0: पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेन। यति बेला सरकारले खोज र उद्धारका लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढ़ीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालू आर्थिक वर्ष 2083-84 लागि 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ। प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ। तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटेकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
0: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँमा आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
1: नागरिक दैनिकमा बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परिमृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशु पंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ। उहाँले भन्नुभयो,

0: स्पेशल LG ले ले आयो नया LG Essential सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब भित्री पृष्ठका खबर भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन् बुधबार आएको महावाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्
3: भोटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन् ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ
2: नेकपा एमाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढ़ेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 184,785 प्रति सेकेण्ड क्यूसेक पुगेको छ
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन् बाढ़ीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट सञ्चालनमा ल्याई सेवा सुचारू गरेको हो
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन् सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रूबियो रक्षा मन्त्री पीट हेगसेथ र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ
7: अब खेल खबर एसएससी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो 10 टीम सहभागी छनौटबाट 1 टीम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो यसपटक मलेसियामा 10 टीमबाट उत्कृष्ट एकमा पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ
6: अब विचार विश्लेषणको पालो सीमापार विपद पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसूनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन संकटको बेला रियल टाइम डेटा स्वत प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद प्रशासनिक चिठीपत्र ईमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्
7: हस्त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: हजुरको रेडियो 102.1 मेगा
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंट
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
4: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
3: अचानक उच्च ज्वरो आउनु
4: टाउको दुख्नु
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
4: हार जोड्ने तथा मांसपेशी दुख्नु
3: वाकवाकी लाग्नु बान्ता हुनु
4: शरीरमा बिमिरा आउनु
3: डेंगू रोगको रोकथामका उपायहरू
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
3: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप

0: शुभ प्रभात। यूसीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। आज 2083 साल भदौ 15 गते सोमबार, अगस्त 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढ़ीको पुनर्निर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा। अन्तर्राष्ट्रिय उद्धारक पनि परिचालित। बाढ़ीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 करोड़को सुन बरामद।
1: त्रिशुली 3A 24 घण्टा उद्धार। रसुवा र नुवाकोटमा 26 आश्रय स्थल, राहत वितरण केन्द्र। बाढ़ी पहिरो बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रियता प्रशंसनीय।
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप। मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना।
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित। अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी।
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य। खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट्स अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पछिको राहत तथा पुनस्थापनामा सरोकारवाला निकायको प्रसंग। रसुवा बाढ़ी गएको 6 दिन पुग्दै लाग्दा सरोकारवाला निकायले उद्धारको कामलाई पनि निरन्तरता दिएका छन् र मृत्यु भएकाहरूको शव व्यवस्थापनसँगै पुनस्थापनाको लागि पनि अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम शुरू भएको छ र सरकारी तथा अरू सरोकारवाला निकायले शव व्यवस्थापनको कामलाई पनि तीव्रता दिएका छन्। यसैबीच सरकारले राहत तथा पुनस्थापनामा एकरूपता कायम गर्नको लागि विभिन्न प्रकारका सुझाव र निर्देशनहरू दिँदै आएको छ र सरोकारवाला निकायले उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउन नसकेको भन्दै सरकार र सरोकारवाला निकायको आलोचना पनि भइरहेको छ। कतिपय स्थानमा अझै पनि राहत र त्यो सरोकारवाला निकायलाई परिचालनको काम अगाडि बढ़दै गर्दा उद्धारको काममा ढिलाइ भएको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गर्दै आएका छन्। कतिपय व्यक्तिहरूले सरकारले जति त्यसमा तदारूकता देखाउन सक्ने थियो त्यस अनुसार अगाडि बढ़न नसकेको भन्दै आलोचना पनि गर्दै आएका छन्।
1: यसैबीच रसुवाको भोटिकसीमा आएको बाढ़ीमा परेर हराइरहेका विभिन्न देशका पर्यटकहरूको उद्धार कार्य जारी छ। पर्यटकहरूमध्ये 299 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेकोशीमा नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेकोशीमा आएको बाढ़ीमा परेर सम्पर्क विहीन भएका मध्ये हालसम्म 289 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिरेले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्क विहीन भएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ। त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्। छन्।
0: यसैबीच रसुवाबाटै प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। हिजो ती केन्द्रहरूमा 3,454 जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस क्रियापुत्री भवन, भेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कवरढल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ। भेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवरढल, भैरूम मावि, रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ। विदुर तीन देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ भने बेलकोट गढीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किसपाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनोकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ। उद्धार गरिएका घाइतेका लागि विदुर दुईको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोट गढी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा उपचार सँगै राखिएको छ। यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
1: त्यस्तै रसुवामा आएको बाढ़ी विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ। प्राधिकरणका अनुसार 2,502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जल विद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9,835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2,698 सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालन 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा परि 3,276 जना घाइते भएका छन् भने घाइतेमध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुरुङबाट मात्रै 279 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका 4 रहेका श्री 1 सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ़दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएमसँग कुरा गर्दै उनीहरूले 5 बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
3: छोरा पनि हो, एउटा अशोक कुमार तामाङ अनि एउटा देव मगर मेरो ड्राइभर अनि दिनेश तामाङ अनि के भन्छ केशव तामाङ
4: पाँचजना
3: हजुर
4: उहाँहरू
3: चाहिँ यस्तो भएको तपाईँको चिप लागेर गएको बोर्डर अनि एउटा गाडी चाहिँ पहिल्यै गएको थियो त्यो देव मगर भन्ने चाहिँ अनि छोरो चाहिँ भोलिबल्ल बिहान गएको थियो तपाईँको स्याब्रुतिर स्याब्रु पढेर 8:30 सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क बिन्यो
4: अन्तिम पटक 8:30 कुराकानी गर्नुभयो
3: 8:30 कुरो भइरहेको थियो हाम्रो त्यसपछि सम्पर्क
4: अहिलेसम्म कहीँ कतै यसो
3: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ अहिले एउटा जुवाई उत्तम भन्ने पनि परेछ
4: गनेर साथी भयो
3: गनेर साथीले भयो
4: तपाईँको श्रीमती
3: हजुर
5: अनि सालो अनि ससुरा अनि सासू फुपू सासू
4: पाँचजना पर्नु
5: हजुर
4: हटाएको दिन तपाईँ चाहिँ कहाँ हुनुहुन्छ
5: म चाहिँ दुबईमा थिएँ
4: बाहिर
5: हिजो मात्रै आएको म हिजो बिहान 9 बजे आएको
4: उहाँसँग
5: अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको थिएँ
4: उहाँहरू चाहिँ त्यहाँ घरै त्यहाँ हो कि अथवा
5: घर भन्नाले पनि हाम्रो चाहिँ पास सास बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारि गरिदिने
6: मेरो रामकृष्ण विश्वकर्मा
4: अहिले कहाँदेखि आउनुभयो
6: म बुङदाङदेखि आएको
4: तपाईँको को हो
6: जहीँ जहीँ र अनि नाथ
4: दुईजना
6: तिनजना त एकजना त फोटो हुँदैछ त्यही भएर आज चार दिन भइसक्यो सम्बरै छैन त्यही भएर यहाँ उता चौकीमा गयो रिपोर्ट गरेको त यहाँ त अब यहाँबाट निस्क्यो मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भाषा यतै जानु भनेर हामी यता आएको फेरि आज धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर त्यो भएर आज यहाँ सोधेको अब सम्बरै छैन भन्छन् के गर्ने
4: डिपो
6: चलाउने हजुर टिमुरीबाट
4: टिमुरीमै हुन्थ्यो अन्तिम पटक कहाँ हुनुहुन्थ्यो
6: हजुर
4: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
6: त्योभन्दा अगाडि हुँ टिमुरीमै हो टिमुरीमै 9 गते बेलुका खाना खाइरह बिहान भएन 10 गते बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
4: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिरहनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
6: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यस्तै छ अब कतै खोज गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका
1: जुन चाहिँ आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यूनचापी रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
3: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रोबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर।
2: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिनपछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फँसेको अनुमान छ। चिलिमी, अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फँसेका 6 जना मध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1 करिब 4 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अपनाउन महाशाखाले भनेको छ।
2: भोटेकोशी हिमबारीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसीय मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्वीर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
0: यसैबीच त्रिशुली त्रिए आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
2: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायण नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अद्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अद्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अद्यावधि गरी सांगठनिक महाअभियानमा जोडिन पनि आह्वान गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये 1 नर्सले 1 जनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युएई सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आरयूभीले आइतबार

0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। एसीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बाङ्गी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ीपछिको पुननिर्माण र प्रतिकारीमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक विशेष अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
5: जति आशाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा क्षणिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
6: अहिले चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरूको ग्रुपमा?
5: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियरमा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्टी स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
6: नेपाल र्याप अर्थात ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो, तपाईँले किन सुरु गर्नुभएको?
5: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर जस्तै मेडिकल सप्लाइजहरू, सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
6: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियर कि कसरी? त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
5: यसमा यस्तो छ, हामीले हजुरहरूलाई अनेस्टली भन्नुपर्दाखेरि हामी

0: फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाटै एउटा कलेक्टिभ इफोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबरेसन गर्छौँ, उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
1: अहिले अब यहाँ भदौ 10 बजे बाढी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, यहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
0: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लड भदौ 10 गते भनेपछि हामी 10 गते चाहिँ हामी टिमहरू बस्यौँ एज अ काठमाडौँ भ्यालीमा, हामी टिमहरू बसेर चाहिँ हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटुवायौँ र 10 गते नै आउने कन्डिसन पनि थिएन, आउन त आयो अरू साथीहरू आउनुभयो तर हामी आउने कन्डिसन थिएन, त्यो हुँदै गर्दाखेरि हामी 11:12 बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्न थाल्यौँ र हिजो पनि हामी एन्डर्डको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खाना साना खुवाएर यहीँ हाम्रो चाहिँ स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ।
1: यहाँ आइसकेपछि के देख्नुभयो?
0: होइन, अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के अरे छेडेको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ, त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ एज अ एनजिओ सेक्टरबाट आइएनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई नै मोबिलाइज गरेर सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ।
1: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
0: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: रसुवा बारीको पुननिर्माणमा 20 लाख अमेरिकी डलर दिइने चीनको घोषणा, अन्तर्राष्ट्रिय उद्धार पनि परिचालन, बारीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 लाखको सुन बरामद,
2: त्रिशुली 3A 24 घण्टा नै उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र, बाढ़ीपछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता,
3: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापीय रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना,
2: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी,
3: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ। यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ 2 जना व्यक्तिहरू छन्, 1 जना व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को 1 जना व्यक्ति पनि छन्। ती दुई बीचको संवाद चलिराखेको छ। माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सब पनि जुम गरी खिचाइ भए, अर्को बाढ़ी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त।
3: हस्त प्राविधिक साथी सुनिल राज भारत, रवि धितललाई धन्यवाद, अहिलेलाई लील प्रकाशन, सुशीला श्रेष्ठ अनि सन्तोष गन्धर्व पनि विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: त्यो पनि होइन यो पनि होइन सरकारी नर्सरी तथा एग्रोभेट

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
1: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ज पेंस।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू।
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
4: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
6: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
6: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896965998
0: अहिले बिहानको 7 बजे

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चाम्बोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन,
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11 बजेदेखि 12 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान धारापानी। समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि 4:00 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि 3:00 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सापमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम
2: चेक पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004

0: सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाउ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444,
7: 9840378993। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
0: अहिले बिहानको 5 बजे
8: हजुरको रेडियो

0: हजुर, विशेष गरेर अहिले यो पछिल्लो समयमा भोटे कोशी बाढीले जुन खालको प्रताडित स्थिति छ होइन, विशेष गरेर यस्तो बाढी पछि चाहिँ के कस्ता खालका स्वास्थ्य समस्याहरू चाहिँ देखा पर्न सक्छ?
1: अचानक आएको जुन अप्रत्याशित बाढीले जुन जनमानसमा असर पुर्याइरहेछ त्यसको बारेमा छोटकरी म यहाँलाई प्रकाश पार्न चाहन्छु। सबभन्दा पहिले योले असर पर्ने भनेको सबभन्दा पहिले मानिसको धनजनको क्षति भइराखेको छ। अब जनको क्षति हुने कारणहरू थुप्रै हुन्छ, कतिपय मान्छेहरू डुबेर मरिराखेका छन् भने, कतिपय फ्ल्यास फ्लडमा बग्दाखेरि त्यसका भएका ढुङ्गाहरू काठहरू विभिन्न किसिमको मेटलहरूले चोट लागेर पनि विभिन्न अङ्गहरूमा इन्जुरी भएर मरिराखेका छन्। नाङ्गो तारहरू पानीमा जमेर पनि इलेक्ट्रोक्युसनहरू भएर मरिराखेका छन्। कतिपय शरीरहरू जलिराखेका छन्। त्यस्तै अधिकांश मानिसहरूमा एकदम चिसो बढेको हुनाले हाइपोथर्मिया भएर पनि मान्छे मरिरहेका छन्। यसरी जनको क्षति हुन्छ भने यो तत्कालै असर हो भने त्यसपछि विभिन्न किसिमका असरहरू हुन्छ। जस्तै हुने पानीबाट हुने थुप्रै रोगहरू छ, जस्तै वाटर बर्न डिजिज, खास गरेर पानीका मुहानहरू चाहिँ एकदम दूषित भइराखेको हुन्छ। त्यसमा विभिन्न किसिमका जनावरहरू अथवा मृत शरीरहरू पनि डुबिराखेको हुन्छ। विभिन्न किसिमका खाद्य पदार्थहरू चराचुरुङ्गीहरू मरिराखेको हुन्छ। त्यसले गर्दाखेरि हाम्रो पानीका मुहानहरू दूषित हुन्छन्, जसको कारणले गर्दाखेरि कलेरा जस्तै टाइफाइड त्यस्तै हेपाटाइटिस ए जस्ता थुप्रै प्रकारका पानीजन्य रोगहरू चाहिँ एकदमै कमन हुन्छ। भने अर्को भेक्टर बर्न डिजिज, किन भन्दाखेरि लामो समयसम्म स्नाइक नाइन भएर पानी जमिराखेको हुन्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका मस्किटोहरू चाहिँ ग्रोथ हुने अवस्थाले गर्दाखेरि डेंगू कालाजार जस्तै यी मलेरियाहरू चाहिँ प्रशस्त मात्रामा भेटिन सक्छ। त्यस्तै अर्को पानीबाट सर्ने जो लेपोस्पाइरोसिस पनि त्यतिकै कमन हुन्छ। भने अर्को यो बेलामा यो चाहिँ अब चिसो पनि हुन्छ, एउटा मोइस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू उनीहरूको खास गरेर सेफ वासस्थान हुँदैन, उनीहरू एउटा बन्द कोठामा अथवा चिसो छुइँमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमका फङ्गल ग्रोथहरू पनि हुन्छ। त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन्स हुने, अनि सास जुन दीर्घ रोगीहरू छन्, सासका दीर्घ रोगी छ, उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन्। भने विभिन्न किसिमका मानिसहरूमा सरसफाइको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू, फङ्गल इन्फेक्सन्सहरू त्यतिकै मात्रामा बढ्दै गर्छन्। र अर्को असरहरू के पनि देखिन्छ भन्दाखेरि यो असरले गर्दाखेरि मानिसहरू आफ्नो चाहिँ घरमा आफ्नो चाहिँ धनजन नष्ट भएको अवस्थामा न घरको ठेगाना हुन्छ, न खानाको ठेगाना हुन्छ। त्यसले गर्दाखेरि खानाको अभावले गर्दाखेरि उनीहरूलाई विभिन्न किसिमका चाहिँ यो खाद्यसँग रिलेटेड डिजिजहरू पनि हुनसक्छ। यहाँ देखिराख्नु कतिपय खाद्य पदार्थहरू ल्याइराखेको हुन्छ, कतिपय एक्सपायर भएका चिजहरू ल्याइराखेका हुन्छन्। त्यसको चाहिँ हामीले यो शुद्धता हामीले चाहिँ हेरेका हुँदैनौँ। त्यसरी डाइरेक्ट खाँदाखेरि विभिन्न किसिमका खाद्य पदार्थ पनि हुने रोगहरू, फुड पोइजनिङ हुने सम्भावना पनि हुन्छ। भने अर्को अब लामो समयसम्म ती व्यक्तिहरू यसरी घर परिवार छोड्दाखेरि, आफ्नो घर परिवारका सदस्य गुम्दाखेरि, एउटा चाहिँ ट्रेजिक सिचुएसनमा बसिराख्दाखेरि उहाँहरूमा मनोसामाजिक असरहरू थुप्रै परिराखेका हुन्छन्। जसले गर्दाखेरि उहाँहरू चाहिँ प्रायः जस्तो स्ट्रेसफुल कन्डिसनमा हुँदाखेरि नर्मल मानिसहरू पनि एउटा भनौँ न नर्मल टेन्सिभ मानिस पनि हाइपोटेन्सिभ हुने, सुगरको लेभल नर्मल भएका मानिसहरूको सुगर लेभल बढ्ने, त्यस्तो प्रकारका घटनाहरू प्रशस्त मात्रामा पाइन्छ।
0: यो समयमा चाहिँ जस्तो बाढीले बगाएर ल्याएको जुन लेदो छ, पशु चौपायाहरू मरिरहेको हुन्छ, अनि रासायनिक पदार्थ पनि मिसिएको, त्यो मिश्रणले गर्दाखेरि अलिकति वातावरण नै अलिकति प्रदूषित भइरहेको हुन्छ, त्यो प्रदूषणले पनि ल्याउने समस्याहरू होला।
1: एकदमै राम्रो कुरा गर्नुभयो, त्यही त मैले भन्दैछु। अब खास गरेर कुनै पनि ठाउँमा, अब जुन अहिले चाहिँ फ्ल्यास फ्लड भएको ठाउँमा सुरक्षित खानेपानीको व्यवस्था गर्न सकिएको छैन, भएका मुहानहरू पनि ड्यामेज भइसकेका छन्, ती फिल्ट्रेसनका जुन ट्रिटमेन्टका प्लान्टहरू पनि ड्यामेज भइसकेको भन्दाखेरि ती व्यक्तिहरूमा अहिले पनि शुद्ध खानेपानीको व्यवस्था गर्न सकिएको छैन। अब यस्तो अवस्थामा हामीले कसरी हुन्छ, स्थानीय लेभलमै कसरी शुद्ध गर्न सकिन्छ, हाउस होल्ड हरेक परिवारलाई चाहिँ कसरी शुद्ध पानी प्रयोग गर्ने, कसरी शुद्ध बनाउने भन्ने विधिहरू सिकाउनु पर्ने हुनसक्छ। र त्यस्तै पानीको मात्र नभएर अब यहाँ देखिराख्नु भएको छ, चराचुरुङ्गीदेखि लिएर कुखुराका दानाहरू अथवा गाई वस्तुहरू मरेका गाई वस्तुहरू जताततै छरिएर बसिराखेका छन्। त्यसले गर्दा दुर्गन्ध हुन्छ, दुर्गन्ध गर्दाखेरि चाहिँ विभिन्न प्रकारका चाहिँ संक्रमणजन्य अरू रोगहरू पनि फैलिने निकै सम्भावना हुन्छ।
0: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले चाहिँ अलिक उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ? यसअघि चाहिँ यहाँ सिन्धुपाल्चोकको जुरे पहिरोको घटनाको प्रत्यक्षदर्शी मात्र नभएर त्यहाँको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएर काम गर्नु भएको छ।
1: 24 घण्टापछि यसका असरहरू देखिँदै जान्छ। विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर पानीले भिजेर कुहिएर त्यसका दुर्गन्धहरू आइराखेको हुन्छ। त्यसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि यसले दूषित बनाउँछ, तात्कालै देखाउँछ। जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चीजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुनसक्छ।
0: दीर्घ रोगीहरूकै कुरा गरौं, अघि यहाँले भनिसक्नु भएको छ कि औषधि समयमा नपाउने स्थिति, त्यही स्थिति चाहिँ सृजना भइरहेको छ। फेरि अब एकैचोटि एउटै ठाउँ नभइकन धेरैवटा जिल्ला प्रभावित भएको र समुदाय समुदाय नै भनौं पालिका पालिका नै यसमा प्रभावित भएको अवस्थामा चाहिँ जसले हेर्नुपर्ने हो नि स्वास्थ्य क्षेत्र, ऊ आफै नै घाइते छ।
1: हजुर, एकदमै राम्रो कुरा गर्नु। यो बीचमा चाहिँ हाम्रो 4-5 वटा जिल्लाका सायद जति पनि स्वास्थ्य सबैभन्दा यो समुदायले अथवा देशले नै डिस्क्रिमिनेसन गरेको भनेको स्वास्थ्यलाई नै हो। एउटा अस्पताल बनाउनु पर्यो अथवा एउटा चाहिँ स्वास्थ्य चौकी बनाउनु पर्यो भने त्यसलाई समुदायबाट परै लैजाने, त्यसबाट विभिन्न किसिमको रोगहरू चाहिँ सर्छ भन्ने हिसाबले त्यो जमानामा त्यसरी चाहिँ अलगीको ठाउँहरूमा, सार्वजनिक ठाउँहरूमा, खोलाको छेउछाउमा त्यस्तो ठाउँहरूमा चाहिँ भवन बनाउने सेवा प्रवाह गर्ने गर्थ्यो भने अहिले ती संस्थाहरू थुप्रै स्वास्थ्य कर्मीहरूले हामीले गुमाइराखेका छौँ। उनका परिवार स्वास्थ्य कर्मी मात्र नभएर स्वास्थ्य कर्मीका परिवारहरू पनि गुमेको अवस्था छ। त्यसले गर्दाखेरि स्वास्थ्य संस्थाका संरचना पनि छैनन्। अहिले स्वास्थ्य संस्थाका भएका औजार उपकरणहरू सबै छैनन्। ती ठाउँहरूबाट सेवा तत्कालै दिनको लागि एकदमै अप्ठ्यारो अवस्था भइराखेको छ भने कतिपय लामो समयसम्म औषधि खानुपर्ने जस्तै क्षयरोगीका बिरामीहरू होइन त्यस्ता बिरामीहरूलाई पनि नियमित औषधि सेवन गर्न एकदमै अप्ठ्यारो अवस्था पुगिराखेको छ। यसको लागि अहिले हामीले यो इमर्जेन्सी म्यानेजमेन्ट कार्यक्रम अन्तर्गत उहाँहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ, तत्कालै आकस्मिक सेवा कसरी प्रदान गर्ने भन्ने कुराहरू चाहिँ एउटा जिल्ला स्वास्थ्य कार्यालयको साथसाथमा स्थानीय पालिका नगरपालिकाहरू त्यसको साथसाथै प्रदेश मन्त्रालय यी सबै बसेर एउटा आपसिक छलफल गरेर चाहिँ सेवा प्रवाह गर्नुपर्छ।
0: जस्तो दीर्घ रोगीहरूले अब बिहान बेलुका टाइममा खानुपर्ने खानासँगै औषधि खानुपर्ने त्यो जुन छ त्यो छुटेको पनि लगभग 1 हप्ता हुनै लागिसकेको छ होइन। अब 1 हप्तासम्म यसरी औषधिहरूको औषधि किन्न जाने ठाउँ पनि छैन, औषधि पाउने ठाउँ पनि छैन होइन। त्यस्तो परिस्थितिमा बस्नुपर्ने बाध्यात्मक अवस्थाले चाहिँ दीर्घ रोगीहरूलाई चाहिँ झन् कस्तो खालको समस्या चाहिँ ल्याउने देखिन्छ?
1: यो त्रासमय अवस्थामा नर्मल मान्छे पनि बिरामी हुने अवस्थामा ती पहिले लामो समयदेखि औषधि सेवन गरेर बिरामी जुन आदरणीय दाजु बुवाहरूलाई आमाहरूलाई जसरी सेवन गर्नुहुन्छ त्यो औषधि सेवन नगर्दाखेरि उहाँको रोग बढ्ने, उदाहरणको लागि अब सास फेर्न गाह्रो भएको मान्छे, स्यासा भएको मान्छेलाई लामो समयसे अथवा 2-4 दिन पनि औषधि नखाँदाखेरि उहाँको रोगको प्रकृति बढ्दै जाने अथवा रोग प्रकृति बढ्दै जाँदाखेरि उहाँलाई चाहिँ जीवन एकदम कष्टकर हुने अथवा मृत्यु समेत वरण गर्नुपर्ने अवस्थाहरू आउन सक्छ।
0: यो बेला चाहिँ अब खाना र पानी जुन राहतको रूपमा उपलब्ध गराइन्छ नि, उहाँहरूले चाहिँ केमा चाहिँ विशेष यसमा ध्यान दिनुपर्छ?
1: अब यो राहतमा राहतको नाममा चाहिँ हामीले धेरै चाहिँ विकृतिहरू पनि देखिराखेका छौँ। सायद आज पनि कुनै मिडियामा मैले देखेको थिएँ राहतको नाममा कपडाको नाममा आफूले युज गरेका च्यातिएका कट्टु च्यातिएका गन्जीहरू पनि प्रदान गरेका हामीले देखिरहेका छौँ। कतिपय खाद्य पदार्थको नाममा एक्सपायरी भएका चिजहरू, एक्सपायरी भएका चाउचाउहरू, एक्सपायरी भएका ससहरू त्यो पनि प्रदान गरेको हामीले देखिरहेका, एक्सपायरी भएका बिस्कुटहरू प्रयोग देखिरहेका छौँ। यसरी कमसेकम ती ठाउँमा संकलन भइसकेपछि हाम्रो संकलक मित्रहरूले कमसेकम ती चिजहरू खान योग्य छ कि छैन, मिति कस्तो छ, त्यसलाई सबै कुरा हेरेर मात्र चाहिँ त्यसलाई वितरण गर्न अनुरोध गर्न चाहन्छु। र यो अहिले भर्खरै 4-5 यो दिनको अवस्थामा सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन, खान पनि हुँदैन। कतिपय ठाउँहरूमा बिरामी भएका चाहिँ पशु पक्षीहरू जनावरहरू पनि त्यसलाई चाहिँ ऊ गरेर खुवाउने अवस्था आउन सक्छ। त्यसकारण यस अवस्थामा त्यस्ता चिजहरू मिल्की प्रोडक्टहरूलाई पनि हामीले अभोइड गर्नुपर्छ र त्यसको साथमा प्रोटिनयुक्त चिजहरू, गेडागुडीहरू, प्रशस्त मात्रामा गेडागुडी चिजहरू यस्तो चिजहरूले चाहिँ अब वितरण गर्ने हाम्रो जुन जुन रिलिफ मेटेरियल जुन बाँड्न आउनुहुन्छ उहाँले चामल मात्र चौचौमा बिस्कुट मात्र बोकेर हिँड्ने कमसेकम त्यस्ता प्रोटिनियस चिजहरू जस्तो जुन यस्तो अवस्थामा आवश्यकता पर्छ दलहन पर्दाका वस्तुहरू चाहिँ लिएर चाहिँ जानु हुनुको लागि म अनुरोध गर्न चाहन्छु।
0: भनेको बाढीले भिजेर चिसो भएको अवस्था र बस्ने ठेगान नभएर चिसो भएको अवस्थामा चाहिँ दालहरू गेडागुडी
1: प्रशस्त मात्रामा
0: जस्तो यहाँले अघि भनिसक्नुभयो कि धेरै जस्तो हामी विपदको बेला चाहिँ विपद लगत्तै यहाँले भने जस्तै अखाद्य पदार्थहरू चाहिँ वितरण
1: भइरहन्छ
0: विकल्प पनि नभएर त्यो बेला तत्काल पकाएर खाने अवस्था पनि छैन होइन पर्याप्त परिस्थिति पनि होला तर त्यो एक दुई दिनमा सीमित गर्नुपर्छ कि हप्तौंसम्म यही चल्नु चाहिँ अर्को समस्या निम्ति
1: त्यही त मैले भने नि अब यसरी लामो समयसम्म यसरी चाउचाउ बिस्कुट चिउरा मात्र वितरण गर्दाखेरि उहाँहरूको अवस्था नाजुक हुँदै जान्छ किन भन्दाखेरि अन्डर न्युट्रिसन हुन्छ होइन पोषण पदार्थहरू नपुग्दाखेरि विभिन्न किसिमका विकारहरू देखिने अब नर्मल मान्छे पनि बिरामी हुने त्यस कमजोर हुने हुन्छ त्यसकारण चाहिँ यसबाट असर पर्ने भनेको खासै गरेर तपाईँको गर्भवती महिलाहरू उमेर पुगेका व्यक्तिहरू र चाहिँ बालबच्चाहरूमा यो अन्डर न्युट्रिसनले एकदमै असर गर्छ उहाँहरूको कुनै रोग छ पनि रोग व्याधि बढ्ने पनि अवस्था हुन्छ।
0: यो बेला के पनि देखियो भने हामीले विशेष गरेर बाढीले बगाएर ल्याएको माछालाई चाहिँ संकलन गर्ने खाने खुवाउने बाँध्ने त्यो पनि देख्यौं। अब यो बेला अघि मैले भने जस्तै केमिकल युक्त चिजहरू पनि मिसिएर आएको छ हरेक चिज मिसिएर आएको छ
1: त्यही भएर भन्ने चलन छ नि हाम्रो पुर्खाहरूले चाहिँ अहिले पो हामीसँग फ्रिज छ पोखरीहरू छन् होइन व्यावसायिक पोखरीहरू छन् पहिले यो चाहिँ बर्खाको मौसमको मासु के अरे माछा नखानु भनेर भन्थे होइन वास्तवमा त्यो वैज्ञानिक विचारधारासँग सम्बन्धित नै छ त्यही पनि अहिले पनि देखिरहेका छन् ठूल्ठूला माछाहरू चाहिँ खोलामा बगिरहेका छन् ती माछाहरू लगेर चाहिँ सेवन गरिरहेका त्यसपछि त्यस्तो पदार्थ त्यस्तो माछाहरू खाएर विभिन्न किसिमका ग्यास्ट्रो इन्टेस्टिनल डिजिजहरू भइरहेका झाडा पाखाला भएका बान्ता भइरहेको त्यस्तो समस्याहरू भइरहेको चाहिँ प्रशस्त मात्रामा छ त्यसकारण यस्तो अवस्थामा ती चिजहरूको शुद्धता छ कि छैन फ्रेस हो कि होइन ती सबै चिज हेरेर मात्र हामीले सेवन गर्नुपर्छ।
0: यो तत्काल देखिने समस्या र दीर्घकालमा देखिने समस्या के हुन सक्छ?
1: तत्काल के हुन सक्छ? एक त अब त्यस्तो अवस्थामा बस्दाखेरि उहाँ घर परिवारबाट चाहिँ अलगिएर छुट्टिएर बस्नु भएको छ घर दन्जन सबै नष्ट भएको छ घर परिवारहरू गुमाइराखेका छन् त्यस्तो अवस्था बस्दाखेरि स्ट्रेस एकदमै हुन्छ होइन यति धेरै स्ट्रेस हुन्छ कि कुरै नगरौं त्यसले गर्दा कि स्ट्रेसले गर्दा सानोतिना रोगहरू पनि बल्झिने समस्याहरू हुन्छन् र दोस्रो उहाँहरूले चाहिँ शुद्ध खाने पानी पनि पाउनु भएको हुँदैन होइन त्यसले गर्दा डिहाइड्रेसन भएर चाहिँ एकदमै गाह्रो हुने सानो प्रकारका हल्का प्रकारका किडनी डिजिजहरू पनि त्यसले चाहिँ सिभियर फर्ममा हुने उहाँहरू भिजेर कपडा नलाउँदाखेरि शरीर हाइपोथर्मिया हुने न्यानो कपडा नलाउँदाखेरि चाहिँ निमोनिया हुने होइन अब दीर्घ रोगीहरूलाई चाहिँ सास फेर्ने रोग च्यापिँदै जाने पछि गएर चाहिँ उपचार गर्न असाध्य गाह्रो हुने त्यस्तो अवस्था हुन सक्छ।
0: उहाँहरू जसले भोगिरहनु भएको छ उहाँहरूको पीड़ा हामीले सायद त्यो व्यक्त गर्न पनि सक्दैनौ यो कार्यक्रम
1: सम्झनाजी यस्तो छ यो अहिलेका जुन वास्तवमा पीड़ित मानिसहरूको आवाज हामीले सुन्न सकेका छैनौं यो सामाजिक सञ्जालमा उहाँहरू बोल्न सक्नु किन भन्दाखेरि उहाँहरू एउटा साइको सोसियल कन्डिसनमा हुनुहुन्छ उहाँहरू अधिकांशलाई चाहिँ एन्जाइटी भएको कतिपयलाई चाहिँ डिप्रेसिभ आइडियाजहरू भएका कतिपयलाई चाहिँ यो ग्रिफ डिसअर्डर भन्छ आफ्नै केही के गर्ने कसो गर्ने सबै चिजहरू बिर्सिरहेको पनि हुनसक्छ त्यसले गर्दाखेरि विभिन्न किसिमका घटनाहरू घट्न सक्ने त्यस्तो पनि अवस्था पनि आउन सक्छ एकदमै विचार गर्नुपर्ने मनोसामाजिक परामर्श जस्ता कार्यक्रमहरू गरेर उहाँहरूलाई चाहिँ अलि राम्रो बनाउने हो त्यो अवस्थामा हामीले विचार गर्नुपर्ने हुन सक्छ।
0: यो बेला कतिपय ठाउँमा चाहिँ बाढीपछि सर्पहरू निस्किने सम्भावना पनि रहन्छ किराको टोकाईहरू विषालु जीव जन्तुको टोकाई पनि अब जोखिम धेरै छ त्यहाँ होइन के गर्ने त्यो बेला चाहिँ अलिकति उहाँहरू चाहिँ केमा सचेत हुने यसरी
1: सचेत गर्नको लागि अब यस्तो अवस्थामा आफू बस्ने ठाउँ सुरक्षित छ कि छैन हरेक दिन चाहिँ यो खोला बढ्ने खोला नालाहरू बढ्ने चाहिँ सरकारले चाहिँ जुन एउटा जानकारी दिइराखेको छ त्यसकारण चाहिँ हामी हाम्रो बस्ने जुन सुरक्षित स्थान चाहिँ कमसेकम त्यो ठाउँबाट परै हुनु पर्यो खोला नालाबाट परै हुनु पर्यो सुरक्षित हुनु पर्यो उहाँहरूलाई विभिन्न लिगल कुराहरूका चाहिँ कानूनी परामर्श दिने कुराहरू भयो साइको सोसियल काउन्सिलिङदेखि भयो फुड एन्ड चाहिँ वाटर डिस्ट्रिब्युसनका कुराहरू भयो यी सबै चिजहरू चाहिँ नजिक नै हुनुपर्छ यसरी गर्दाखेरि भनौँ न अब विभिन्न किसिमका क्लस्टरहरू यहाँ जस्तै हेल्थको क्लस्टरका कुराहरू छन् त्यस्तै फुड एन्ड न्युट्रिसनका कुराहरू छन् सेक्युरिटीका कुराहरू छन् भोलिका दिनमा रिकन्स्ट्रक्सनका कुराहरू यी सबै चिजहरूलाई एकमुष्टमा हामीले चाहिँ यो कोर्डिनेसन गर्यो भने एउटा कोर्डिनेटेड वेमा गयो भने वन्डर पोलिसी मार्फत गयो भने सबै कुराहरू चाहिँ नदोहोरिकन इफेक्टिभमा चाहिँ हामी ती जनमानसमा हामीले पुर्याउन सक्छौ।
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा हामी कुराकानी गरिरहेका छौं स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग। डाक्टर साहब, जस्तो यहाँले अघि भन्नुभयो कि विभिन्न क्लस्टरहरू चाहिँ त्यो प्रभावित क्षेत्रमा चाहिँ पुगिसक्नुपर्छ, एक साताको यो अवधिमा चाहिँ तपाईँले हेर्दाखेरि कहीँ त्यस्तो क्लस्टरहरू निर्माण भइसकेको अथवा त्यहाँ राहत पुगेको चाहिँ महसुस गर्नुभएको छ कि छैन?
1: मैले त देखेको यो यत्रो चाहिँ हामीले प्रकोपहरू चाहिँ झेलिसकेका छौँ, अहिले पनि हाम्रो तयारी एकदमै राम्रो हुन्छ, हाम्रो योजनाका कुराहरू राम्रो हुन्छ, अहिलेसम्म इम्प्लिमेन्ट हुन सकेको छैन। अब अहिले पनि देखिराखेका छु थोरै धेरै चिजहरूमा चाहिँ ग्याप देखिन्छ। अब हामीलाई चाहिँ हामीसँग सहकार्य गर्नको लागि विभिन्न संघ संस्थाहरू अन्तर्राष्ट्रिय संघ संस्थाहरू पनि छन् र ती सबै संस्थाहरूसँग मिलेर एउटा चाहिँ एउटा कोर्डिनेटेड वेमा गयो भने चाहिँ हाम्रो सोर्सहरू पनि राम्रोसँग वितरण हुने, आवश्यक भएको ठाउँमा वितरण हुने, अब न्यायचित वितरण भनौँ न, न्यायचित वितरण हुने हुन्छ, जसले गर्दाखेरि हाम्रा स्रोतहरूको दुरुपयोग पनि हुँदैन, इफेक्टिभमा हाम्रा कार्यक्रम सञ्चालन हुन्छन्, त्यसलाई राम्रोसँग मोनिटरिङ गर्न पनि सकिन्छ। यदि ती ठाउँहरूमा विविध समस्याहरू बसेमा चाहिँ सबै क्लस्टरका सदस्यहरूको बीचमा आपसिक समन्वय गरेर छलफल गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू पनि निचोड निकाल्न सकिन्छ। त्यसले गर्दाखेरि यो इफेक्टिभ वेमा गयो भने अलि राम्रो हुन्छ।
0: हजुर, जस्तो अब तत्काल अघि हामीले सुरुमै भन्यो कि खानाजन्य र पानीजन्य रोगहरू नै निम्तन सक्छ, अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि सुरुमा चाहिँ गर्नुपर्ने अहिले तत्काल के चाहिँ गर्नुपर्छ?
1: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो, शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ। स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने अथवा कसरी मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु, र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ, र त्यसको साथसाथमा पानी शुद्धिकरणका विभिन्न प्रकारहरू भनौँ न, अब घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ, जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने हामीले चाहिँ यो जानकारी हामीले दिनुपर्ने हुन्छ, र त्यस प्रकारको चाहिँ वातावरण सिर्जना गर्नुपर्छ। अर्को शुद्ध अब खानेकुराहरू, खानेकुराको लागि पनि सुपाच्य खानेहरू चाउचाउ बिस्कुट चिउरा भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ, कोदो पाउन सक्छ, कोदोको पिठो पाउन सक्छ, गहुँ पाउन सकिन्छ, जे चिज पाइन्छ चिजहरूको पनि राम्रोसँग प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ। त्यो साथसाथमा स्थानीय तवरमा लेभल गाउँमा ठाउँमा भएका विभिन्न तरकारी फलफुलहरू पनि प्रयोग गर्न सकिन्छ। मासु नै खानुपर्छ भन्ने छैन, अब विभिन्न किसिमका स्थानीय लेभलमा पाउनेहरू चाहिँ गेडागुडीहरू भयो, दलहन यस्तो चिजहरू प्रशस्त मात्रामा प्रयोग गर्न सकिन्छ। अब यो बेलामा हामीले विचार यो स्ट्रेसफुल कन्डिसनमा अरू अन्य भन्दा पनि हामी दिनभरि चाहिँ आफ्नो ड्यामेज भएका स्ट्रक्चरहरू चाहिँ त्यसलाई चाहिँ बनाउनु पर्ने, कलेक्सन गर्नुपर्ने, त्यही डेब्रिजहरू सफा गर्नुपर्ने, त्यसले गर्दाखेरि बढी परिश्रम गर्दाखेरि शरीरलाई बढी मात्रामा प्रोटिनको आवश्यकता पनि पर्छ, त्यसकारण चाहिँ प्रोटिनको चिजहरू प्रशस्त मात्रामा खानुपर्छ।
0: केही त्यहाँ सानै स्तरमै उपलब्ध भएको खाद्य पदार्थ प्रयोग गरौं भन्दा त्यो पनि धेरै ठाउँमा चाहिँ त्यो पनि नभएको स्थिति छ, भनेपछि त्यहाँलाई त पुर्याउनु पर्ने स्थिति नै देखिन्छ।
1: ठिक छ, त्यो त्यो यसरी हामीले स्थानीय लेभलमा एसेसमेन्ट गरेर होइन अब अभाइलेबिलिटीको आधारमा सकेसम्म हामीले उपलब्ध छ भने स्थानीय चिज नै प्रयोग गर्ने, छैन भने कमसेकम तत्कालै बनाउन सकिने चिजहरू जस्तै पिठोहरू भयो, त्यस्ता चिज तपाईँको न्युट्रिसियस तपाईँको यो फ्लावर भन्छ, विभिन्न किसिमको त्यो त्यसमा चाहिँ पोषणयुक्त पदार्थहरू राखिएको फोर्टिफाइड फ्लावरहरू वितरण गर्ने त्यस्तो पनि गर्न सकिन्छ, चामल पनि वितरण गर्न सकिन्छ, त्यसका विभिन्न किसिमका दलहन पदार्थहरू वितरण गर्न सकिन्छ, ताकि अब यो त्यसले गर्दाखेरि प्रशस्त मात्रामा न्युट्रिसन पाउन सकोस्।
0: हजुर, अब अलिकति बाल बालिकाको कुरा गरौं होइन। बाल बालिकाहरू यो बेला धेरै अब भनौँ आफ्ना अभिभावकहरूको पीड़ाहरू एकातिर छ, उनीहरूको आफ्नो पीड़ा अर्कोतिर छ, र सँगसँगै चाहिँ उनीहरूलाई विभिन्न खालका समस्याहरू पनि आउन सक्छ। जस्तो बाल बालिका विभिन्न किसिमले जोखिमपूर्ण अवस्थामा पनि छ यतिखेर होइन। स्वास्थ्यका दृष्टिले चाहिँ उनीहरूलाई अलिकति हामीले बढी ध्यान दिनुपर्ने केमा चाहिँ अलिकति सतर्क हुनुपर्छ?
1: सबैभन्दा पहिले अब साना साना नानीहरू चाहिँ भनौँ न अब हाम्रो ठूला मान्छे जस्तो त्यति चाहिँ जाने सुनेका हुँदैनन्। उनीहरूले भनौँ न पानी खाँदा पनि चाहिँ साधन नजिक भेट्न साथ उसले चाहिँ पानी पिरिहाल्छ। कमसे कम उनीहरूको अगाडि त्यस्तो चिजहरू राख्नु हुँदैन जुन चाहिँ पिउन योग्य छैन, सेफ छैन होइन। त्यसकारण चाहिँ ती बच्चाहरूले चाहिँ प्यासले गर्दाखेरि जे चिज पनि पिइदिने सम्भावना हुनसक्छ। त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि कस्तो पानी प्रयोग गर्ने, कस्तो गर्न नहुने, आफ्नो व्यक्तिगत सरसफाइका कुराहरू भयो, यी सबै चिजहरूमा ध्यान दिने। त्यसपछि अघि मैले भने यो बेलामा बच्चाहरूमा विभिन्नको ट्रमाहरू, घाउ चोटपटकहरू लाग्ने सम्भावना हुन्छ। एक त गर्मी पनि भइराखेको छ, यो सपक्षी आदत बढ्दाखेरि विभिन्न किसिमको चाहिँ फङ्गल इन्फेक्सनहरू शरीरमा हुने सम्भावना हुनसक्छ एक छ भने। अर्को ती बच्चाहरूमा यहाँले भगी भने जस्तै घर परिवारका सदस्यहरू गुमाइराखेका छन्, राम्रो खानु छैन, राम्रो लाउनु छैन, त्यसको साथसाथमा आफ्नो पढाइ पनि चाहिँ डिस्टर्ब भएको छ, स्कुल पनि चाहिँ के अरे डिमोलिस भएको छ, स्कूलको पढ़ाई छैन, त्यसले गर्दाखेरि ती बच्चाहरूको नानीहरूमा पनि विभिन्न किसिमका मनोसामाजिक असरहरू परिराखेका हुन्छन्। एक उहाँहरू बच्चाहरू पनि एक किसिमको एन्जाइटी, एउटा टोलाउने प्रकारको, एउटा डिसिजन गर्न नसक्ने, ग्रिफ डिसअर्डर जस्तै, अथवा कतिपय बच्चाहरूमा यो पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छ पीटीएसडी, विभिन्न किसिमका ती घटनाहरू परिघटनाहरूको फ्ल्यासब्याक बराबर निक्लने, जसले गर्दा लामो समयसम्म उनीहरूलाई चाहिँ मनोसामाजिक असर पराग्ने जस्ता घटनाहरू पनि हुन सक्छ।
0: हजुर, जस्तो बाल बालिकाहरू मात्र नभई चाहिँ ज्येष्ठ नागरिक पनि त्यतिकै यो मनोसामाजिक समस्यामा परे,
1: मनोसामाजिक असरहरू परिराखेका हुन्छन्। एक उहाँहरू बच्चाहरू पनि एक किसिमको एन्जाइटी, एउटा टोलाउने प्रकारको, एउटा डिसिजन गर्न नसक्ने, ग्रिफ डिसअर्डर जस्तै, अथवा कतिपय बच्चाहरूमा

0: र सबैजना मनोसामाजिक समस्याबाट चाहिँ उहाँहरू प्रताडित हुनुहुन्छ होइन। अब यो बेला चाहिँ उहाँहरूलाई दिनुपर्ने जुन मनोवैज्ञानिक प्राथमिक उपचार भन्छ होइन, पीएफए सुरुमै दिनुपर्ने, यो चाहिँ अहिले एक साता बितिसकेको अवस्थामा कहिले भित्रमा चाहिँ दिइसक्नुपर्छ?
1: अब यो त राइट टाइम नै हो अहिले नै, किन भन्दाखेरि यो घटनाहरू सबभन्दा पहिले सुरु 24 घण्टादेखि बिस्तारै सुरु हुँदै जान्छ। जब यो चाहिँ डिजास्टरहरू बढ्दै जान्छ अथवा त्यसको रेस्पोन्स हुँदैन, त्यसको नेगेटिभ इफेक्ट बढ्ने हुँदाखेरि एक हप्ताभित्र यी कार्यक्रमहरू, स्वास्थ्यका कार्यक्रमहरूलाई भनौँ न, अब स्वास्थ्य सम्बन्धित कार्यक्रम, तपाईँ हेल्थ एण्ड न्युट्रिसनका कार्यक्रमहरू यो प्यारालली लैजानुपर्ने हुन्छ। त्यसकारण तपाईँको साइको सोसियल काउन्सिलिङ प्लस रिहेबिलिटेसनका कुराहरू पनि सँगसँगै लैजानुपर्छ होइन। अब त्यो चाहिँ अहिले चाहिँ इन्डिभिजुअल एप्रोचमा गर्न सकिन्छ, कनि कम नभने पनि एउटा चाहिँ कम्युनिटी एप्रोच अथवा तपाईँको चाहिँ ग्रुप एप्रोचमा गर्न सकिन्छ। त्यस्तै तपाईँको यो रिहेबिलिटेसनका कुरा, कतिपय चोटपटक लागेकाहरू, हात खुट्टा भाँचिएका व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरू हिँड्न नसक्ने, कतिपय खुट्टा ढाडी चाहिँ भनौँ राम्रोसँग हिँड्न नसक्ने बस्न ती मान्छेहरूलाई पनि विभिन्न उसको अर्थोपेडिक उपचारहरू अथवा फिजियोथेरापीका उपचारहरूको आवश्यकता पर्न सक्छ। उहाँहरूलाई पनि यो सेवाहरू चाहिँ हामी प्यारालली लानुपर्ने हुनसक्छ। अनि अर्को चाहिँ यो उपचारका कुराहरूमा जति पनि लामो समयसम्म औषधि सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ, जस्तै छेरीका बिरामी नै भयो, यो डायबिटिजका बिरामी भयो, अनि हाइपरटेन्सनका बिरामीहरू, उहाँहरूको इन्डिभिजुअली के औषधि सेवन गर्नुभएको छ, उहाँको स्ट्रक छ कि छैन, अनि स्ट्रक आउट भएको छ कि छैन, उहाँलाई त्यो व्यवस्थापनहरू गर्नुपर्ने हुन्छ। ती सबै चिजहरूलाई एसेसमेन्ट गरेर एउटा स्वास्थ्यका कार्यक्रममा चाहिँ लैजानुपर्ने हुन्छ।
0: बाढीले भिजाको शरीरमा चाहिँ छाला जन्ने कस्ता खालका रोगहरू निम्तन सक्छ?
1: यो धेरै जसोलाई चाहिँ सानो सानो चोटपटक लागेकै हुन्छ। सानो सानो सानो चोटपटक लागेको कारणले गर्दाखेरि एक त अहिले गर्मी मौसम पनि छ, पसिना पनि आइराखेको छ, एकदमै सापेक्ष आर्द्रता पनि बढ़िराखेको छ, त्यसले गर्दाखेरि कपड़ा पनि भिजिराखेको हुँदाखेरि विभिन्न किसिम यो संक्रमण, छाला जन्ने संक्रमणहरू, छालाका विभिन्न किसिमका घाउ खटिराहरू निक्लने, अनि विभिन्न किसिमका यो एक्जेमा, डर्माटाइटिसहरू, विभिन्न किसिमको चाहिँ फंगल इन्फेक्सनहरू बढ्ने सम्भावना प्रशस्त मात्रामा हुनसक्छ। त्यस्तोको लागि हामीले के गर्नुपर्छ भन्दा कमसेकम पुरानो कपड़ा भए पनि यो त सुक्खा कपड़ा चाहिँ हामीले लगाउनुपर्ने हुनसक्छ। सकेसम्म आफ्नो शरीरलाई सुक्खा राख्ने, सफा राख्ने कामहरू गर्नुपर्ने हुन्छ। र यो बेलामा हामीले विचार गर्नुपर्ने शुद्ध खानेपानीको साथसाथमा आफ्नो प्रपर ह्यान्ड वासिङ पनि एकदम राम्रो हुनुपर्छ,
0: सरसफाई पनि
1: एकदमै व्यक्तिगत।
0: एक साताको अवधिमै कतिपयलाई त्यो फोकाहरू आउने, चिलाउने समस्याहरू पनि रहिसक्यो होला। दीर्घ रोगी छ भने त अझ उहाँहरूलाई बढी त्यो प्रभाव पारिसकेको छ होइन। अब उहाँहरूलाई अलिकति त्यही स्थानीय रूपमै उपलब्ध के प्रयोग गरेर चाहिँ त्यो चिलाउने समस्या हटाउन सकिएला, अथवा औषधि नै केही तत्काल सुरु गर्नुपर्छ?
1: यसरी धेरै मानिसहरू एकै ठाउँमा बस्दाखेरि विभिन्न विभिन्न किसिमका रोग व्याधिहरू, जस्तै भनौँ न डर्माटाइटिसका कुराहरू, पेडिक्युलोसिसदेखि स्क्याबिजदेखि लिएर थुप्रै रोगहरू पनि फैलिन सके व्यक्तिबाट अर्को व्यक्तिमा जाने हुँदाखेरि सबैले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। र कपडा लाउँदाखेरि चाहे त्यो चेतेकै होस् तर एकदमै हरेक कपडा सुक्खा र सफा हुनु पर्यो। र यदि त्यस्तो प्रकारका छाला जाने विभिन्न किसिमको असरहरू छ भने नजिकैको स्वास्थ्य संस्थामा अथवा हेल्थ युनिटमा गएर आफ्ना यी चाहिँ व्यथाहरू चाहिँ देखाउनु पर्ने हुन्छ। र स्वास्थ्य कर्मीहरूले आफ्नो जुन भनौँ न स्वास्थ्य संस्थामा भएको विभिन्न औषधिहरू, जस्तै अब कतिपय छालाजन्य रोगहरू, अब तपाईँलाई थाहा छ नेपालमा सबभन्दा बढी बिरामी हुनेको छालाजन्य रोग नै हो, त्यसकारण हाम्रो स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा ती सबै औषधिहरू निशुल्क रूपमा पाइन्छ। जस्तै तपाईँको यो एलर्जीको औषधदेखि लिएर, लुतोको औषधदेखि लिएर विभिन्न फंगल इन्फेक्सनका औषधहरू निशुल्क रूपमा पाइन्छ। त्यो चाहिँ हामीले चाहिँ निर्धक्क चाहिँ लिन सक्नुपर्छ। र हाम्रो स्वास्थ्यका इकाई साथीहरूले पनि यसलाई चाहिँ अलिकति भनौँ न अलिकति जिम्मेवारीपूर्वक चाहिँ रेस्पोन्स गरिदियो भने राम्रो हुन्छ।
0: प्रभावितहरूले त त्यो सेवा पाउनु पर्ने स्थिति त छँदैछ, तर जसले दिनुपर्ने हो नि यो बेला त उहाँहरू किन्न जान्छु भन्दा पनि त्यो ठाउँमा, त्यो एरियामा औषधि पसल पनि छैन, स्वास्थ्य संस्थाहरू पनि छैन, उहाँहरू आफै नै अब पीड़ामा हुनुहुन्छ।
1: यदि उहाँहरूलाई ती चिजको आवश्यकता पर्छ भने उहाँहरूले माग गर्न सक्नुहुन्छ। स्वास्थ्य कार्यालय मार्फत अथवा नगरपालिका मार्फत पनि माग गर्न सक्नुहुन्छ। यदि उहाँलाई चाहिन्छ भने चाहिँ कुनै अब भन्नु संघ संस्थाहरूलाई पनि माग्न सक्नुहुन्छ यो औषधिहरू चाहिँ, ताकि यस्तो यस्तो प्रकारको औषधि हामीलाई चाहिन्छ, तपाईँले यो ल्याइदिनुहोस् भने कमसेकम सजिलो हुन्छ, उहाँले चाहिँ यो चाहिँ प्राप्त भयो पनि।

0: जनताले पाउन सक्छ।
1: हजुर, अब यहाँ अलिकति धेरै यो बेला चाहिँ विभिन्न विषयहरू उठिरहेको सन्दर्भमा यो सब व्यवस्थापनको कुरा पनि उठिरहेछ होइन। जुन खालको सब व्यवस्थापन प्रक्रिया चाहिँ सुरु भएको छ चितवन नवलपरासीमा होइन, त्यो चाहिँ वैज्ञानिक तौरले नै व्यवस्थापन गरेको हो कि यो विपदको बेलामा गर्ने तरिकै त्यही हो?
0: अब यो यसलाई चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि, हामीले भूकम्पको कुरा गर्ने हो भने चाहिँ त्यस बेला त मास क्याजुअल एकदमै धेरै मात्रामा थियो, जसलाई चाहिँ हरेक डेड बडीको चाहिँ हामीले पहिचान गर्नको लागि त्यति चाहिँ अप्ठ्यारो अवस्था थिएन, किनभने स्थानीय ठाउँमै यो घटना घटेको हुनाले चाहिँ चिनजानेकै मानिसहरू भएको त्यसलाई डकुमेन्टेसन गर्न सजिलो भयो। तर अहिले भनौँ न, अब त्यही रसुवा र चाहिँ के अरे यो त्रिशुलीका कुराहरू गर्ने हो भने चाहिँ धेरै 2477 जिल्लाका व्यक्तिहरू त्यहाँ छन्। 77 मात्र नभएर चाहिँ चाइनिजहरू पनि छन्, विभिन्न इन्डियनहरू पनि प्रशस्त मात्रामा यो टेक्निकल म्यान पावर त्यहाँ काम गरिराख्नु भएको छ। उहाँहरूको आइडेन्टिफाई गर्नु, एउटा खोलाबाट बग्ने भयो, खोलाबाट बग्दाखेरि चाहिँ कहाँ पुग्छ कहाँ पुग्छ चोट बग्छ होइन, अब त्यही एउटा
1: तपाईँको
0: गण्डकसम्म पुगिसकेको अवस्था आउँदाखेरि उहाँहरूलाई आइडेन्टिफाई गर्नु पर्यो। कमसेकम अहिले चाहिँ नवीनतम टेक्नोलोजीहरू ल्याएर अटो फोटोग्राफी प्लस विभिन्न किसिमका डीएनए टेक्नोलोजी गरेर उहाँको डीएनए स्याम्पल लिने हामीले त्यसरी पनि गर्न सकिन्छ। र अर्को, यदि चिने जानेको व्यक्तिहरू छन् भने आइडेन्टिफाई भइसकेको व्यक्तिहरूलाई सम्बन्धित व्यक्तिहरूलाई ह्यान्ड ओभर गरेर स्थानीय रूपमा नै त्यसलाई चाहिँ डेड बडी म्यानेजमेन्ट गर्न सकिन्छ। यदि कसैले पनि क्लेम गर्न आएन भने ती व्यक्तिहरूको चाहिँ कुनै स्याम्पलहरू भनौँ न, जस्तै चितवनको कुरामा हामीले दाँत राखेका छौँ, त्यो दाँतबाट चाहिँ विभिन्न किसिमको डीएनए स्याम्पलहरू निकाल्न सकिन्छ अथवा हड्डी कुनै भागहरू पनि राख्न सकिन्छ। त्यसरी चाहिँ राखेर चाहिँ डीएनए आइडेन्टिकल छ कि छैन भनेर हेरेर परिवारका सदस्यहरूलाई त्यो व्यक्ति हो कि होइन पनि हेर्न सकिन्छ। त्यसको आधारमा डेड बडी म्यानेजमेन्ट गर्नेछ। अहिले चाहिँ यो जुन गाडेको भनेको चाहिँ उहाँले चाहिँ पूर्ण उ गरेको होइन, यो केही समयको लागि आइडेन्टिफाई गर्नको लागि अस्थायी व्यवस्थापन गर्नलाई गरिएको। अर्को कुरो, यदि हो हामीसँग त्यत्रो मास स्केलमा चाहिँ यसरी सम्भावना कतै पनि छैन, कतै पनि छैन, मानौ अब देशभरिमै अब 500-600 लास भन्दा बढी राख्न देशैभरिका जुन फ्रिजरहरूमा राख्न सकिँदैन, तर केही दिनको एक दुई दिनको लागि त स्थानीय रूपमा हामीले चाहिँ यो आइस प्याकहरू चाहिँ राखेर व्यवस्थापन गर्नेछ। लामो समयको लागि अलिकति गाह्रो हुन्छ, त्यस कारण चाहिँ अहिले जे गरेको छ ठिकै जस्तो लाग्छ मलाई।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग।
5: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले भुटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र प्रकोप निम्तने खतराका बारेमा स्वास्थ्यविद डाक्टर सागरराज भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब पनि हामी उहाँसँग महामारी र प्रकोप जन्य खतरा निम्तन नदिन अपनाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौं। म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: हजुर नमस्कार। फेरि
2: देशमा चाहिँ अहिले जुन खालको विषम परिस्थिति उत्पन्न भएको छ, अब यो परिस्थितिले चाहिँ हामीलाई अझ के चाहिँ सिकायो त अब सब व्यवस्थापनको लागि चाहिँ हामीले के तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ अहिले अभावै देखियो त यो पटक चाहिँ?
3: यो तयारी त हरेक वर्ष यसको जुन क्यापासिटी हाम्रो बढ्दै गइराखेको छ होइन, सबै अस्पतालहरूमा यो लास व्यवस्थापन गर्नलाई चाहिँ कुनै फ्रिजहरूको व्यवस्थापन भइसकेको छ भने स्थानीय रूपमा नै बनाइराखेको छ। अब यो हामीले लेसन लर्न गर्नुपर्ने भनेको चाहिँ अबदेखि नै यसै यो होला र यसरी गर्नुभन्दा पनि कमसे कम यस्तो अवस्थामा वर्षायाममा एउटा चाहिँ सूचना प्रवाह समयमा सूचना प्रवाह गरेर त्यसबाट कसरी बच्ने भन्ने कुरा नै मुख्य कुरा हो। त्यो पहिले पहिला सूचना पाइसकेर आफ्नो महत्वपूर्ण चीज लगेर एउटा सुरक्षित ठाउँमा बस्नुपर्ने अवस्थामा कतिपय व्यक्तिहरू फोटो खिचेर अथवा सेल्फी बनाएर रमाइलो गरेर बसिरहेको अवस्था पनि छ होइन। हामीले चाहिँ जिन्दगीमा अहिलेसम्म कहिले देखेकै छैनौँ, सुनेकै छैनौँ, त्यस्तो रूपमा म्यासिभ रूपमा आइदियो कि जसलाई चाहिँ हामीले त्यसले कुनै गर्नै सकेनौँ। त्यसकारण चाहिँ अहिले पनि हामीले के गर्नुपर्छ भन्दाखेरि सूचनाको आधारमा हामीले पूर्व तयारी गर्ने, सुरक्षित ठाउँमा जाने, आफ्ना सुरक्षित वासस्थानको व्यवस्थापन गर्नुपर्ने। यदि हरेक पालिकाले आफ्नो चाहिँ त्यस्तो चाहिँ हाई रिस्क एरिया छ भने आफ्नो नजिकैको कुन ठाउँमा चाहिँ सेफ एरिया छ त उहाँहरूलाई भोलि कहाँ गएर टेम्पोररी सेटलमेन्ट कहाँ गर्ने भन्ने कुराहरू चाहिँ पहिलेदेखि आइडेन्टिफाई गरेर राख्नुपर्ने।
2: बाढी आयो भने कता जाने, कस्तो ठाउँमा जाने, पहिरो आयो भने कता जाने भन्ने त्यो सूचना सम्प्रेषण चाहिँ सही तरिकाले हुन नसकेको हो कि अलिकति जनताको पनि भनौँ न समुदायको पनि लापरवाही देखियो त?
3: अब एक त यसमा चाहिँ एउटा समन्वयनको अभाव मैले बुझ्छु। मैले कमसे कम यसरी भनौँ न कुनै पनि ठाउँहरूबाट चाहिँ यसरी समाचार आइसकेपछि स्थानीय सरकारहरूले आफ्नो नेटवर्क मार्फत समाचार प्रवाह गर्ने, समुदायमा समाचारहरू प्रवाह गर्ने त्यसको कमी देखियो। हुन त अहिले तपाईँको यो अब मोबाइल फोन सबैको हात हातमा हुँदाखेरि कमसेकम भएका मेसेजहरू, यो मेसेजहरू कहाँबाट आएको होइन, कमसेकम सुरक्षित रूपमा यो चाहिँ कहाँबाट प्रभाव भयो भने चाहिँ त्यसलाई यकिन गरेर त्यसै अनुसार हामी चाहिँ त्यसलाई रेस्पोन्सको टाइममा चाहिँ रेस्पोन्स गरे भए राम्रो हुन्थ्यो, त्यो हुन सकेन। र सूचना प्रवाह भनेको चाहिँ एकदमै राइट टाइममा हुनुपर्छ र विभिन्न मिडियाहरू प्रयोग गरेर होइन, विभिन्न मिडियाहरू प्रयोग खालि यो चाहिँ मोबाइल फोन प्रयोग मात्र नहोइन कि स्थानीय लेभलमा पनि माइकिङ गरेर अथवा यी चीजहरू गरेर पनि हामीले गर्न सक्छौँ।
2: अब एक साताको यो अवधिमा चाहिँ धेरै ठाउँमा पशु चौपायाहरूको चाहिँ उचित व्यवस्थापन हुन पनि सकेको छैन, कति शवहरू निकाल्न सकिएको छैन होइन, कति हराइरहेकै छ। अब यसले गर्दाखेरि अब यो गर्मी पनि छ होइन, कस्ता खालका प्रकोपहरू चाहिँ कति समयमा चाहिँ आउने सम्भावना रहन्छ?
3: अब त तपाईँको देखिसक्नु भएको छ, अहिले खोला नालामा गयो भने खोला नै गनाउँछ होइन, सहर बजार गर्ने पुरै गनाइराखे हुन्छ। ती चिजहरूमा हाम्रा खाद्य पदार्थहरूदेखि लिएर कुखुराको सुलीदेखि लिएर दानादेखि लिएर सबै चिजहरू ड्यामेज भइसकेको होस्, चिजहरूलाई पनि हामीले डिकम्पोज गर्नको लागि अलिक सुरक्षित ठाउँमा वाटर कन्टामिनेसन नहोस् ती ठाउँहरूमा गएर त्यसलाई चाहिँ हामीले डम्प गर्नुपर्ने हुनसक्छ होइन, कि अब ती कुहिएको चिजहरूलाई फेरि सुकाएर प्रयोग गर्ने भन्ने कुरा हुँदैन। किन भन्दाखेरि त्यो कन्टामिनेटेड हो, विभिन्न किसिमका परजीवीहरू अथवा जीवाणुहरू त्यसमा प्रवेश गरिसकेका हुन्छ। यदि मान्छेले त्यो प्रवेश प्रयोग गर्यो भने विभिन्न प्रकारका रोगहरू चाहिँ असम्भव के अरे पक्कै पनि आउन सक्छ। त्यसकारण ती चिजहरूलाई राम्रोसँग डिकम्पोज गर्नुपर्छ र अहिले ती ठाउँहरूबाट चाहिँ अब अहिले त हामीले खालि डेड बडीका मात्र मानिसको डेड बडी मात्र कुरा गरिराखेका छौँ, डेड एनिमल डेड बर्ड्सहरूको हामीले व्यवस्थापन गर्नै सकेका छैनौँ. ती चिजहरूलाई पनि हामीले प्यारालल लिने, किन भन्दाखेरि हाम्रो स्वास्थ्यको लागि जति डेड बर्डले गर्छ डेड एनिमल र डेड बर्ड्सको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ. ती चिजलाई पनि हामीले राम्रोसँग चाहिँ डेड बडी उनीहरूको पनि म्यानेजमेन्ट हामीले चाहिँ राम्रो प्रपर रूपमा गर्नुपर्ने हुनसक्छ. र यसको लागि पनि अब हाम्रो चाहिँ भनौँ न भेटनरीका साथीहरूले पनि एकदमै एक्टिभली चाहिँ पार्टिसिपेट गर्नुपर्छ.
2: अब बाढीपछि चाहिँ विशेष निम्तिने प्रकोप महामारी चाहिँ के हुन् रोगहरू?
3: बाढीपछि त अब अहिले यहाँलाई मैले भनिसक्छु, अब यो अवस्थामा आउने भनेको चाहिँ पानीजन्य रोग नै हो. झाडा पखालादेखि देखिसक्नु भएको छ. त्यसपछि टाइफाइडहरू आउन सक्छ, थुप्रै प्रकारका हैजा आउन सक्छ. त्यसपछि अब यो बीचमा पानीमा रहने चाहिँ परजीवीहरू जस्तै मस्किटो लामखुट्टेले गर्दाखेरि मलेरिया बढ्ने सम्भावना हुनसक्छ. डेङ्गु एकदम बढेको बढै नै छ. त्यस्तै चाहिँ लेप्टोस्पाइरोसिस भन्ने नयाँ रोग पनि आउन सक्छ. थुप्रै रोगहरू आउन सक्छ भने अर्को चाहिँ यो मान्छे जुन जति पनि हाम्रा घरहरू मान्छेहरू बस्ने ठाउँहरू छ सुरक्षित छैन, अलिक घर भिजेका पनि छन्, त्यसमा चाहिँ एउटा मोइस्टले गर्दाखेरि विभिन्न प्रकारका व्यक्तिहरूमा रोग बढ्ने, जस्तै ब्रोन्कियल एस्मा भएका व्यक्तिहरूमा उहाँको चाहिँ एकदमै एक्युट एक्जासर्बेसन हुने, क्रोनिक सिओपिडी भएका व्यक्तिहरूमा अरू रोग थपिने, त्यस्तो समस्याहरू हुने, एलर्जी हुने सक्छ.
2: जस्तो तत्काल त्यहाँ जुन प्राथमिक उपचारको लागि औषधि सहितको पुग्नुपर्ने टोली चाहिँ कहिलेसम्म पुग्नुपर्ने हो र उनीहरूले काम चाहिँ थाल्नुपर्ने देखिन्छ?
3: अब त यो टोली भन्नाले चाहिँ खास गरेर चाहिँ इमिडिएट रेस्पोन्सको लागि हामी त 24 घण्टा तुरन्तै जानुपर्ने हुनसक्छ. किन भन्दाखेरि अब बगिरहेका व्यक्तिहरूको विभिन्न चोटपटक घाउ चोटपटक लागिरहेको हुन्छ, शरीरबाट चाहिँ रक्तस्रावहरू भइरहेको छ, त्यसको लागि पनि तत्कालै हाम्रो स्वास्थ्य टोलीहरू गएर उपचार गर्ने, घाउ उपचार गर्ने. यदि उहाँहरूको चाहिँ बिनाले सिभियर प्रकारको इन्जुरी छ भने त्यसरी प्राइमरी एसेसमेन्ट गरेर अस्पताल पठाउनु पर्ने हो कि अथवा उहाँहरूलाई कुनै सर्जिकल के अरे यो म्यानेजमेन्टकै आवश्यकता पर्छ कि, त्यो यकिन गरेर स्वास्थ्यको टोलीले हामीले गर्नुपर्ने हुनसक्छ. र अर्को देखिएको जुन अहिले इन्सिडेन्ट भएका ठाउँहरूमा एउटा अस्थायी रूपमा एउटा अस्पतालहरू चाहिँ सिर्जना बनाउनु पर्ने हुन्छ. यदि भनौँ स्वास्थ्यकर्मी ती ठाउँहरूमा
2: स्वास्थ्यकर्मीको
3: साथसाथमा चिकित्सक पनि चाहिन्छ, त्यसमा एउटा ल्याब पनि राख्नुपर्ने हुनसक्छ. फिल्ड हस्पिटलको रूपमा हामीले चाहिँ एउटा चाहिँ स्थापना गरेर सेवा दिनुपर्ने हुन्छ.
2: हजुर, अब यसको लागि चाहिँ विशेष गरेर यी विभिन्न स्वास्थ्य समस्याहरू आएको बेला औषधि सहितको चाहिँ पुग्नुपर्ने यहाँले भनिहाल्नु भयो होइन. यो सँगसँगै चाहिँ उनीहरूलाई चाहिने आधारभूत स्वास्थ्य सेवाहरू नपाएको, सुरक्षित पानी नपाएको भनेर पनि धेरै ठाउँबाट आएको छ होइन. अब यसरी आधारभूत स्वास्थ्य सेवा नपाउँदा र सुरक्षित पानीको व्यवस्थापन नहुँदाखेरि चाहिँ अब यसको लागि अब यो जिम्मा चाहिँ खासमा त्यहाँनिर पालिका र त्यहाँका स्वास्थ्य संस्थाहरूले गर्नुपर्ने हो त्यो छैन होइन. धेरै ठाउँमा चाहिँ पालिकाहरू आफै पनि प्रभावित भएको अवस्था छ भने चाहिँ यस्तो बेला चाहिँ कसरी समन्वय गर्ने स्थानीय र संघ बीचको समन्वय चाहिँ?
3: अब स्थानीय संघ मात्र नभएर प्रदेश पनि यहाँ छ, त्यस कारण चाहिँ छिटा गभर्मेन्टले एउटा चाहिँ समन्वय रूपमा चाहिँ विभिन्न क्लस्टरहरू चाहिँ फर्मेसन भएको छ. क्लस्टरहरूको एउटा कोअर्डिनेसन गरेर ती ठाउँहरूमा कसले चाहिँ सर्भिस प्रोभाइड गर्ने अथवा त्यसले कसले सपोर्ट, कुन संस्थाले सपोर्ट गर्ने भन्ने कुराहरू पहिले फिक्स गर्नुपर्छ. मानु ए भन्ने संस्थाले चाहिँ त्रिशुलीको अब भनौँ नुवाकोटको एउटा एरियामा गर्ने अनि अर्को संस्थाले अर्को ठाउँमा गर्ने त्यो हुनसक्छ. र अहिले के देखेको छ भन्दाखेरि यसरी संस्थाहरूलाई पनि दिँदा पनि चाहिँ एउटा भोटबाजी पनि हुन्छ. दुई अर्को धेरै जस्तो संस्थाहरू एक्सेस भएको ठाउँमा मात्रै जान्छ, पहुँच भएको ठाउँमा जान्छ, जहाँले दुर्गम दूरदराजमा जान पनि एकदमै अप्ठ्यारो मान्छ, त्यसले जुन भूकम्पमा भोगिराखेको कुरा हो. त्यसकारण चाहिँ पहिले नै यो एउटा चाहिँ भनौँ न डिस्ट्रिक्ट यो कोअर्डिनेसन कमिटी हुन्छ, त्यो डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटीले उहाँलाई चाहिँ आइडेन्टिफाई गरेर कुन संस्थालाई कुन ठाउँमा पठाउने, कस्तो प्रकारको सेवा प्रवाह गर्ने कुरा पहिले नै फिक्स हुनुपर्छ.
2: भनेपछि जुन खालको यसभन्दा अगाडि भूकम्पको बेला जुन खालको संयन्त्रहरू परिचालन गरिएको थियो त्यो खालको संयन्त्र र अलिक फरक खालको संयन्त्र आवश्यकता महसुस गर्नु,
3: अलिकति फरक छ.
2: अब जस्तो यो बेला चाहिँ तत्काल जहाँ पालिका उपलब्ध छ, स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रहरू उपलब्ध छ, उहाँहरूले पुर्याउनु पर्ने सेवा सुविधाहरू चाहिँ के देख्नुहुन्छ यहाँले?
3: अब स्वास्थ्य संस्थाहरूले त सेवा त पुर्याइराख्नु भएको नै छ. यदि आफ्नो स्वास्थ्य संस्थाहरूमा अब यदि बाढीले गर्दाखेरि उहाँ ड्यामेज भएको छ भने उहाँहरू एउटा अस्थायी संरचना तत्कालै बनाउन सकिन्छ होइन, तत्कालै टेन्टहरू अथवा मेडिकल टेन्टहरूलाई पनि त्यो व्यवस्था दिन सकिन्छ. के कुरा चाहिँ यो स्थानीय सरकार जुन यो भनौँ न स्थानीय सरकारले चाहिँ यो अलिकति धेरै राम्रो चाहिँ पहल गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ, स्थानीय जनताले कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अलिक सिरियसली हेर्नुपर्ने हुन सक्छ। यदि उहाँहरूसँग स्रोत साधनको अभाव छ भने कस्ता प्रकारको स्रोत उहाँहरूलाई चाहिँ साधनको आवश्यकता पर्छ, त्यो चाहिँ प्रदेश सरकार अन्तर्गत माग्न पनि सकिन्छ नभए चाहिँ यो केन्द्रीय सरकारसँग माग्न पनि सकिन्छ। यदि अहिले चाहिँ भनौँ न जुन यो राहत वितरणमा आएका राहत वितरणलाई विभिन्न सर सामग्रीहरूमध्ये पनि कतिपय औषधि भयो उपकरणहरू पनि हुनसक्छ, ती उपलब्धताको आधारमा उहाँहरूलाई हामीले उपलब्ध गराउनुपर्छ।
2: अब अस्पतालहरूले जुन खालको व्यवस्थापन गरेको छ यो घाइतेको उपचार र अन्य विभिन्न उपचारको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी छन् र उनीहरूलाई त्यो खालको वातावरण कतिको छ अब त्यसको लागि?
3: अहिले चाहिँ यसो अस्पतालहरूमा राम्रै व्यवस्थापन भएको देखिन्छ, किन भन्दाखेरि अब एज कम्पेयर टु तपाईँको यो मेगा अस्पतालको कुरा नगरौँ कि त्यसमा त धेरै नै थियो, अहिले त्यति धेरै मात्रामा छैन, त्यसकारण चाहिँ थोरै मात्र भएको हुनाले चाहिँ सबै अस्पतालले राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएको छ।
2: अब कुरा रह्यो अस्पतालमा आएकाहरूको बिरामीको उपचार त गर्नको लागि अस्पतालहरूले त्यो तयारी गरेको छ र त्यो अनुसार सेवा सुविधा पाएको छ। हाम्रो कुरा भनेको समुदाय स्तरमा जहाँ समस्याहरू आएको छ, तत्काल त्यहाँ केही भनौँ न दीर्घ रोगीलाई समस्या भयो भने एक त बाटो पनि नभएको, अर्को भनौँ न अस्पताल पुर्याउने खालको त्यो खालको वातावरण संयन्त्रहरू छैन भनेपछि त्यो क्षेत्रमा चाहिँ कस्तो खालको स्वास्थ्यको संयन्त्र चाहिँ उपयुक्त रहन्छ?
3: एउटा अघि मैले भने अब धेरै मानिसहरू छ भने एउटा फिल्ड हस्पिटल नै हामी राख्नुपर्ने हुन्छ, होइन त्यति धेरै छैन मान्छे छन् भन्दाखेरि एउटा चाहिँ तपाईँको एउटा फिल एउटा चाहिँ ट्रिटमेन्ट सेन्टरको रूपमा एउटा सानो चाहिँ एउटा चाहिँ संस्था राख्न सकिन्छ, त्यहाँ हाम्रा स्वास्थ्य कर्मीले सबै प्रकारका सेवाहरू एउटा एकीकृत रूपमा दिन सकोस्, त्यस्तो प्रकारको सेवा दिनुपर्छ। अर्को मैले यहाँलाई स्मरण गर्न चाहन्छु, अहिले चाहिँ हामीले कुरा गर्यौँ खालि स्वास्थ्यका असरहरू मात्र कुरा गर्यौँ, मनोसामाजिक असर पनि गर्यौँ, यसपछिका घटनाहरू थुप्रै हुन सक्छन्, जस्तै चोरको बिगबिगी हुने, विभिन्न किसिमका बलात्कार जन्ने अपराधहरू हुने थुप्रै घटनाहरू हामीले देखिराखेको घर चाहिँ, त्यसको लागि पनि सुरक्षाको दृष्टिकोण पनि यो भनौँ न सेक्युरिटी क्लस्टरले एकदम भिजिलेन्ट भएर चाहिँ हेर्नुपर्ने हुन्छ।
2: विभिन्न आइपर्न सक्ने अवस्थाहरू चुनौतीहरू त छँदैछ, तर हामीले स्वास्थ्यलाई बढी फोकस गरिरहेका छौँ होइन। राहत वितरण गर्दाखेरि कस्तो खालको प्याकेज हुनु जरुरी छ जसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा चाहिँ भनौँ न कुनै खालको नराम्रो असर पनि नहोस् र उसको स्वास्थ्य राम्रो पनि होस् भनौँ?
3: अब राहतको लागि अहिले जुन प्राप्त भएका राहत सामग्रीहरूको सबभन्दा पहिले त्यसको चाहिँ गुणस्तरमा हेर्नु पर्यो, एक्सपायरी हो कि होइन, होइन त्यसको सबै चिज हेरेर मात्र एकिन गरेर मात्र वितरण गर्ने। दुई, अब वितरणको नाममा चाहिँ अघि मैले भने एक्सपायरी भएका चिज हो, एक्सपायरी भएका जुसहरूदेखि लिएर एक्सपायरी भएका हर्लिक्सहरू, एक्सपायरी भएका बिस्किटहरू, चाउचाउहरू, थुप्रै प्रकारका जुन वितरण गरेका छन्, कमसेकम खानुभन्दा पहिले त्यो सुरक्षित छ कि छैन, यसले चाहिँ वितरण गर्दा जुन प्रयोग गर्ने व्यक्तिमा के असर पर्छ कि पर्दैन भने आफूले इन्स्योर हुनु पर्यो, त्यसरी मात्र वितरण गर्ने। ती वितरण गरेका चिजहरू चाहिँ कुनै भने स्टोरमा लामो समय हामीले राख्नु पनि हुँदैन, एक त बर्खा पनि छ होइन, बर्खा पनि छ, तपाईँको यो ह्युमिडिटी बढेको हुँदाखेरि ती खाद्य पदार्थहरू कुहिने, सड्ने अथवा के भन्छ ड्यामेज हुने चाहिँ क्यापसिटी त एकदमै छिटो हुने, त्यसले गर्दाखेरि धेरै स्टोर गर्नुपर्ने हुन्छ, जति सक्छ त्यसले उहाँ न्यायचित रूपमा चाहिँ छिटो वितरण गर्नुपर्ने।
2: जस्तो धेरै के देखियो भने विगतका भूकम्पमा होस् अथवा कोविडको समयमा होस् जुनै पनि यस्तो भनौँ न समस्याहरू निम्तिसकेपछि विपद पछि चाहिँ राहत हतारमा संकलन गर्ने र हतारमा त्यसलाई चाहिँ व्यवस्थापन गर्ने नाममा त्यस्तो कुनै पनि कुराहरू चाहिँ हेरिँदैन, जसले चाहिँ अब स्वास्थ्य समस्याहरू आउँछ भनेर अघि यहाँले भनिसक्नुभयो। अब यो हेर्ने काम चाहिँ कसले गर्ने त?
3: हेर्ने काम त स्थानीय डेफिनेटली स्थानीय सरकारले गर्नुपर्छ, किनभने स्थानीय सरकारका व्यक्तिहरू, वार्डका व्यक्तिहरू, उहाँहरूले चाहिँ हरेक परिवारको स्थितिको बारेमा थाहा हुन्छ उहाँलाई, होइन उहाँहरूलाई के अभाव छ, के आवश्यकता छ भन्ने कुराहरू उहाँलाई थाहा भएको हुन्छ, उहाँहरूसँग एउटा कोअर्डिनेसन मतलब उहाँलाई चाहिँ प्रत्यक्ष चाहिँ सहभागी गराएर चाहिँ उहाँहरू मात्र एसेसमेन्ट गरेर चाहिँ ती चिजहरूको वितरण गर्नुपर्ने हुन्छ। अहिले जुन देखिराखेका छ खालि एउटा सीमित व्यक्तिबाट चाहिँ यसरी वितरण गर्नु हुँदैन. किन मुख्य व्यक्ति भनेको चाहिँ स्थानीय सरकारका व्यक्तिहरू नै, उहाँहरूलाई चाहिँ समन्वय गरेर चाहिँ वितरण गर्दा अलिक राम्रो पनि हुन्छ, इफेक्टिभ हुन्छ, न्यायचित पनि हुन्छ.
2: हजुर, अब यो वितरण गर्ने क्रममा जुन यहाँले भन्नुभयो कि पालिकाले चाहिँ बढ़ी भूमिका निर्वाह गर्नुपर्छ, अब पालिका नभएको स्थानमा पालिका आफै प्रताड़ित भएको अवस्थामा चाहिँ अरू कस्तो खालको संयन्त्र चाहिँ त्यहाँ पुग्नु जरूरी छ?
3: अब पालिकाको सबै वेल स्ट्रक्चर त त्यस्तै भएको हुँदैन, किनभने त्यसमा वडाहरू पनि हुनसक्छ. वडाको साथसाथमा विभिन्न सरकार मतलब स्थानीय सरकारका चाहिँ विभिन्न इकाइहरू पनि हुनसक्छ. स्वास्थ्य इकाइ हुनसक्छ, भेटनरीका इकाइहरू हुनसक्छ, शिक्षाका इकाइहरू हुनसक्छ, होइन, सुरक्षाका इकाइहरू, ती सबै चाहिँ एकीकृत गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने एउटा चाहिँ ठोस निर्णय गरेर चाहिँ यसरी सेवा हामी भनौँ न प्रवाह गर्न सकिन्छ.
2: भनेपछि सबै जुन इकाइहरू गठन भएको छ यस अघि नै विपद पछि गर्ने भनेर जुन तयारी हाम्रो पहिला थियो, उनीहरू चाहिँ विपदको लागि भनेर तयारी भएका गठन भएका जुन संयन्त्रहरू उहाँहरू चाहिँ उठ्नु पर्यो
3: एकदमै एक्टिभ गर्नु पर्यो अहिले.
2: हजुर, जुन समुदाय प्रताड़ित हुनुहुन्छ होइन, उहाँहरूले यतिखेर सुन्न चाहेको अवस्था भनेकै राहत उपलब्ध, उहाँहरूलाई सुरक्षित बसोबास, सुरक्षित स्थान र स्वस्थ खानाको नै हो उपलब्धता होइन. अब यसको लागि उहाँहरू आफैले गर्नुपर्ने चाहिँ केही सावधानीहरू के कुरामा चाहिँ सावधानी अप्नाउने जसले गर्दाखेरि चाहिँ स्वास्थ्यका जटिल अवस्थाहरू चाहिँ निम्तर्न नदिनको लागि
3: सकेसम्म त एउटा के गर्नु पर्यो भने चाहिँ अब अधिकांश मानिसहरू अहिले त यो मनोसामाजिक विभिन्न किसिमका समस्याहरूबाट चाहिँ प्रताडित हुनुहुन्छ. उहाँहरूलाई यो गर्नको लागि विभिन्न साइको सोसियल काउन्सिलिङहरू मार्फत उहाँहरूलाई कसरी यो त्यो अवस्थाबाट मुक्त गर्ने भन्ने एउटा चाहिँ हामी अवस्था ल्याउनु पर्यो. त्यसको लागि साइको सोसियल काउन्सिलिङका चाहिँ सेसनहरू चलाउनेदेखि लिएर यदि उहाँको मनोसामाजिक विभिन्न समस्या छ भने यो हुनसक्छ विभिन्न किसिमका औषधिहरू पनि होइन मनोदीपक औषधि प्रयोग गरेर चाहिँ गर्न सकिन्छ. यदि त्यसको साथसाथमा लामो समय औषधि सेवन गर्ने व्यक्तिहरूलाई पनि उहाँहरूको न्यायचित औषधि भनौँ न वितरण उहाँले कसरी खाइराख्नु भएको छ कि छैन, उहाँको स्टक आउट पिल्सहरू स्टक आउट भएको छ कि छैन त्यो पनि हेरेर उपलब्ध गराउने र गर्नुपर्छ. र त्यसको साथसाथमा उहाँहरूले चाहिँ आफ्नो भनौँ न आफ्नो बचे खोजेका चाहिँ खेतीबारीहरू अथवा भनौँ न जमिनमा पनि सामान्य खेती गरेर पनि होइन विभिन्न उसको तरकारीहरू चाहिँ हुनसक्छ उहाँहरूको घरमा स्टोर भएका बिउहरू नष्ट भयो होला, तर चाहिँ यो भनौँ न हाल चाहिँ यो तपाईँको एग्रिकल्चर क्लस्टरले त्यस्ता व्यक्तिहरूलाई चाहिँ मल तथा बिउहरू वितरण गर्ने होइन खेती गर्नको लागि सुरक्षित गर्ने तार बालीको एउटा केही व्यवस्थापन गर्ने अथवा नजिकै खोला नाला अथवा केही छ भने त्यसलाई चाहिँ वितरण गर्नको लागि तार झालीहरूको व्यवस्थापन गर्ने यस्ता चाहिँ फेसिलिटेसन गर्नुपर्ने हुनसक्छ. यदि कसैले चाहिँ भनौँ न अब त्यस्ता आवश्यक पर्ने चिजहरू कुनै संघ संस्थासँग छ भने त्यो पनि वितरण गर्न सकिन्छ.
2: जस्तो यो बेला चाहिँ जुन जो व्यक्ति सुरक्षित हुनुहुन्छ, जो व्यक्ति अब भनौँ न भौतिक रूपमा त त्यहाँ समस्या भयो तर होइन व्यक्तिगत रूपमा उहाँहरू सुरक्षित हुनुहुन्छ भने काममा फर्कन अथवा उहाँलाई भनौँ न आइपरेको मनोसामाजिक समस्यासँग जुझ्नको लागि भनौँ के गर्न सकिन्छ, उहाँहरूलाई सुझाव चाहिँ के दिनुहुन्छ?
3: त्यसको लागि त सबभन्दा पहिले आफूले जुन पहिले गरिरहेका कामहरूमा हामी नर्मल हाम्रो कामहरूमा फर्कने होइन सधैँ यो अवस्थामा चाहिँ हामी बस्नु हुँदैन, किनभने हाम्रो जिन्दगीलाई अघि लैजानु पर्छ. जिन्दगी बढ्नको लागि पहिले गरेका कामहरू अलिक बढी मात्रामा गर्नुपर्ने हुन्छ, सुरक्षित भएर गर्नुपर्ने हुनसक्छ. जस्तै खेतीका कुराहरू भयो, त्यसपछि आफ्ना भएका चाहिँ सरसामानहरू सम्पत्तिहरूको के अरे त्यसलाई सुरक्षित राख्ने कुराहरू भयो, आफ्नो उपचारहरूको कुराहरू भयो, यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थापन गर्नुपर्छ.
2: हजुर, अब सरकारले विभिन्न पालिकालाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ होइन, अब यसरी विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि चाहिँ त्यस्तो ठाउँमा दिनुपर्ने सेवा सुविधा चाहिँ के हो? यो घोषणा त भइ नै हाल्यो, स्वास्थ्यका दृष्टिकोणले हुनुपर्ने चाहिँ त्यहाँ के हो?
3: अब यस्तो छ, यो विपद घोषणा भनेको चाहिँ त्यो गर्न पूर्व तयारी भएर बस्छ. यदि कुनै इन्फर्मेसन यस्तो चाहिँ कुनै इन्सिडेन्ट हुनसक्छ, तिमीहरू चाहिँ रेडी भएर बसिराख, सुरक्षित ठाउँमा जाऊ, आफ्नो चाहिँ सबै चिजहरू व्यवस्थापन गर भन्न खोजेको, ताकि त्यस्तो अवस्थामा भौतिक क्षति नहोस्, मानवीय क्षति नहोस् भन्ने हिसाबले नै गरेको हो। र यस्तो अवस्थामा भइसकेमा हुन गएमा के भन्यो, विभिन्न किसिमका बेसिक निड्सका चिज जुन यो सर्भिस प्रोभाइडरहरू हुनसक्छ, जस्तै स्वास्थ्यका कुराहरू भयो, सेक्युरिटीका कुराहरू भयो, होइन, खाने पानीका कुराहरू भयो, फुड सप्लाईका कुराहरू भयो, यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थित रूपमा लैजानको लागि एउटा नेटवर्किङ भनौँ न त्यो गर्न खोजेको हो।
2: हजुर, अब विशेष गरेर त्यो ठाउँमा जहाँ विपद संकटग्रस्त क्षेत्र घोषणा गर्यो, त्यो ठाउँमा कस्ता खालका स्वास्थ्य सेवाहरू चाहिँ प्रवाह गर्नु जरुरी छ? यो अघि जस्तो जुरे पहिरोको बेला भयो होइन, त्योभन्दा अगाडि पनि भए, ती नजिरहरूलाई लिने हो भने चाहिँ के गर्नु पर्थ्यो, अझ थप के गर्न सकिन्छ?
3: अब गर्नको लागि त मैले त्यही त सबभन्दा पहिले सुरक्षित पानी नै हामीले जनतालाई उपलब्ध गराउनु पर्यो। त्यसको लागि नजिक स्रोत, पानीको स्रोत कहाँ छ, त्यसलाई कसरी शुद्धिकरण गर्ने, सप्लाई कसरी गर्ने भन्ने कुराहरू एक नम्बर हुनु पर्यो। र दुई नम्बरको खाद्य सुरक्षाका कुराहरू हुन्छ, खाद्य सुरक्षाको चाहिँ प्राप्त चाहिँ आफ्नो खाद्य सामग्रीहरू, उपलब्ध खाद्य सामग्रीहरू सुरक्षित छ छैन, त्यो प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्ने कुराहरू गर्नुपर्ने हुनसक्छ। खाद्य पदार्थको लागि हामीले चामल दालहरू मात्र दिएर हुँदैन, चाउचाउ बिस्कुट चिउरा मात्र दिएर हुँदैन, त्यसको साथमा प्रोटिनयुक्त विभिन्न किसिमको दलनयुक्त चिजहरू, होइन, ती चिजहरू प्रशस्त मात्र हामीले दिन सक्नु पर्यो, उपलब्ध गराउन सक्नु पर्यो। र अर्को खाद्यको साथसाथमा उहाँले चाहिँ सेक्युरिटीका कुरा हुन सक्छ, किन भन्दा घर परिवारका सदस्यहरू गुमाइराखेका छ, कसैका एकजना परिवारमा बसिराखेको छ, यसरी एउटा कम्युनल सिस्टममा बस्दाखेरि भोलि इभिनिङ चाहिँ चोरी चकारीका कुरा हुनसक्छ, त्यसका लागि पनि उहाँलाई चाहिँ सुरक्षाको प्रतिभूति हामीले दिनुपर्ने हुनसक्छ। र त्यस्तै अब उहाँले चाहिने विभिन्न किसिमको स्वास्थ्य तत्काल गर्नुपर्ने स्वास्थ्यका उपचारहरू, इमर्जेन्सी म्यानेजमेन्ट ट्रिटमेन्टका कुराहरू भयोदेखि लिएर अन्य उपचारहरूका कुराहरू, जस्तै यो अवस्थामा चाहिँ परिवार निजनका विभिन्न किसिमको साधनहरूको वितरणका कुराहरू हुनसक्छ, परिवार निजनका सेवाहरू हुनसक्छ, छेरो उपचारका सेवाहरू हुनसक्छ, होइन, त्यस्तै विभिन्न किसिमका यो
2: नियमित खाइरा
3: एनसिडीका भनौँ न नन कमिङ डिजिजका नियमित खाइरहेका औषधिको वितरणको कुरा हुनसक्छ, ती सबै कुरा चाहिँ एकिन हुनुपर्छ।
2: हजुर, अब व्यक्ति र समुदायलाई तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ जुन भवितव्यबाट चाहिँ जीवन लाई जोगाउनु भएको छ उहाँले, त्यो नै ठूलो कुरा हो। हुन त धेरै चिज गुमाइसक्नु भएको छ उहाँले, होइन, तैपनि जीवन चाहिँ यो बेला चाहिँ जुन जीवन जोगाएर बस्नु भएको छ, उहाँलाई सुझाव दिनुपर्दा उहाँलाई के चाहिँ सुझाव दिनुहुन्छ?
3: अब यो सधैँ हामी यो स्ट्रेसफुल कन्डिसनमा हामी बस्नु हुँदैन, किन भन्दाखेरि जीवन भनेको सङ्घर्ष नै हो, संघर्ष गरेर नै अघि बढ्ने हो, त्यसकारण चाहिँ आइपरेका समस्याहरूलाई समाज बिस्तारै समाधान गरेर अघि बढ्नुपर्छ। हाम्रो नर्मल जुन लाइफ स्टाइल छ त्यस अनुसार हामीले काम गर्नुपर्ने हुनसक्छ। सधैँ चाहिँ एउटा त्रासमय अवस्थामा बसेर आफूलाई चाहिँ एउटा त्यस्तो अवस्थामा राख्दाखेरि विभिन्न किसिमको असरहरू, मनोसामाजिक असरको साथसाथै सामाजिक असरहरू पनि पर्न सक्ने हुँदाखेरि आफूले एउटा नर्मल म एकदम बिल्कुल ठिक छु, म गर्न सक्छु भन्ने एउटा हिसाबले ढुक्क भएर चाहिँ अघि बढ्नको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
2: हस्, डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीलाई स्टुडियोमै आएर कुराकानी गरिदिनु भयो, धेरै धन्यवाद दिन चाहन्छु।
3: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर सागरराज भण्डारी। भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र महामारी निम्तर्न नदिन अप्नाउनु पर्ने सावधानीका बारेमा उहाँसँग गरिएको कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य सम्बन्धी कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुसुर सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414098 र 9841525957।
5: अहिले बिहानको 9 बज्यो।
6: हजुरको रेडियो 100

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। कंग्रेस संसदीय दलको बैठक आज बस्दै। बैठकमा वर्तमान राजनीतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुने। संखुवा सभामा चट्याङ लागेर हाइड्रो पावरमा कार्यरत 5 मजदूर घाइते। ललितपुर सहित विभिन्न जिल्लामा 5 जना मृत अवस्थामा फेला। र जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी।
1: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692 65 99 8।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। नेपाली कंग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान 11 बजे सिंहदरबार स्थित दलको कार्यालयमा बस्ने तय भएको। बैठकमा वर्तमान राजनैतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो। साथै प्राकृतिक विपदका घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ। रसुवाको भोटीको सिबाडीपछि त्रिशुली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये शनाखत हुन नसकेका 179 शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका 1 स्थित देवीघाट जंगलमा ती शवहरूको व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी प्रेक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 272 शव मध्ये 179 व्यवस्थापन गरिएको छ भने बाह्रवटाको मात्र शनाखत भएको छ। शनाखत भएका शवहरू परीक्षण पश्चात परिवारले बुझेर लगेका छन्। भविष्यमा डीएनए परीक्षण बेपत्ता भएका व्यक्तिका परिवारसँग मिलेमा राखिएको ठाउँबाट पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी संकेत चिन्ह राखेर सब व्यवस्थापन गरिएको छ। हालसम्म फेला परेका 272 सम्बन्धी 110 पुरूष, 62 महिला, 7 बालक, 6 बालिका र 87 अन्य अवशेष रहेका छन्। अझै पनि नदी किनारमा सब फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा सब व्यवस्थापनमा परिचालन गरिएको छ। रसुवाको भोटिकोसी नदीमा गएको बुधबार आएको बाढ़ीमा फँसेका मध्ये अहिलेसम्म 9,000 भन्दा धेरैको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार प्रभावित क्षेत्रबाट 9,435 जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट 279 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 254 विदेशी र 3067 नेपालीको हवाई उद्धार गरेको छ। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 2502 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 विदेशी, 592 जना विदेशीसँग घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्कविहीन छन्। यस्तै रसुवाका 562, नुवाकोटका 115 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसबीच बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 781 पुगेको छ। रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 179, नवलपरासी पश्चिममा 100, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानवअंग भेटिएको हो। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विद्रुप नगरपालिका तुप्से क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। साथै त्रिशुले ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कभर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी, मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलानी कभर हल, भैरू मावि, रिमाल डाँडा र इन्द्रायणी मामिमा बनाइएका शिविरमा राखिएको छ। विद्युत 3 देवीघाट सीट खाली क्षेत्रका प्रभावितलाई रणभूम, भुवनेश्वरी, मावि ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ। बेलकोटगढ़ीको रातमाटे, जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किसपाङ गाउँपालिका 5 प्रभावितलाई कार्की, मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बटारको तामाङ प्लाजामा राखिएको छ। प्राधिकरणका अनुसार विदुर 2 सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ। त्रिशुली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीमा परेर ज्यान गुमाएकाहरूको सब व्यवस्थापनमा समस्या भएपछि सरकारले इयर टाइट ब्यागमा राखेर जमीन मुनि गाड्न थालेको छ। सबको अन्त्येष्टि गर्न लागि भनी सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै सबको अस्थायी व्यवस्थापन मात्रै गर्न लागि स्पष्ट पारेको छ। पहिचान नभएका तथा व्यवहारिस सब व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम एयर टाइट ब्यागमा राखेर जमिन मुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ। लामो समयसम्म सब बाह्य वातावरणमा रहँदा सर्ने प्रक्रियामा तीव्रता आई, पानीका स्रोत लगायत विभिन्न माध्यमबाट महामारीको जोखिम समेत बढ़न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई सब दाह संस्कार गर्न लागि को रूपमा बुझ्नु नहुने स्पष्ट पारेको छ। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमीन मुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजात रहेकाले तत्काल आवश्यक अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अभलिङ्गज डिपोमा पाइपलाइन मार्फत प्राप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूला गाड़ीलाई नोबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रोबसका लागि फर्किङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुकोट नामजुङ घैरूङ दुर्बुङ सिडेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिमतर्फबाट काठमाडौँ होड़दोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा जलविद्युत आयोजनामा भइरहेको खोज तथा उद्धार राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न रियल टाइम अपडेट सिस्टम निर्माण थालेको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्च स्तरीय व्यवस्थापन संयन्त्र एसएमटीको बैठकमा रियल टाइम अपडेटका लागि सूचना प्रणाली बनाउन निर्देशन दिनुभएको मन्त्रालयले हालसम्म राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो। अब भने मन्त्रालय अन्तर्गतका प्रभावित जलविद्युत आयोजना तथा साइटमा भइरहेको कामको वास्तविक विवरण प्राप्त गर्न आफ्नै सूचना प्रणाली कार्यान्वयनमा ल्याउन लागेको मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेका अनुसार प्रभावित 16 जलविद्युत आयोजनामा सुरुङभित्र र बाहिर रहेका श्रमिक तथा कर्मचारीको अवस्था उद्धारको प्रगति सामग्री परिचालन समन्वय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता सम्बन्धी विवरण प्रणाली मार्फत अभिलेख तथा अनुगमन गरिनेछ। उहाँका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि पाँचौं तथा छैटौं दिनसम्म भएका खोज उद्धार तथा अन्य गतिविधिको समय सहित अभिलेख राख्ने काम समेत भइरहेको छ। मन्त्रालयका अनुसार बाढ़ीबाट 400 मेगावाट भन्दा बढ़ी अर्थात कुल विद्युत आपूर्तिको करिब 10% क्षमतामा असर परेको छ। प्रभावित विद्युत संरचनाको पुनर्निर्माण तथा विद्युत आपूर्ति प्रणालीलाई सामान्य अवस्थामा फर्काउन एसएमटी मार्फत काम अघि बढ़ाइएको छ। यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
8: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
9: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
11: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
12: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार संखुवासभाको मकालु गाउँपालिका दुईमा चट्याङ लागेर हाइड्रो पावरमा कार्यरत पाँचजना मजदूर घाइत भएका छन्। आइतबार साँझ पाँच बजे चट्याङ परेको थियो। चट्याङ लागेर कसुवा खोला हाइड्रो पावरमा टनेलमा कार्यरत पाँचजना मजदूर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घाइते हुनेमा जिल्ला बागलुङको ढोरफाटन गाउँपालिका आठका 20 वर्षीय सुमन घरती मगर, कञ्चनपुर शुक्लाफाटा नगरपालिका नौका 49 वर्षीय दलबहादुर ढुङ्गेल, रामेछाप मन्थली नगरपालिका आठका 36 वर्षीय प्रहलाद ढुङ्गेल, 25 वर्षीय प्रकाश पोहरी र दाङ शान्तिनगर नगरपालिका छका 30 वर्षीय वर्ण सिंह चौधरी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल संखुवा सभामा लगिएको छ। देशका विभिन्न जिल्लामा पाँचजना व्यक्तिहरू मृत अवस्थामा भेटिएका छन्। दाङको राजपुर गाउँपालिका पाँच कमल खट्टी बस्न 47 वर्षीय सुवित्रा बिक, सोही गाउँपालिका पाँच जंग्रहवा स्थित मतिनी ठाडो खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छन्। दाङकै लमही नगरपालिका पाँच कोलाही बस्न 40 वर्षीय रामनिवास कुमार सोही ठाउँ स्थित गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन्। यसै गरी ललितपुर महानगरपालिका तीन स्थित फाल्चापाटेमा नाम थर र वतन नखुलेका अन्दाजे 55 वर्षीय पुरूष आइतबार मृत अवस्थामा भेटिएका छन्। मोरङको विराटनगर महानगरपालिका 15 दुई नम्बर ढाँट स्थित सड़कमा नाम थर र वतन नखुलेका अन्दाजी 35 वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्। कास्कीको पोखरा महानगरपालिका 13 कसेर स्थित विजयपुर खोलामा नाम थर र वतन नखुलेका अन्दाजी 60 वर्षीय पुरूष आइतबार मृत अवस्थामा भेटिएका छन्। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। समाचारको क्रममा मौसम समाचार। अहिले गण्डकी र बागमती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा 16.8 मिलिमिटर पानी परेको छ। गैराती देशका पहाड़ी तथा हिमाली भेगका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा लमजुङमा 77.8 मिलिमिटर पानी परेको छ। त्यस्तै बागमती कोशी गर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका पहाड़ी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच लमजुङको चेपे खोलाले सतर्कता तह पार गरेकोले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेपास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको, आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती प्रक्षेपण केन्द्रबाट हर्मुजल मार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दावी थियो। लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेको एकिन संख्या सार्वजनिक गरिएको छैन। यस घटनासँगै अमेरिका र इरान बीचको तनाव फेरि बढ़ने संकेत देखिएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। कंग्रेस संसदीय दलको बैठक आज बस्दै, बैठकमा वर्तमान राजनैतिक अवस्था, संसदमा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुने। संखुवा सभामा चट्याङ लागेर हाइड्रो पावरमा कार्यरत पाँच मजदूर घाइते, ललितपुर सहित विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा फेला। र जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। अवस्था बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

समाचार सकियो हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार सहयोग साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु नमस्कार शुभ दिन

0: bărbănul nuculaghi rod, ciment, josta pata, taine, cabată la uniul ăla, periu mântăli mă testura în roadul cu poșel ce caul la bătit.
1: Caca, timla etini thațăină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप,
7: सम्पर्क नम्बर 048 45 143, 98 63 023 422।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048 45 239, 048 45 533 र 98 45 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
13: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
13: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं।

0: संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेन्स।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछा मिट सब एन्ड पोल स्टोर छँदै छ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
6: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9145259597।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँगै रहन्छौ। यो 1 घण्टाको समय भने आज सोमबारको बसाई तपाईँकी रोजाईका मिठा र नाइला मनसुनी गीतहरू बज्छ र तपाईँले आफ्नो विशेष एकजना साथीलाई मात्र सम्झन पाउनुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेखदेशी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। यो कार्यक्रमको समय अवधिभरि तपाईँको रोजाइका मेचा गीतहरूबाट तपाईँलाई भरपूर मनोरञ्जन दिने उद्देश्यका साथ हामी आइसकेका छौं भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप्तामा कुसेफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, कमेन्ट बताउनुहोस्। मैले तपाईँलाई जानकारी गराए यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत, त्यसको गीत बज्छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले हाम्रै भाइको एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो, लभ गरेर नजा भन्थे हामीले, यस्तै खालको गीत रहेको थियो। यो गीतमा आवाज रहेको थियो हरिगिरी विमर्शी, त्यसै गरी अंशिता विश्वकर्माको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीतबाट कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 048 40 00 26 मा सहभागिता जनाउन सक्नुहुन्छ र आफूलाई मनपर्ने मिठा गीतहरू तपाईँले आफ्नै रोजाइमा पार्न सक्नुहुन्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ। ठिकै छ, आजको वर्षाईमा तपाईँको रोजाइका गीत संगीत बज्छ, तपाईँले आफूलाई मनपर्ने मिठो गीत रोजाइमा पार्न सक्नुहुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ। कार्यक्रममा मिठो गीतबाट शुरूआत गरिसकेका छौं कार्यक्रमलाई। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हरियो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते देवजी।
1: हजुर,
0: के छ सन्चै, आरामै त हुनुहुन्छ नि?
1: हजुर, म एकदम आरामै छु भन्नुपर्छ है त, दिदी हजुर पनि आरामै हुनुहुन्छ है?
0: म पक्कै एकदम सन्चै आरामै छु अहिलेसम्म है त, हाम्रो देवजीको आशीर्वादले नै होला जस्तो लाग्छ।
1: हजुर हजुर, म कति प्रार्थना गर्छु नि दिदी हजुरहरूको लागि भनेर है त।
0: पऱ्यो नि, हामीले पनि हाम्रो श्रोता मित्रहरूको लागि गर्छौँ, अब देवजीले हाम्रो लागि गर्नुहुन्छ, अन्य साथीले पनि हाम्रो लागि गरिदिनुहुन्छ, खुसी लाग्छ है।
1: हजुर हजुर, पक्कै पनि।
0: अनि खाना भयो कि बाँकी छ, के छ, के हुँदैछ त्यति बेलाको अवस्था, मौसम कस्तो छ?
1: मौसम धुम्म नै छ, गर्मी चाहिँ एकदम गर्मी नै छ भन्नुपर्छ, घाम मन्द मन्द लागेको छ भन्नुपर्छ। खाना लिँदैछु है दिदी हजुर, म चाहिँ भर्खरै खाना खाँदैछु, एक दुई ग्लास मात्रै खाएको छु भन्नुपर्छ है त, कार्यक्रम पनि आयो, फोन पनि लगाएको लाने भन्नुपर्छ है त।
0: ल, अनि आज त छिटै खानु भएछ त देवजीले त?
1: आज छिटै पनि पाक्यो, अनि अब खाना खाइहाल्नु बेलैमा भनेर भन्यो नानीले, अनि खेलमा खाइदिएको भन्नुपर्छ है त।
0: ल ठिक छ, अब तातै तातै खानुपर्छ, बिस्तारै बिस्तारै चिसो चिसो हुँदैछ जस्तो लाग्छ, कहिले कहिले पानी पर्दाखेरि हावा आउँदा नि चिसो भएको महसुस हुन्छ मलाई चाहिँ। अब यहाँले पनि पाक्ने बित्तिकै खाना खानु भएछ, खाँदै हुनुहुन्छ, त्यसो भए मैले धेरै कार्यक्रममा अल्म ल्याउँदिन, आज कुन चाहिँ गीत सुन्न मन छ त
1: हजुरलाई? छोरीले चाहिँ दिदी हजुरलाई नमस्ते सुनाइदिनु भन्दैछ है, सँगै छ छोरी।
0: ल, देवजीको छोरीलाई मेरो तर्फबाट पनि नमस्कार छ, धेरै माया छ भन्दैन होला,
1: सुनिरहेको छ। आज चाहिँ मन परेको मान्छेको मोबाइलै अफ छ भन्ने गीत बजाइदिनु ल, पुरानो गीतको भाका भन्नुपर्छ है त।
0: ल ठिक छ, हाम्रो देवजीले गीत रोज्नुहुन्छ, अलिकति कहीँ कतै जीवनमा चाहिँ मेल खाएको हो कि जस्तो भन्ने खालको गीतहरू रोज्नुहुन्छ कि, अनि त्यो हुँदाखेरि चाहिँ मैले कहिले काहीँ सोध्छु, एकदमै मिठो गीत छ, हुन त कार्यक्रमहरूमा स्थान नपाएका गीत सङ्गीत हाम्रो देवजीले रोज्नुहुन्छ, खुसी लाग्छ। मन परेको मान्छेको मोबाइलले अफ छ गीत बज्छ, साथी एकजनालाई सम्झनुहोस्।
1: हुन्छ, अब कहिले काहीँ आफूले आफ्नै मन परेको भन्दा पनि आफ्नो साथीहरूको पनि मोबाइल स्विच अफ हुनसक्छ, त्यही भएर पनि कहिले काहीँ अब त्यस्तै हुनुहुन्छ, अनि भनेर नि त्यही गीत एकदम मेल खाने गीतहरू रोज्न सुन्नु मन लाग्छ, अनि सुनाउनु पनि मन लाग्छ भन्नुपर्छ है त दिदी हजुर।
0: ल हुन्छ, यहाँले चाहिँ रोज्नु भएको गीत कार्यक्रममा बज्छ, अब पक्कै पनि होइन, कहिले काहीँ चाहिँ आफ्नो साथी सङ्गीको फोन अफ हुँदा किन फोन अफ गरेको होला भन्ने त लाग्छ, त्यही भएर यहाँले रोज्नु, एकजना साथीलाई सम्झनुहोस्।
1: हुन्छ, सुन्दै होला निर्मला पुरी पौडेलको लागि भन्दैछु।
0: हस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एकदमै मिठो गीत रोजाइमा पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, तपाईँले चाहिँ सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ, किनकि हामीले रोजाइको गीत मार्फत चाहिँ तपाईँ एकजना साथीले रोज्नु भएको गीत मात्रै राखौँ भन्ने लाग्छ, तर धेरै साथीहरूको टेलिफोन चाहिँ लाग्दैन, धेरै साथीहरूले प्यास गर्दा कहिले काहीँ होल्डमा बस्नुपर्छ भन्नुहुन्छ, त्यो हुँदाखेरि चाहिँ तपाईँलाई हामीले सकेसम्म होल्डमा नराखिकन साथीको रोजाइकी गीत तपाईँको रोजाइको गीत हुन सक्छ, त्यही भएर तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ। तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई चाहिँ कार्यक्रम मनपर्छ भने शेयर पनि गर्नुहोस् किनकि तपाईँले कार्यक्रमलाई चाहिँ शेयर गर्नुभयो भने अन्य साथीले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ ओहो कार्यक्रम चाहिँ आइरहेको रहेछ है भनेर त्यो हुँदाखेरि तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्टहरू पठाएर पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यो आवाज कहाँदेखि हो
2: दोलखादेखि मेलुङ डाँडा खर्क
0: हजुर
2: बबिता थापा मगर
0: बबिता थापा मगर
2: हजुर
0: यो आवाज त मैले नि सुने जस्तो लाग्छ
2: हजुर अस्ति नै नि कुरा भएको थियो
0: यो बबिता थापा मगर भन्नुभयो सिन्धुलीदेखि बोल्नुहुन्थ्यो जस्तो लाग्थ्यो सिन्धुलीकै उहाँ पुग्नु भएको हो कि हाम्रो मेलुङकै साथी हाम्रो बबिताजी भन्नुभयो त
2: म मेलुङकै हो
0: मेलुङकै हो ल ठिक छ यस्तै आवाज यही नाम छ त्यही भएर चाहिँ हाम्रो बबिताजी त सिन्धुलीको विधिचोरदेखि हुनुहुन्थ्यो कि बबिताजी त्यही भएर आवाज पनि सुन्छु उस्तै छ अनि अहिले फेरि मेलुङ भन्नुहुन्छ पुग्नु भयो कि भन्ने एउटा आशंका मात्रै गरे
2: ए होइन
0: ल ठिक छ मेलुङतिरको मौसम के छ के हुँदैछ हिजो आज र हाम्रो बबिताजी के गरेर बस्नुहुन्छ त्यता भन्नुहोस् न
2: यतातिरको मौसम आज चाहिँ खासै घाम लागेन धुम्म धुम्म बादल लागिरहेको छ अनि बसे चाहिँ केटिएमतिर हो आज चाहिँ यसो दुई चार दिन गाउँतिर आएको भन्नुपर्छ
0: ए बर्खाको बेलामा दुई चार दिन गाउँ घरतिर आउनुभयो
2: हजुर
0: बर्खामा के रोप्नुहुन्छ त्यता मेलुङतिर
2: अहिले त धान कोदो हजुर
0: धान लगभग गोड्ने बेला भइसक्यो कति ठाउँमा त गोडी पनि सक्नुभयो होला
2: हजुर लगभग अब सकिन लाग्यो
0: ल ठिक छ गाउँ घरतिर आएर आफ्नो मम्मी बाबाको लागि काम सघाउँदै हुनुहुँदो रहेछ खुसी लागि कार्यक्रममा आउनु भएको छ यहाँले सहभागिता जनाइदिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्छु खानपिन त भइसक्यो है
2: हजुर
0: खानपिन त भइसक्यो
2: खानपिन त बाँकी नै छ दिदी हजुर खानुभयो
0: मेरो पनि बाँकी नै छ अब मेलुङतिरै बोलाउनु हुन्छ भने हामी आउँछौँ
2: हुन्छ आउनुहोस् न दिदी बहिनी सँगै बसेर खाना खानुहुन्छ नि
0: ल ठिक छ पकाउँदै गर्नुहोस् म कार्यक्रम सकेर गुटुङटुङ आउनेछु है
2: सुन्न
0: ल ठिक छ हाम्रो देवजीले चाहिँ सानो सानो गफ छ ममा मन परेको मान्छेको मोबाइल अफ छ भन्ने गीत बुझ्नु भएको छ एकजना साथीलाई सम्झनु पर्ने हुन्छ
2: साथी भन्नु जति पनि छैन मलाई बबिता थापा मगर भनेर चिन्नुहुन्छ माया गर्नुहुन्छ घृणा गर्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता थापा मगरजी मेलुङदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु उहाँले आफ्नो साथीहरूलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैलाई भनेर गइसक्नु भएको छ यति बेला भने चाहिँ हामी देवजीले रोज्नु भएको सानो सानो गफ छ मन परेको मान्छेको मोबाइल अफ छ भन्दै विष्णु महाजीको आवाजमा रहेको यो गीत कार्यक्रममा राख्छौं त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं

0: कार्यक्रममा हाम्रो देशभरि रोज्नु भएको सानो सानो गफ भन्ने बोलको गीत विष्णु मासीको आवाजमा रहेको गीत बजिसकेको चाहिँ तिमीलाई अर्को साथी सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ, उहाँको आवाज हामीले सुन्न सकिनुहुन्थ्यो के छ जो साथी हुनुहुन्छ। फेरि पनि तपाईँले फोन गर्नुहोस्, तपाईँको रोजाईको मिठो गीत कार्यक्रममा बज्नेछ, आइसक्नु भएको छ भन्दै हुनुहुन्छ साथी, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? सजना भन्नुभयो?
1: हजुर।
0: के छ त हाम्रो सजनाजीको खबर?
1: ठिक छ, हजुरको के छ खबर?
0: मेरो पनि एकदम ठिक छ। कुन ठाउँदेखि भन्नुभयो?
1: तामाकोशी गाउँपालिकाबाट।
0: तामाकोशी गाउँपालिका,
1: हजुर।
0: तामाकोशीतिर हजुरको रेडियो कतिको बज्छ?
1: बज्छ
0: बज्छ। अनि के गर्नुहुन्छ नि हाम्रो सजनाजी त्यतातिर?
1: हजुर,
0: त्यतातिर के गर्नुहुन्छ भने?
1: यतातिर धान गर्ने, कोदो गर्ने।
0: अनि पछि हिजो आज कामको चटारो छ?
1: हजुर।
0: ल, अब कामको चटारोको साथ साथै चाडबाडहरू पनि नजिकिँदैछन्, सबै काम सघाउनु पर्नेछ होइन?
1: हजुर।
0: ल, खाना खानु भयो कि बाँकी छ त नि?
1: बाँकी छ, दिदीहरूको भयो?
0: हाम्रो पनि बाँकी नै छ। हेर्नुहोस् सजनाजी, अब केही दिन चाहिँ हामी अलि ढिलो ढिलो खाना खाँदैछौँ, अब यहाँले चाहिँ अब हामीलाई बोलाउनुहुन्छ कि भन्ने पनि थियो, बोलाउनु भएको भए त म बिहानै आएर खान्थे होला।
1: यति आउनुहोस् न, म पकाएर राख्छु।
0: म यहाँबाट त्यहाँ आउँदा त बढी राति हुन्छ होला है।
1: हुन्छ,
0: ठिकै छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज धादिङ गजुरी भन्ने गीत।
0: धादिङ गजुरी भन्ने बोलको गीत सुन्नुहुन्छ, त्यसको कुनै पनि गीत मनपर्छ भने पनि रोज्न सक्नुहुन्छ।
1: होइन, यही गीत मनपर्छ मलाई।
0: ल, धादिङ गजुरी, यो गीत पर्छ कार्यक्रममा, यही पनि थियो, बोलाउनु भएको भए त म बिहानै आएर खान्थे होला।
1: यति आउनुहोस् न, म पकाएर राख्छु।
0: म यहाँबाट त्यहाँ आउँदा त बढी राति हुन्छ होला है।

0: यो सानो साथलाई दिदीहरूको लागि भन्दैछु। नमस्ते।
1: नमस्ते। हो के सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो सजनाजीले मलाई सम्झनु भयो। तपाईँको विशेष साथीहरूलाई सम्झनुहोस् न, हामी त तपाईँहरूको माझमा सधैँ आउँछौं, सधैँभरि बोलिरहेका हुन्छौं। हामीलाई भन्दा पनि तपाईँको एकजना साथी सम्झने दिन्छ। तपाईँको विशेष आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ। आइत मैले तपाईँलाई यो जानकारी गराएँ। पालो तपाईँको रहेको छ, सोही गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। धादिङ गजुरी भन्ने बोलको गीत हाम्रो सजनाजीले रोजाइमा पारिसक्नु भएको छ। 048-40-40-0026 नम्बर खुल्ला छ। हामी कार्यक्रम लोककोशेलीको बसाईमा छौं। तपाईँले हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म चाहिँ यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। साताको सातै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाईमा तपाईँकै रोजाइका मिठा र माइला लोकगीतहरू राख्दै राख्दै हामी कार्यक्रममा तपाईँलाई मनोरञ्जन दिँदै अगाडि बढ़िरहेका छौं। हामीले कार्यक्रममा मिठो गीतको साथसाथै विश्रामतर्फ पनि जाने बेला पनि हुन लागिसकेको छ। साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो। नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? मलाई पनि एकदम ठिक छ। खानपिन भयो, बाँकी नै छ के छ?
2: हजुर, मेरो बाँकी नै छ भन्नु सक्छ दिदी। खाना पाइसक्यो, तरकारी पकाउँदैछु भन्नु सक्छ। हजुरको पनि बाँकी नै रहेछ। हजुर यतै कुरा हुन्छ
1: है। ठिक छ, म तरकारी पकाउँदैछु भन्नुभयो। तपाईँले तरकारी पकाउँदा ओर्दा म पनि कार्यक्रम सकेर आउँछु है।
2: हुन्छ।
1: रामेछाबाट तिन कन्डे आइपुग्न चाहिँ लगभग कति घण्टा लाग्छ अनिताजी?
2: हजुर अब खै धेरै चल्ला होला, सय त अब हाम्रो घरबाट पनि देखिन्छ। अब रामेछा बजार चाहिँ
1: बजार देखेन, देखेर भएन अनिताजी। आउने बाटो त घुम्ती होला नि, अप्ठ्यारा होला नि, पाका होला नि, होइन? ल ठिक छ, 3-4 घण्टा भयो नि म यात्रा गर्छु, कुनै समय आउँछु अनि हाम्रो अनिताजीलाई पनि भेट्छु है। त त्यो दिन चाहिँ सँगै बसेर हामीले खाना खानुपर्छ। अब आज चाहिँ आफ्नो भ्याइला जस्तो छैन, बर्खायामको समय पनि छ, पानी पर्छ, अब जताततै बाढी पहिरोहरू आएका छन् होइन। अब यस्तो यो जोखिम अवस्था मोलेर त आउने सम्भावना छैन, तर हामी हिउँदको समयमा आउँछौँ है।
2: हुन्छ, अब म हजुर हुन्छ भने म प्रतीक्षामा बसिराख्छु नि त है।
1: ल हुन्छ, ठिक छ, हामी आयो भने पक्कै भ्युटारसम्म चाहिँ आउँछौँ।
2: हजुर, भ्युटार तिमीबाट त धेरै त लाग्दैन, लगभग त्यस्तै 8,000 जति लाग्छ, यतैतिर आउँछ है। त अनि सँगै जम्ला घुम्न है।
1: ठिक छ, अब भ्युटावर चाहिँ मैले देखेको छु, थाहा छ, तर हाम्रो अनिताजीको घर ठ्याक्कै थाहा छैन, कुन गाउँ कुन बस्ती हो। अब यहाँले चाहिँ होइन तिन कन्या मात्रै भन्नुभएको छ, तिन कन्या कुनै गाउँ टोलको नाम होला, त्यो भन्यो भने चाहिँ चिनिन्थ्यो होला होइन। त्यो भन्दाखेरि ठिक छ,
2: हजुर हजुर,
1: पछि कुरा गरौँ। ल ठिक छ, अनि त अझै कार्यक्रममा आइदिनु भयो, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हाम्रो सजनाजीले गीत रोजिसक्नु भएको छ, धादिङ गजुरी। यहाँले एकजना साथीलाई सम्झनुहोस् न।
2: हुन्छ, अब गुणस्तरमा चाहिँ अब फर्स्ट अफ अलमा अब यति मिठो स्वरमा अब मुस्कुराउँदै मुस्कुराउँदै अब कार्यक्रम सञ्चालन गर्नुहुन्छ कृषिबाट दिदीहरू चाहिँ लागि भन्न चाहन्छु। अनि त्यसै गरी कार्यक्रम मित्रको लागि भन्न चाहन्छु, अनि हजुरको रेडियोहरू सहयोगका लागि। अनि मेरो एकजना साथी भन्नु पर्दाखेरि चाहिँ अन्धा नसोला चाहिँ एकदम सम्झिरहेको छु भन्दै
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी, सिन्धुलीको बेतीजहरूबाट हुनुहुन्थ्यो। यति बेला चाहिँ हामी कार्यक्रममा सपना विकजले रोजाइमा पार्नुभएको एकदमै मिठो अनि रमाइलो गीत, धादिङ गजुरी भन्ने बोलको गीत छ, बसन्त थापा दीपिका बैम्बुको आवाजमा रहेको गीत कार्यक्रममा बज्छ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं, विश्राम पछि फेरि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर यामाहा रेजियर
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंट।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्यातको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छु।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोकौसलीमा राखी विद्रमी छु गीत गीत बस्ने हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम बस्ती फेरि आइसकेका छौं। आजको बसाइमा हामीले तपाईँकै रोजाइका मिठा रमाइला लोकगीतहरू राखिरहेका छौं। फटाफट फोन गर्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मनिषा अछानी भन्नुभयो, के छ हाम्रो मनिषाजीको खबर भन्नुहोस् न। ठिक छ, यहाँको आवाज अलि सानो आइरहेको छ। ठिकै छ, खानपिन भयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ भन्नुभएछ। अनि आज कुन चाहिँ गीत सुन्नुहुन्छ त? ल ठिक छ, यहाँले एकजना साथीलाई सम्झनुहोस्। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनिषा स्वामीजी, रामी साहबदेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले कर्मी अभागी भने बोलको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, हेलो, नमस्कार हजुर।
1: नमस्ते, नमस्कार।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीको विद्युगरबाट लीला मगर।
0: लीलाजीको खबर के छ ल भन्नुहोस्?
1: ठिकै छ,
0: ठिकै छ। कार्यक्रम कतिको सुन्ने गर्नुहुन्छ?
1: सुनिरहेको छु।
0: सुन्नुहुन्छ। गाउँ बस्तीतिर हिजो आज रेडियो कतिको बज्छ त त्यता तिन कन्यातिर?
1: तिन कन्या दिदी बिटिजोर,
0: बिटिजोरतिर कतिको बज्छ रेडियो भन्नुहोस् त?
1: एकदम बज्छ भन्नुपर्छ।
0: भनेपछि हाम्रो लीलाजीको घरमा पनि यति बेला रेडियो बजिरहेको छ
1: भन्नुपर्छ।
0: ल, खानपिन भयो अथवा बाँकी नै छ?
1: भइसक्यो।
0: ल, एकजना साथीलाई सम्झनुहोस्। हाम्रो मै साथीले गीत रोजिसक्नु भएको छ।
1: दिदी हजुर भन्दै छुट्टिन्छ। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लीला जी। मैले अघि पनि भनेको थिएँ, अरू दिन त हामीलाई तपाईँले सम्झिहाल्नुहुन्छ होइन, तर आज विशेष एकजना साथीलाई सम्झने दिन चाहिँ तपाईँको आफ्नो विशेष मम्मी हुन सक्छ, बाबा होइन, आफ्नो घर परिवारभित्रकै दाई अथवा भाइ अथवा आफ्नो अङ्कल आन्टी लगायत। तपाईँलाई बाहिरको साथीलाई सम्झन मन छैन भने पनि आफ्नै घरभित्रको साथीलाई पनि सम्झन सक्नुहुन्छ। एकजना साथीलाई सम्झने दिन तपाईँले हामीलाई नै सम्झनु पर्छ भन्ने छैन। तपाईँ हामी त सधैँभरि बोलिरहेका छौँ, हामी सधैँभरि आइ पनि राखेका छौँ। त्यो हुँदाखेरि हामीलाई नै सम्झनु पर्छ भन्ने छैन। जुन माया छ त्यो तपाईँ हाम्रो माया छँदैछ, तपाईँले हामीलाई सम्झनु भएन भन्ने हामीलाई त्यस्तो लाग्दैन। त्यही भएर नै हामीले तपाईँको विशेष साथीलाई सम्झनको लागि पनि हामीले यो सोमबारको दिन चाहिँ छुट्याएका छौँ भन्न चाहे। यति बेला चाहिँ उहाँले नै रोज्नु भएको कर्मै अभागी भन्ने बोलको गीत कार्यक्रममा बस्छ। त्यसपछि भने हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: मैले गीत चाहिँ राख्छु भन्दै थिएँ, अलिकति हामी समय पनि लगभग अन्त्यतिर पनि छौँ, त्यही भएर चाहिँ म तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गरौँ कि जस्तो लागिरहेको छ। साथसाथै तपाईँको धेरै भन्दा नै धेरै साथीको कमेन्ट छ, अलिकति चाहिँ तपाईँको कमेन्टहरू वाचन गर्दै हामी विदा हुन्छौँ कि जस्तो लाग्दैछ। साथी आउनुहुन्छ भने सोही गीतलाई समर्थन जनाउनेछौँ, किनकि अर्को साथीको रुचाइको मिठो गीत राख्न अलिकति समय अभाव हुन्छ जस्तो लागिरहेको छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्छु। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, भोक्तान कान्छाजी लेख्नुहुन्छ, हेलो दिदी हजुर नमस्ते, म कार्यक्रम सुन्दैछु है, घर चाहिँ रामेछाप भाइ नुवाकोटबाट भन्दै हुनुहुन्छ। नुवाकोटतिरको अवस्था के छ, के हुँदैछ जानकारी गराउनुहोस् है भने। त्यसै गरी मिलन घायल मुटुजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बस निकेत मलाई चिने नचिने सबैको लागि, म चाहिँ त तेह्रथुम घर भइहाल चाहिँ दुहा कतारबाट भन्दै हुनुहुन्छ। धनु राउतजीले पनि नमस्ते नमस्कार सुन्दैछु, सुर्खेतबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। त्यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो
1: हेलो दिदी हजुर नमस्ते नमस्कार
0: नमस्कार हजुर, या आवाज सुन्न पनि समय लाग्ने भयो त ठिक छ। अनि त्यहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर यता सिन्धुली खनाखाको विजय थापाबाट दिपा श्रेष्ठ।
0: दिपाजी
1: हजुर,
0: योभन्दा कति अगाडि आउनु भएको थियो मलाई ठ्याक्कै थाहा भयो,
1: योभन्दा एक दुई हप्ता अगाडि नै आएको थियो, त्यसपछि हाम्रो भन्नुपर्छ है दिदा चाहिँ।
0: औँसी पूर्णिमा मात्रै हुनुहुन्छ, हराउनुहुन्छ कि त्यो त हजुरको रेडियो बस्दैन दिपाजी।
1: नै त्यस्तो होइन दिदी, अगाडि कार्यव्यस्तताको कारण
0: कार्यव्यस्तता भन्नुहुन्छ, हिजो आज पक्कै धेरै कामहरू छ, बर्खा यामको समय छ, अब हिलो धुलोमा काम गर्नुपर्छ, कहिले धुलो हुन्छ, पानी केही दिन परेन धुलोमा काम गर्नुपर्छ, पानी पऱ्यो हिलोमा काम गर्नुपर्छ होइन। ल भनेपछि त्यतातिर रेडियो पनि बज्छ, हामीलाई सुनेर चाहिँ साथ दिइराख्नु भएको हुन्छ त्यसो भए। ल थानपिनु भयो अथवा बाँकी नै छ?
1: मेरो भइसक्यो, अनि दिदीको भइसक्यो, बाँकी छ
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है। ल हुन्छ, अब कार्यक्रम सकिन लागेको छ, हामी बिस्तारै बिस्तारै खान्छौँ आरामले, चिन्ता छैन, चिन्ता नलानुहोस् हाम्रो बारेमा, हामी भनेको त आउँछौँ एकछिन फेरि बोल्छौँ खान्छौँ, हामीलाई चिन्ता छैन, किनकि चिन्ता भनेको तपाईँहरूको छ, हामीलाई हामीले तपाईँहरूको बारेमा धेरै चिन्ता गर्छौँ, किनकि कहिलेकाहीँ जस्तो हाम्रो दिपाजी 15 दिनमा आउनुभयो, कहाँ जानुभयो, किन हराउनुभयो, आइराख्नु हुन्थ्यो भन्ने त्यो खालको चिन्ताहरू हामीले व्यक्त गरिरहेको हुन्छौँ। म कार्यक्रमको अन्त्यमा छु, यहाँले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोला भन्दै एकजना साथीलाई सम्झाउनु पर्ने हुन्छ, साथीले गीत रोजिसक्नु भएको छ। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्छ दिपाजी, उहाँले पनि आफ्नो साथी एकजनालाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। त्यति बेला फिकल आर्यन गाउँलेजीले पनि नमस्ते नमस्कार सुन्दैछु, सिन्धुलीको फिकलबाट आर्यन भगर सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन घाइल मुटुजीले पनि दिदी नमस्ते नमस्कार, म 3-0 मिडिया ग्रुपको सदस्य भन्दै हुनुहुन्छ, मिलन गाईले मोटो तेह्रथुम घर भइहाल चाहिँ दुहा कतारबाट भन्नुभएको छ। त्यसै गरी धनु राउतजीले पनि नमस्ते सुन्दैछु है, कार्यक्रम सुर्खेतबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। जनक रोजारी मगरजीले पनि नमस्ते हजुर भन्नुभएको छ, नवराज मसरागी मगरजीले पनि नमस्कार छ हजुर भन्दै हुनुहुन्छ, सबैलाई सम्झेको छु है पनि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पलपल अपेक्षा सिन्जीले पनि नमस्ते छ भन्दै हुनुहुन्छ, दिशा ठोकरजीले पनि नमस्कार भन्दै हुनुहुन्छ, विनोद बरवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, सालोबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। रूपसुना योग्यजीले पनि सिन्धुलीको ढुङ्ग्रेवासबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। टोप बहादुर पुलामीजीले पनि सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ हामी पनि कार्यक्रमको अन्त्यन्त्यतिर आइसकेका छौँ, सम्भवत तपाईँका एथिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सकाइसकेको छु जस्तो लाग्छ, त्यो छुटेको छ भने पनि केही छैन, भोलिका बसाइमा तपाईँका कमेन्ट वाचन हुन्छ, भोलि मंगलबार 1 घण्टासम्म कमेन्ट वाचन हुन्छ, तपाईँलाई थाहा नै छ। भन्दै अब चाहिँ कार्यक्रमबाट छुट्ने बेला भइसकेको छ। कृपया आज हामीले सातजना साथीसँग कुरा गर्न सफल भएका थियौं। पहिलो साथी हुनुहुन्थ्यो दीप माझीजी, त्यसै गरी हुनुहुन्थ्यो बबिता थापा मगरजी मेलुङबाट, सजना विगजी हुनुहुन्थ्यो तामाकोसीबाट, अनिता तामाङजी हुनुहुन्थ्यो, त्यसै गरी मनिषा छामेजी हुनुहुन्थ्यो, लीला मगरजी हुनुहुन्थ्यो, दिवा श्रेष्ठजी हुनुहुन्थ्यो। उहाँहरू सबैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै अब चाहिँ कार्यक्रमबाट विदा हुनुपर्छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो। फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशीले अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, साथै यति बेला हुनुहुन्छ सन्जनाजी, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो मनिषा अछामीजीले रोजाइमा पार्नुभएको कर्मै अभागी यस्तै खालको बोलको गीत छ। त्यसको मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोच एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि भएको क्षतिमा पनि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ। बाढ़ीका कारण भएको अस्वाभाविक क्षतिको पुनर्निर्माण शुरूआतका लागि पनि अग्रिम भुक्तानी हुनुपर्ने सरकारवालाले सुझाएका छन्। गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनका क्रममा भएको क्षतिमा पनि बीमा कम्पनीले नोक्सानी यकिन गरी 50% अग्रिम भुक्तानी दिएका थिए। सो समयमा नेपाल सरकारले मन्त्री परिषदले नै निर्णय गरेर अग्रिम भुक्तानीको निर्देशन दिएको थियो। सो अनुसार स्वदेशी इन्सुरेन्स कम्पनीले पनि बीमा कम्पनीलाई अग्रिम भुक्तानी दिएपछि पीड़ितलाई भुक्तानी दिएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेको सीमा आएको बारीबाट पीड़ितको उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालन शुरू गरेको छ। बारीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो। उद्धारका लागि सवारी साधन आवश्यक परेमा वा राहत सामग्री ओसार पसार गर्नु परेमा महासंघले सुवर्णगिरी 98 51 08 13 82, श्री श्रेष्ठ 98 51 09 85 36, दिलबहादुर श्रेष्ठ 98 51 05 08 79 र नरबहादुर राणा 98 41 77 57 53 फोन गरी सम्पर्क गरी अनुरोध गरेको छ। रसुवागढी जलविद्युत आयोजनामा आयोजना स्थलबाट सम्पर्कविहीन भएको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। गत भदौ 10 गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण 111 मेगावाट क्षमताको सो आयोजनामा कार्यरत 93 जना मानिसहरू सम्पर्कविहीन भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत प्राविधिक तथा विज्ञ टोली कटाएर हवाई रेकी गर्ने सहितका खोजी कार्यहरू भइरहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले दिएको जानकारी अनुसार रसुवागढी जलविद्युत आयोजनामा परेर सम्पर्कविहीन हुनेहरूमा रसुवागढी हाइड्रो पावर कम्पनीका 49 जना कर्मचारी र 2 जना ज्यालादारी कर्मचारी रहेका छन्। यसै गरी निर्माण कार्यमा खटेका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 जना सिडब्यूका 4 जना भनस कन्स्ट्रक्सनका 3 जना कर्मचारी पनि सम्पर्कविहीन रहेका छन्। बाढ़ी आउँदा भूमिगत डिसेन्डरमा फँसेका रहेका छन्। ती मध्ये 4 जना 2 दिनको प्रयासपछि आफै बाहिर निस्कन सफल भएका थिए। बाहिर निस्कन सफल भएका उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परेका 903 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि यो तथ्याङ्क सार्वजनिक गरेको हो। यो आज बिहान 9 बजेसम्मको तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 4227 जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। 10451 जनाको उद्धार गरिएको छ। परिचालन गर्न नसकेका शवहरू विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएको छ। 267 जना घाइते भएकोमा 156 जना उपचार पछि डिस्चार्ज भएका छन्। उद्धार राहत तथा पुनस्थापना 20819 रक्षाकर्मी खटिएका छन्, जसमा नेपाली सेना 8722, नेपाल प्रहरी 7894 र सशस्त्र प्रहरी 4203 खटिएका छन्। रसुवागढी केरुङबाट आयात गरिने पालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढी केरुङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरोला नाकाबाट मालवस्तु र कन्टेनरहरू आउन थालेका छन्।
मुस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवा गढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6.92 अर्ब राजस्व संकलन गरेको थियो। यसैगरी यो आर्थिक वर्षको पहिलो साउन महिनामा 29 करोड़ राजस्व संकलन भएको थियो। मुस्ताङ भन्सार कार्यालयमा अहिले 18 जनाको दरबन्दी रहे पनि 12 जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। हवस् बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तीनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेन्स।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका?
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडासाफ सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
11: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
12: सम्पर्क नम्बर 0475904660, 9869962998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
14: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841482610।
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम ट्रपअप दिपअपमा. आवाज म मिस्टर राज महछु आइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ. साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ, नम्बर 0440 40 00 26 रहेको छ. 0440 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ. साथसाथै म्यासेजहरू पनि पठाएर साथ दिन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दिपप. हामी हप्ताको 6 दिन आउँछौ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ. तपाईँसँग कुराकानी गर्छौ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. बिहानको समय छ 11:19 गइसकेको छ. कहाँ हुनुहुन्छ, के गर्दैनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट हामीलाई यति बेला सुनेर साथ दिनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. म्यासेजहरू पठाउन सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गरेर साथ दिन सक्नुहुन्छ भन्न चाहे फेरि पनि. अनि प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन पनि सक्नुहुन्छ. स्टुडियोको नम्बर 0440 40 00 26 रहेको छ. भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्छ. स्काई ब्यान्डको गीत रहेको छ, डाँडैमा मेला लागेछ. दुर्गा काजी साकेको आवाजमा रहेको गीत छ, द स्काई ब्यान्डको गीत छ यति बेलाको समय तपाईँको माझमा.

यमेठ तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा सुधिराज महाशिव प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 40 00 26 रहेको छ। 0848 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ भन्ने यो मिठो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा मस्तुराज महाशिव प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ त्यो बेला

क्षेत्रमा दिन चाहन्छु। सुपालो तपाईँको 0440 40 26 माध्यमबाट आउन सक्नुहुन्छ। 0440 40 26 को माध्यमबाट आउनु होला भन्न चाहन्छु। हजुरबाट हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु। आज रमाइलो गीतहरू राख्नेछौँ। विदेश जाने मायालु तिमीलाई, तपाईँको माझमा दीपक थापाको आवाज हुने गीत यति बेलाको समयमा।

विदेश जाने मायाले तिमीलाई दिपक थापाका आवाजमा जुन तपाईँकोमा आजमा राख्यौँ कार्यक्रम टपअप दिपक अनि अर्को राखेको साथ प्रिज्मा ब्यान्डको गीत थियो. मेन भोकलिस्ट हुनुहुन्छ दिपक थापा होइन. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ उहाँसँग म छोटो मिठोमा कुराकानी गरिहाल्छु. कोही हुनुहुन्छ हजुर नमस्कार धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला हामी अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौँ. एकदम मिठा मिठा गीत पुरानो गीत सुन्न मन छ आजको बसाइमा जब तारा गनेर तपाईँको माझमा यति बेलाको समयमा गीत राख्छौँ. त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नलाई.

0: गणेर यो तपाईँको माझमा राख्यो रमाइला रमाइला गीत सुन्दै हुनुहुन्छ, सुन्दै रहनुहोस् भने यस्तै यस्तै गीतहरू हामी राख्छौँ। पनि भन्न चाहे प्राविधिक पाटोमा रमिताजी हुनुहुन्छ, म साथमा छु। रमाइला गीतहरू सुन्ने मुडमा हुनुहुन्छ होला तपाईँ पनि जस्तो लागिरहेको छ। सधैँ कुराकानी अनि त्यसपछि व्यावसायिक विश्राम यताउति गफ गफ भन्दा नन स्टप पुराना गीतहरू सुन्दाखेरि मजै बेग्लै आउँछ जस्तो लाग्छ। यति बेला कोही हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँसँग पनि म छोटो मिठो कुराकानी गरिहाल्छु। हजुर नमस्कार। नमस्कार रमिलाजी, के छ खबर? ठिक छ, राम्रो छ। रमाइलो छ। के गर्दै हुनुहुन्छ? खाना भयो? होइन, म छोटो मिठोमा कुराकानी गर्ने प्रयास गरिरहेको छु। हुन त आज पुराना पुराना मिठा मिठा गीतहरू सुनौ कि जस्तो मुडमा छु म, अब त्यो भएर पनि हो। फोन पनि फेरि आउने कट हुने भइरहेको छ, एकछिन हलमा बसे जस्तो गर्नुहुन्छ, टुटुट हुन्छ त त्यस्तो दिन खोज्छ। त्यो भइसकेपछि रमाइलो
1: गीतहरू
0: छैन, कुराकानी त भइहाल्छ नि। सटन सुटमा मिठा कुराकानी गरौँला। के छ मौसम, कस्तो छ? खाना बोकिन है। यता ठिक छ, राम्रो छ। मौसम ठिकै छ, राम्रै छ, रमाइलो छ पनि भन्न चाहे। ठिक छ, खुसी लाग्यो। अरू केही भन्न मन छ? हो र, थियो होला भन्न त, अब यसले हतार गरे भनेर नभन्नु खोज्नु भयो कि? मैले त राम्रैसँग बोल्न खोज्दै थिएँ त। ठिक छ, मलाई आतुर भइसक्यो। लभ स्टोरी गीत राखौँ कि अर्को गीत राखौँ भनेर, होइन? त्यो भएर भनेपछि स्याड गीत भनिसकेपछि पर्नु तपाईँलाई टुट्नु थियो टुट्यो मुटु यस्तो यस्तो राख्ने है। ओके ल, ठिक छ, नभन मेरो माया लाग्दैन भनेर एकछिन यो गीत राख्छ त्यसो भने। ओके ठिक छ, कस्तो मलाई पनि त्यस्तो लाग्छ मलाई पनि, किन किन मरिले नभन मेरो माया लाग्छ भनेर भनेर मैले भन्दाखेरि तपाईँलाई पनि यस्तै भयो। ए तपाईँ ठिक छ, यो गीत राख्नेछौ, खुसी लाग्यो। मिठा रमाइलो कुराकानी गर्न पाइयो, आउँदै गर्नु होला। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: पहिला प्रथमलाई तपाईँलाई प्राविधिक दिदी एफएमलाई, साथी परिवार, निर्मला दिदी, निर्मला दिदी सम्पूर्णलाई
0: हस्त धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छौँ। यति बेला हामी एल्ड्रिन प्रधानको गीत राख्छौँ नभन, त्यसपछि सटन सुट कमर्सियल ब्रेक तर्फ जान्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: दैनिक ₹197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाउ। पानी छ भने जीवन छ, पानी बचाउ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू।
9: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: एकदमै ठिकै त्यसपछि सटन सुट कमर्सियल ब्रेक रह्यो त्यसपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पडमा म कार्यक्रम प्रस्तुत राजसँग छु प्राकृतिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु मैले आज सटन सुटमा कुराकानी गरिरहेको छु भने साथमा मिठा रमाइला पुराना नेपाली पप गीतहरू तपाईँको माझमा राखिरहेको छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होलमा हुनुहुन्थ्यो सायद उहाँ छुटिसक्नु भएको छ पालि तपाईँको 0440 40 0 26 को माध्यमबाट आउन सक्नुहुन्छ 0440 40 0 26 रहेको छ स्टुडियो नम्बर म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दाई नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर स्वागत छ कार्यक्रममा कामको बोल्दै हुनुहुन्छ
1: म विशेष लन्छबाट एलिना खत्री
0: एलिना खत्री
1: हजुर
0: एलिना के छ खबर
1: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ हजुरको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ यति बेला
1: म कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ
0: कार्यक्रम सुनेर बसिराख्नु भएको छ यसै फोकटमा एलिना
1: हजुर
0: खाना खानुभयो
1: मेरो खाना भइसक्यो
0: भइसक्यो खाना खाएर उपस्थित भएको छु अहिले अब यसै बसिराख्नु भएको छ आराम गर्नुभएको होला के छ आजको प्लान दिवसभरि के गर्ने सोच बनाउनु भएको छ अन्य बेला के गर्नुहुन्थ्यो
1: नै म त के गर्दिनँ भन्नुपर्छ दादा
0: बस्ने घरासी काम गर्ने
1: हजुर
0: ओके ल ठिक छ राम्रो हो हामीलाई कतिको सुन्ने गर्नुहुन्छ
1: म पनि रहन्छु भन्नुपर्छ
0: अनि फोन चाहिँ यस्तो बेला बखत कहिले कहीँ मात्र हो माया नलागेर
1: होइन माया त लाग्छ
0: कसको मेरो के रेडी भएको कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रममा हाम्रो माया लाग्दैन साँच्ची भनेको माया त लाग्छ भन्नुहुन्छ खै त्यस्तो माया गर्ने मान्छेले त नन स्टप सुन्नुपर्ने हो कार्यक्रम फोन गर्नुपर्ने हो फोन गरौँ गरौँ जस्तो लाग्नुपर्ने हो
1: फोन नगरे पनि कार्यक्रम सुनेर साथ दिइरहेको छु
0: त्यो माया कस्तो माया जहाँनिर बोल्नै मन नलाग्ने भइसकेपछि मलाई त माया गरिसकेपछि त कस्तो बोलम बोलम बोलम बोलम जस्तो हुन्छ होला जस्तो लाग्छ त्यही भएर मायामा एकताल परिसकेपछि त चुर्लुम उसैसँग चुर्लुमै डुब्छु होला जस्तो लाग्छ ओके ल ठिक छ खुसीलाई हजुर सम्झिदिनु भयो अरू ठिक छ ठिकठाक छ राम्रो छ ओके ल ठिक छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त
1: फर्स्ट अफ अल त दादाहरूको लागि अनि ललिता दिदीको लागि सम्झना दिदीको लागि भनेर म खुसी दादा नमस्ते
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालि तपाईँको 0440 40 0 26 रहेको छ 0440 40 0 26 माध्यमबाट आउन सक्नुहुन्छ 0440 40 0 26 माध्यमबाट आउनुहोला यति बेला एउटा मिठो गीत तपाईँकोमा आज

0: सस्ना लगाउले यो गीत तपाईँको माझमा राख्यो कार्यक्रम ठकुर दीप पनि अरू भइराखेको छ आवाजमा म श्रेष्ठ आज महसुस साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ यति बेला कोही हुनुहुन्छ उहाँसँग पनि छोटो मिठोमा कुराकानी गरिहाल्छु कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार दाई अन्तिममा भए पनि मेरो पाला आएछ है
0: नमस्ते नमस्कार स्वागत छ देवजी कार्यक्रममा
1: हजुर हजुर
0: के छ खबर के गर्दै हुनुहुन्छ खानुभयो
1: खबर एकदम ठिक छ दाई हजुर खाना लिनु खाएको भन्नुपर्छ है त खाना खाएँ अनि कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है त
0: ओके ल ठिक छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथै मेसेजहरू पनि पठाउनु होला पनि भन्न चाहन्छु अनि म्यासेज पठाउँ म कहाँ कुन मुडमा छु कुनै मुन्ड मुड ठिक छ तपाईँसँग कुरा गर्दैछु म कार्यक्रम चलाएर आज सोच भइरहेको छु के भएको छ आज ठिक छ
1: मोबाइल चाहिँ यस्तै हो दाइ हजुर अब म्यासेज चाहिँ कमेन्टहरू पठाउनलाई चाहिँ मैले ठुलो मोबाइल चाहिँ चलाएको छु होइन सानै मोबाइल चलाइरहेको छु
0: हुन्छ हुन्छ सम्झिँदा पनि हदसम्म लाग्छ त ठिक छ खाना भइसक्यो भन्नुभयो है ओके ल ठिक छ मौसम कस्तो छ
1: मौसम धुम धुम भइरहेको छ मन्द मन्द घाम लागेको छ एकदम गर्मी नै छ भन्नुपर्छ है दाइ
0: गर्मी छ ठिक छ ख्याल गर्न होला मौसमको भर पनि छैन कति बेला पानी पर्छ के हुन्छ भन्ने कुरा हामीलाई सुन्दै हुनुहुँदो रहेछ खुसी लाग्यो सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु धेरै कुराकानी गर्न मन थियो म्यासेजहरू पनि बाँकी छन् वाचन गर्नुपर्ने एउटा मिठो गीत राख्छन् साथीले आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ विशेष गरी दाईहरूको लागि हुन चाहन्छु प्राविधिकमा रहन हुने दिदी सम्झना खड्की ललिता है लगायत हजुरको लागि होली उनीहरूको लागि हुन चाहन्छु अनि मेरो घर परिवारमा हुने छोरीहरू ममता अस्मिताको लागि छोरी पाठ तामाको लागि हुन चाहन्छु साथीहरूको पाण्डेको लागि निर्मला पौडेल निर्मला मगर अनि छोरी चाहिँ बहिनी निर्मला सिंहको लागि पनि हुन चाहन्छु अनि बहिनी सम्झना प्रधान दुलखाको बहिनी दुलखा श्यामाको बहिनी सम्झना प्रधानको लागि पनि सम्झना भन्छु
0: हस् ओके थ्याङ्क्यु उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिलन घायल मुटु हुनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ तेरो थुम घर भइ हाल चाहिँ भने दुहा कतारबाट हो भन्नुहुन्छ कार्यक्रम जो रेडियो यति बेला सुनेर बस्नु भएको छ तमाम तमाम श्रोता दर्शकहरूलाई सम्पूर्णलाई बज्नगीत समर्पण गर्न चाहन्छु साथै सम्झिना चाहन्छु भन्नुहुन्छ सुमित्रा थापा मगर हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ गुड मर्निङ भन्नुहुन्छ हिराबहादुर लका हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ बुटौलबाट विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद कमल श्रेष्ठ पनि सुन्दैछु भन्नुहुन्छ तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो भन्दै हुनुहुन्छ सम्झिनु पर्दा देवास खोटा मनोज भुजेल सुचियारती लिम्बु त्यस्तै लोकेन थुप्लु लिम्बु राजन खतेवडा चित्रयोगी सुशीला कार्की सरला राई होइन त्यस्तै गरेर अनि सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद टिक्राम सुनार फुलमाया आखेवा लिम्बू पूजा माध्यमा लिम्बू मेलुका मुखिया लगायत सबैमा सम्झन्छ भन्नुहुन्छ प्रेम भण्डारीले सम्झना सबै हुनुहुन्छ त्यस्तै दिपा पूर्वछानी मगर हुनुहुन्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ कल्पना साम्पाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सम्झना सबै भन्नुहुन्छ उहाँले पनि होइन सुन्दैछु भन्नुहुन्छ बजनगीत चाहिँ प्यारो मान्छे दिलपारी शर्मिला राईलाई चाहिँ गेट वेलकम भन्नुहुन्छ भने मिस यु आई लभ यु र म अञ्जना त्रिपारी साम्बाङ बाबा विनोद साम्बाङ त्यस्तै गरेर मनिषा बान्तवा सेना कन्दङ्गा रञ्जित राई सेना चामी लक्ष्मी राई रमला साम्बाङ प्रेम भण्डारी एमपी प्रवास लिम्बू भूमिका राई अल्का बान्तवा काला बिरमान लगायत सबैमा सम्झना छ भन्नुहुन्छ धन गजमेरले पनि ओखल ढुङ्गाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने रूपसनायोगी हुनुहुन्छ सिन्दुर ढुङ्गेवासबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अब छुट्नुपर्छ जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो प्रत्यक्ष रूपमा फोन गरेर साथ दिनुभयो फोन डायल गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद प्राविधिक होइन प्राविधिकबाट रहेर साथ दिनु नै ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा 14 अञ्चल ससुराल यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बस्ने एउटा छुट्टी हवस् त नमस्कार
2: इनाक्सी एन्टरटेनमेन्ट।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा
1: सबैभन्दा पहिले मुख्य खबर भोटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै 4000 भन्दा धेरै सम्पर्क विहीन 10000 भन्दा धेरैको उद्धार 276 घाइते मध्ये 156 जना डिस्चार्ज प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,00,000 रूपियाँ संकलन आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्ण भीरको सड़क बन्द भए पनि काठमाडौँमा अत्यावश्यक वस्तुको अभाव नहुने चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी तरकारी दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने र एसीसी प्रिमियर कपमा नेपालको विजय शुरूआत नेपाल खबरमा अब पूरा खबर रसुवाको भोटेकोसी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24 नुवाकोटमा 95 धादिङमा 55 गोर्खामा 62 नवलपरासी पूर्वमा 207 नवलपरासी पश्चिममा 151 तनहुमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको बाढ़ीपछि सम्पर्क विहीन हुनेको संख्या 4,247 पुगेको छ सम्पर्क विहीन हुनेमा 25 नेपाल प्रहरी 45 नेपाली सेना 13 सशस्त्र प्रहरी बल नेपाल 15 जना भन्सार कार्यालयका कर्मचारी 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन् विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 विदेशी 592 जना विदेशीसँगै घुम्न गएका नेपाली 127 जना लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 कर्मचारी क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्क विहीन छन् यसै गरी रसुवाका 865 नुवाकोटका 1,558 र मकवानपुरका 65 जना पनि सम्पर्क विहीन छन् प्रभावित क्षेत्रबाट अहिलेसम्म 10,451 जनाको उद्धार गरिएको छ 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन् यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन् बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,00,000 रूपियाँ संकलन भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ रसुवागढ़ी केरूङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन् नेपाल चीन बीचको रसुवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन् मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6.92 अर्ब राजस्व संकलन गरेको थियो। यसै गरी यो आर्थिक वर्षको साउन महिनामा मात्रै 29 करोड़ राजस्व संकलन भएको थियो। काठमाडौं जोड़ने मुख्य सड़क नागडुंगा मोगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाडौं उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौं उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाई छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्कविहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज, प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोसीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 वटा प्रभावित भएकोमा अहिलेसम्म 106 वटा सञ्चालनमा आएका छन्। एनसेलका 78 वटा बीटीएस टावर मध्ये 27 वटा टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 वटा मात्रै सञ्चालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 वटा सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू सञ्चालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। अब खेल खबर एसएससी प्रीमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हराएको छ। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनायो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3, करण केसीले 2 विकेट लिए। एसएससी प्रीमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यसैगरी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्णभीरको सड़क बन्द भए पनि काठमाण्डुमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौ। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: लौ आयो है क्वालिटीमा नम्बर 1 दाम सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जयेम मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
11: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
11: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
11: QA
12: ए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त एस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
13: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
13: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
13: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
13: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
13: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
13: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार रंगबहार
4: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यसूचीको विषयहरू:
5: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
0: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:
5: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
0: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
5: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
5: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओखरेली,
5: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपचार, गाइटार र कटुन्जे।
0: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
5: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
5: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
0: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन,
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
5: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा तथा उडाहरू मुडाजोर क्षेत्र।
0: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान, समेटिङ टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
5: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
0: सोही दिन बिहान 9:30 देखि 10:30 बजेसम्म स्थान हातीटार, समेटिङ टोल तथा ओडाहरू हातीटार सबै।
5: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै।
0: सोही दिन बिहान 7:30 देखि 9 बजेसम्म स्थान डाँडा खर्क, समेटिङ टोल तथा ओडाहरू डाँडा खर्क सबै।
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
0: सोही दिन बिहान 7:30 देखि 9 बजेसम्म स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै।
5: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै।
0: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 देखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
5: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क, समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर, समेटिङ टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछाप बजार।
5: सोही दिन बिहान 9:00 देखि 11:00 बजेसम्म स्थान भङ्गेरी, समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
0: सोही दिन बिहान 7:30 देखि 8:30 बजेसम्म स्थान आरुबोटे, समेटिङ टोल तथा ओडाहरू आरुबोटे सबै।
5: सोही दिन बिहान 11:00 देखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर, समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
0: सोही दिन बिहान 7:30 देखि 10 बजेसम्म स्थान हुलाक डाँडा, समेटिने टोल तथा ओडाहरू भिरपानी, सिमपानी, हुलाक डाँडा र बेतेनी।
5: मिति 2083 साल भदौ 24 गते। स्थान सातमारे। समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै।
0: सोही दिन बिहान 10:00 देखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल, समेटिने टोल तथा ओडाहरू पुडहर, मन्थली तथा छुटेका सबै।
5: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11:00 देखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
5: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 3 4, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
6: अहिले दिउँसोको 1 बजे
7: हजुरको रेडियो 102.1 मेगा।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्र डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0845-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
4: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा छापेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग

0: एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692965998।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
10: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु,
10: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
10: हार जोड्नी तथा मांसपेशी दुख्नु,
9: वाकवाकी लाग्नु, बान्ता हुनु,
10: शरीरमा बिमिरा आउनु।
9: डेङ्गु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
9: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
10: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
10: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
9: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
10: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
9: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
10: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
9: उपाय नम्बर 5, मालाथिन

0: लागि 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

0: 맞춤가?
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
7: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: कार्यसूचीको विषयहरू:
7: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
6: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
6: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
7: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
7: संस्था एकीकरण सम्बन्धमा,
6: ऋण अपलेखन सम्बन्धमा,
7: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
6: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
7: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
6: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
7: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
6: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
7: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
6: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
7: धितो लिलामी सम्बन्धमा,
6: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
8: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
7: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
8: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
7: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
8: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
7: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
8: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
7: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाईटार र कटुन्जे।
8: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
7: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
8: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पोहरी टोल।
7: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
8: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
7: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालिबन
8: सोही दिन बिहान 7:30 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
7: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
8: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
7: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
8: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हाटीटार समेटिने टोल तथा ओडाहरू हाटीटार सबै
7: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलीघाट समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
7: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
7: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
8: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
7: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
8: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
7: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
8: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरु बटे समेटिने टोल तथा ओडाहरू आरु बटे सबै
7: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
8: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
7: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
8: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
7: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
8: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
7: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
8: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकी साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, नेपाली सेनाले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा पैदल गस्ती शुरू गरेको छ। सर्वसाधारणको अवस्था बुझ्न पैदल गस्ती शुरू गरिएको सेनाले जनाएको हो। सेनाले आज एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका जंगल एवं डाँडाहरूका साथै खोला र बस्ती इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती गरी आम जनसमुदायसम्म अवस्था बुझ्ने कार्य भएको जानकारी गराएको छ। गस्तीका क्रममा स्याप्रोबेसी इलाकामा राहत तथा राशन वितरणको कार्य, लाङटान हाइड्रो इलाकामा विकी तथा गस्ती समेत सञ्चालन गरिएको सेनाको भनाइ छ। सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र त्रिशुली र धुम्जेमा हालसम्म 2632 जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको विज्ञप्तिमा भनिएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी पूर्व लगायत नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका 8,900 भन्दा बढ़ी फौज प्रत्यक्ष रूपमा खटिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हालसम्म करिब 23,194 केजी राहत सामग्री धुन्चे लगायत प्रभावित इलाकामा हवाई माध्यमबाट ढुवानी गरिएको सेनाले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंक भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4,247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना भन्सार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी रहेका छन्। विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 विदेशी, 592 जना विदेशसँगै घुम्न गएका नेपाली, 127 जना लाङटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी, क्वारेन्टाइन कार्यालयका 3 कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1,558 र मकवानपुरको 65 जना पनि सम्पर्कविहीन भएका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10,451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका छन्। घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीमा विपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यस्तै सरकारले खोजी कामलाई ढिलाइ गरेको भन्दै विपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ीमा ज्यान गुमाउनेहरूको पशुपति आर्यघाटमा निशुल्क दाह संस्कार गरिनेछ। नेपालमा आएको विनाशकारी बाढ़ीको प्रतिकार्य स्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाले रक्षा मन्त्रालयले राहत सामग्री उपकरण र जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयरफोर्सको C-17 ए ग्लोब मास्टर 3 विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ। नेपालले बिहोरी भएको विपदमा सिंगो अस्ट्रेलिया सरकारको साझा प्रतिकार अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागि विदेश मन्त्रालयले जनाएको छ। अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो। रक्षा मन्त्रालयले
सार्वजनिक गरेको विवरण अनुसार मानवीय सहायता तथा विपद राहत सामग्री आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ। रसुवा गरी केरूङबाट आयात गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरोला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवा गरी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरोला नाकाबाट मालवस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मुस्ताङको जोमसुममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोङ चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरोला नाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़ी भएको जनाएको छ। कोरोला नाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले संचालनमा ल्याएपछि कोरोलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष 2082-83 6.92 अर्ब राजस्व संकलन भएको थियो। त्यसै गरी यो आर्थिक वर्षको पहिलो साउन महिनामा 29 करोड़ राजस्व संकलन भएको थियो। मुस्ताङ भन्सार कार्यालयमा अहिले 18 जनाको दरबन्दी रहे पनि 12 जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3,000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9,500 रूपियाँले घटेको सुनको भाव आज पनि 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ रहेको थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर रहेको छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीए क्यूएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई 7 विकेटले हराएको छ। बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटाएको छ। नेपालका अर्जुन कुमारले 9 आउट 36, रोहित पौडेलले 9 आउट 19 रन बनाउनु भएको छ। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिनुभएको छ। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको छ। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाउनु भएको छ। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभएको छ। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
8: कति रे 9540? अनि
6: 9540040239 फोन नम्बर चाहिँ 0848540239
8: 0848540239
9: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
10: विराज किसानको साथी।
2: र दवाई खाने बाली लगाउनु का मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
1: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
1: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
11: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
11: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
11: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
11: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
11: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सञ्चना खड्गी। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायुले पनि। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको बाउन्समा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि सही क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु र आज सोमबारको बसाइ आजको बसाइमा बस्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनका लागि 0848 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अगाडि बढे एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधि भएर वाचन गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो मनछुने गीत राख्यो पोपो माया पाँच रहेको थियो प्रमोद खरेलको आवाजमा रहेको गीत र सो लिरिक्समा म्युजिकमा रहेको छ रोशन सिंह र म्युजिक एरेन्जरमा रहेको छ विशाल निरौला रहेको छ सो गीत राखेर हामीले कार्यक्रमहरू सहित तपाईँको शुरूआत गरिसकेका छौँ अब भने पालो तपाईँको रहेको छ 0848 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ र तपाईँले फटाफट फोन गर्नुहोला यो दिउँसोको समय छ कालीबुढाले बन्जाङ चौतारी गरिराख्नुभएको छ होला आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार हेलो को साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन डायल गर्नुहोला कार्यक्रममा सहभागिता हुने प्रयास गर्नुहोला भन्न चाहन्छु र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ जो कोही नयाँ साथी हुनुहुन्छ भने तपाईँले फेसबुक पेजमा जानको लागि चाहिँ तपाईँले नेपालीबाट हजुरको रेडियो 102.1 MHz सर्च गर्नुहोला त्यहाँबाट चाहिँ तपाईँले कार्यक्रम रोजाई तपाईँको अनियर भइरहेको देख्न सक्नुहुनेछ त्यस मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै तपाईँले कार्यक्रम पनि सुनेर साथ दिन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार दिदी
0: नमस्कार देवजी आरामै हुनुहुन्छ
1: हजुर म अहिलेसम्म आरामै छु भन्नुपर्छ है त अनि दिदी हजुरहरू कस्तो हुनुहुन्छ नि
0: ल हामी पनि एकदम आराम कुशलै छौँ भन्नुपर्छ होइन राम्रो छ रमाइलै छ भन्नुपर्छ अब मौसमको कुरा त कहिले पानी पर्न खोज्छ कहिले घाम लाग्छ यस्तै छ यताको चाहिँ अब त्यताको के कस्तो छ सुनाउनुहोस्
1: यता पनि त्यस्तै नै हो भन्नुपर्छ दिदी हजुर सेमसेमै नै रहेको छ भाइ त
0: ल ठिक छ सेमसेम छ त्यति टाढा पनि छैन त्यही भएर पनि हुनसक्छ अब कार्यक्रम सुनिराख्नु भएको छ कार्यक्रमको बारेमा केही जानकारी दिनु मन छ होइन सल्लाह सुझाव दिनु मन छ हाम्रो देवजीलाई
1: होइन दिदी अहिलेसम्म एकदम राम्रो छ होइन अब त्यस्तो दिनै पर्ने जात सल्लाह दिनै पर्ने कुराहरू चाहिँ केही पनि छैन भन्नुपर्छ है त दिदी
0: ल त्यसो भए हामी त्यसो भए चाहिँ कार्यक्रमतर्फै लाग्दा हुन्छ है
1: हजुर हुन्छ
0: ल साथीसँगलाई सम्झनुहोस् एउटा मिठो गीत बस्छ कार्यक्रममा है त
1: हुन्छ दिदी विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु अनि प्राविधिकमा रहनुहुने दिदीको लागि भन्न चाहन्छु लगायत मिडिया प्रेमी बहिनीहरू सम्झना प्रधानको लागि निर्मला मगरको लागि निर्मला लामाको लागि साथी ध्रुव पाण्डेको लागि निर्मला पौडेलको लागि भन्न चाहन्छु र अनि जतिले पनि यतिखेर यो कार्यक्रम सुन्दै हुनुहुन्छ सबैको लागि अब बज्ने गीत सुन्न सुनाउन चाहन्छु भन्नु भन्छु र अनि बहिनीहरू रियायोगीको लागि पनि भन्न चाहन्छु अनि लगायत मलाई देवमाझी भनेर चिनी नचिनी सबै सबैको लागि र निना थापा नयनको लागि उर्मिला थापा मगरको लागि सविता मगरको लागि लगायत सबै सबैको लागि भन्दै छुटिन्छु ल नमस्ते बाबाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देवजी उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ पालो त भएको रहेको छ फटाफट पनि गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीसँगलाई सम्झना

0: मेसेज लेखेर पठाउन सक्नुहुनेछ। विनोद बरुवालजीले पनि हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सालुबाट, विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। सुमित्रा लिम्बुजीले पनि गुड आफ्टरनून भन्नुभएको छ। हिरा बहादुर लकाईजीले पनि नमस्ते शेष भन्नुभएको छ। सुमित याता सुमित सुनवार किराजीले पनि गुड आफ्टरनून सिसेर पछि रामे छाप देउराली आजी काठमाडौँ बौद्ध जुन पार्टीबाट सुमेद सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। र सिम्पल सरिनाजीले पनि हेलो दिदी के छ, म पनि मोरङबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी नमस्ते, नमस्कार।
0: नमस्ते नमस्कार हजुर, शुभ नाम।
1: म बिजुबाट एलिना खत्री।
0: एलिना आजै के छ खबर, आराम हुनुहुन्छ?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है दिदी, अनि दिदी लगायत रातै छ डाँडातिरको खबर के छ सुनाउनु।
0: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ। बेला बेलामा पानी पर्न खोज्छ होइन, फेरि बेला बेलामा घाम लाग्छ, यस्तै छ खबर। अब त्यताको सुनाउनुहोस्।
1: यता पनि यस्तै न दिदी, मन्द मन्द घाम लाग्ने, कोही बेला पर्ने, कोही प्रकारको घाम लाग्ने, यस्तै नै भन्नुपर्छ है।
0: त्यस्तै छ, यता र त्यताको मौसमको कुरा गर्नुपर्दा उस्तै उस्तै छ। कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: कार्यक्रम सुनिरहेको छु दिदी।
0: सुन्दै हुनुहुन्छ, सुनेर साथी नहोला, कार्यक्रमको बारेमा केही जानकारी गराउनु पर्नेछ?
1: नै छैन दिदी, जानकारी दिनु पर्यो भने म तपाईँले दिन्छु नि है।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, एउटा मिठो गीत बस्छ साथीसँगलाई सम्झनु छ है त।
1: हुन्छ, यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरका लागि, अनि प्रदीपमा रहनुहुने दाई दिदी को हुनुहुन्छ उहाँका लागि, अनि मेरो घर सम्पूर्णका लागि, यही सुन्दै हुनुहुन्छ मेरो बहिनी आर्या खत्रीका लागि, मेरो दाईहरू हुनुहुन्छ सन्तोष खत्री, केशव खत्री, विशाल खत्री, अनि दिदीहरू हुनुहुन्छ युनिसा खत्री, शर्मिला खत्री, सरिता खत्री, साथीहरू म भन्नुपर्दा रमा श्रेष्ठ, दिपा तामाङ, सनपुरी शेर्पा, सुजाता खड्का, सबैलाई सम्झेको छ है साथी, बिर्सेको छुइनँ भनेर म छुट्टी दिदी नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला पनि हामी कार्यक्रममा एउटा मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्राम पछि फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू।
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: हजुरको रेडियो

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं। तिमीले सोचे भन्दा धेरै रहेको थियो भने रचनामा रहेको थियो विश्व र त्यसै गरी संगीतमा रहेको छ बीबी अनुरागी रहेको छ, स्वरमा रहेको छ प्रवीण बेडुवाल र हुनुहुन्छ रचना रिमाल र रेकर्डिस्टमा रहेको छ कमल थापा, किरण विक मिक्सिङ मास्टरिङमा रहेको छ सुकुर राम रसाईले, संगीत संयोजनमा रहेको छ बेबी अनुरागी रहेको छ। स्वगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। एकदमै रमाइलो मिठो पनि थियो, यस्तै मिठा रमाइला आधुनिक संगीतहरू राख्दै तपाईँसँग हामी कुराकानी गर्दै शोभायात्रा गरिराखेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गर्दा तपाईँ फटाफटा हुन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
1: म यता कालिम्पोङ एकबाट सरिता रुम्बा बोल्दैछ दिदी। हजुर,
0: सरिता के भन्नुभयो?
1: रुम्बा।
0: सरिता रुम्बा
1: हजुर,
0: के छ सरिताजीको खबर?
1: मेरो एकदम ठिकठाकै छ दिदी, अनि दिदीको के छ नि?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: भर्खरै सुनेको भन्नु पर्ला दिदी। हजुर,
0: भर्खरै सुन्नुभयो?
1: हजुर हजुर, मलाई थाहा एक प्रोग्राम आउँछ भनेर, अनि
0: प्रोग्राममा आउँछ भनेर थाहा भएन है।
1: हजुर हजुर,
0: कसले चाहिँ जानकारी गराउनु भयो चाहिँ त्यसरी प्रोग्राम आइरहेको छ है भन्दै?
1: कसैले नै गरेन दिदी। हजुर, रेडियो बजिरहेको रहेछ, त्यही भएर फटाफट नम्बर टिपेर गरिहालेको लागिहाल्यो।
0: ल, योभन्दा अगाडि कार्यक्रम सुन्नु भएको थिएन है?
1: हजुर हजुर,
0: पहिलोचोटि हो?
1: पहिलोचोटि नै भन्नु पर्ला दिदी। हजुर,
0: ल, पहिलोचोटि सुन्नुभयो, ठिक छ। हजुरलाई हाम्रो कार्यक्रममा वेलकम छ। र कार्यक्रममा अब समय मिल्दा सुन्दै गर्नुहोस्। कार्यक्रममा आज चाहिँ हजुरसँग कुराकानी गर्न पायौँ, एकदमै खुसी छौँ। कहाँदेखि भन्नुभयो अरे हजुरले?
1: कालिम्पोङदेखि,
0: दोलखा कालिम्पोङबाट चाहिँ? ठिक छ, खुसी लाग्यो हजुरसँग कुराकानी गर्न पाउँदाखेरि। अनि खाजा लिनुभयो?
1: खासमा मेरो बाँकी थियो हजुर, जी पनि बाँकी नै होला, यतातिर आउनुहोस् है गुटुङटुङ लाएर।
0: हामी कुनै समय मिल्यो भने गुटुङटुङ लाएर हाम्रो सरिताजीको घरसम्म आउने प्रयास गर्छौँ है त।
1: म पर्खाइमै हुन्छु नि फेरि।
0: हुन्छ, पर्खिनुहोस् फेरि, भरोसालाई भरोसा चाहिँ नगर्नुहोस् है। फेरि कुनै बेला अब आउन नि सकिन्छ, आउन नसकेला होइन त्यो भन्ने कुरा फिक्स हुँदैन। आजकै गर्नु, भर्न पर्नु है।
1: हुन्छ दिदी, हजुर आस्ते
0: लास्ट गर्नु नछाड्नुहोस्, आउनुहुन्छ कि आउनुहुन्छ कि भनेर आशा गरिराखौँ होइन। अब आउनुहुन्छ है भनेर भर परेर चाहिँ आफ्नो समय खेर चाहिँ नखाल्नुहोस् है त। ल, मिठै कुराकानी भयो, कार्यक्रममा आउनुभयो, अब चाहिँ कार्यक्रम सुन्ने गर्नुहोस् है समय मिलेसम्म। अब फेरि समय नमिल्दा त हामी समय साथ समयसँगै चल्नु पर्ने हुन्छ, कुनै काममा व्यस्त भइन्छ होइन, त्यो कारणले गर्दा कार्यक्रम सुन्न पाउँदैनौँ। एकदमै फुर्सदिलो छ, केही गर्ने केही गर्ने भनेर बसिराख्नु भएको छ भने कार्यक्रमलाई सुन्नुहोस्। अनि कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ त्यो विषयमा हामीलाई सल्लाह सुझाव पनि दिनुहोला है त। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ, एउटा मिठो गीत बस्छ फेरि पनि कार्यक्रममा तपाईँले साथीसँगलाई सम्झाउनुहोस् है त।
1: फर्स्ट अफ अल दी हजुरलाई, अनि प्राविधिकमा को हुनुहुन्छ उहाँलाई, र मेरो साथीहरू भन्नुपर्दामा रिया रुम्बा, प्रिया रुम्बी, जिया रुम्बा, अनि रसनालुमै रहनुहुने मेरो प्राण भन्दा पनि प्यारी मामुलाई चाहिँ सम्झिरहेको छ है। मामु बिर्सेको छैन, कल गर्न नपाए नि भन्न चाहन्छु। अनि मेरो दिदी भएन, बाबु छोरा सुशान्त र छोरी सुस्मिताको लागि भन्दा भन्दै छुट्टिन चाहन्छु दी हजुर।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो सरिता रम्बाजी हुनुहुन्थ्यो दोलखा कालिम्पोङदेखि, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। पालो तपाईँको 0840 40 0026 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। मिलन घायल मुटुजीले पनि हेलो दिदी नमस्ते, सन्चै हुनुहुन्छ, म तिनजिरी मिडिया ग्रुपको सदस्य मिलन घायल मुटु, तेह्रथुम घर भइहाल्छ दोहा कतारबाट। अब बस्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता मनको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। आदिपा पूर्व छानी मगरजीले पनि नमस्कार दिदी, म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। भन्दै थिए उहाँ छुटिसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने आउनुहोला। तपाईँ यति बेला सुनिराख्नु भएको छ रामे साप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz, साथमा तामाको एफएम 95 MHzबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, भन्दै थिए साथी हुनुहुन्छ भन्दैछ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, सोनम।
2: म सिन्धुलिङ गाइडबाट मनिका बोलेको।
0: मनिका बैलकोटीजी बोल्नुभयो?
2: हजुर।
0: के छ, आरामै हुनुहुन्छ मनिकाजी?
2: हजुर, म एकदमै आरामै छु। भन्नुभएको छ नि दिदी हजुरलाई कस्तो छ नि?
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ मनिकाजी। अनि धेरै समयपछि कुराकानी भएको छ, सुनाउनुहोस् तपाईँको खबर के छ?
2: मेरो खबर त एकदम ठिकठाकै छ। भन्नुभएको छ यतातिर मौसमको कुरा गर्नुपर्दा चाहिँ हल्का काम लाग्ने घरी जाने, यस्तै यस्तै छ है दिदी।
0: ल त्यस्तै छ, यता पनि त्यस्तै छ भन्नुपर्छ है त। अनि खाजा लिनुभयो त?
2: नै दिदी, म जङ्गलतिर गोठालो गर्दैछु, अहिले घर गएर लिनुपर्छ। अनि दिदी हजुरले खानुभयो त?
0: मेरो पनि बाँकी छ भन्नुपर्छ है।
2: यतितिर आउनुहोला, म बनाएर राख्छु।
0: ल ओके छ त, अब हजुरले बनाएर राख्छु भनिसकेपछि म खानालाई केही नपर्दछ नि होइन, आइहाल्छ है त।
2: हजुर त, म खेर बस्नेछु हजुरलाई।
0: ल हुन्छ, पर्खेर बस्नु होला, फेरि भर चाहिँ नपर्नु है, मैले साथीहरूलाई यस्तै भनिरहेको छु। ल ठिक छ, कार्यक्रम आउनुभएको छ, खुसी लाग्यो। हामी एउटा मिठो गीत राख्छौँ कार्यक्रममा, हजुरले आफ्ना आफन्तजन साथीसँगलाई सम्झनुहोस् न है।
2: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, टेक्निसियन गर्नुहुने मित्रको लागि, र मेरो घर फ्यामिली सबै सबैको लागि, र केटिएमतिर हुनुहुने दादा दिदीको लागि, र भाउजूहरूको लागि पनि भन्न चाहन्छु, र यति बेला प्रोग्रामलाई माया गरेर सुनेर बस्नुहुने सबै सबैको लागि, र मेरो साथीहरू भन्नुपर्दा साथी समी श्रेष्ठ, साथी समी परिवारको लागि, र मलाई बेलकोटी भनेर चिन्नुहुने नचिन्नुहुने सबै सबैको लागि भन्दै चिटिन्छु दिदी। नमस्ते।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो मनिका बैलकोटीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आमाले नै आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ, पालो त पाएको रहेको छ। आउनुहोला 0840-40-0026 माध्यम भएर, अब एकजना साथीसँग हामी कुराकानी छोटो मिठोमा गर्छौँ, र एकदमै मिठो गीत पनि हामी कार्यक्रममा छोड्दै तपाईँ माझबाट हामी यो जुन पढ्नेछौँ, आउनुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो
3: हजुर, नमस्कार।
0: नमस्कार, हाम्रो जानुपर्ने बोल्नुभयो जस्तो लाग्यो है त।
3: हजुर, झोरले पनि है, झोरले पनि
0: नमस्कार।
3: म त फेरि
0: आउनु त पर्छ त, धेरै समय भयो यो आवाज सुन्न नपाएको जानुकाजीको।
3: हजुर हजुर, केही प्राविधिक गडबडी भनौ न,
0: प्राविधिक गडबडी भयो।
3: हजुर
0: ल ठिक छ, यस्तै हुन्छ कहिले काहीँ होइन, प्राविधिक गडबडीले गर्दाखेरि पनि होइन, कहिले हामीलाई दुःख दिन्छ, प्राविधिक समस्या आउँछ त कहिले तपाईँहरूलाई है।
3: हजुर, कहिले मोबाइलले धोका दिन्छ, यो समयले नै धोका दिएको भनौ न। धान गोड्ने कार्यक्रम धमाधम थियो, धान कोदो गरिसकेर अनि तपाईँहरूलाई कल गरेको, सम्झिनु त म जहिले पनि तपाईँहरूलाई धेर पाखा सबै डुलाउँछु म।
0: त्यो त हामीलाई अवश्य पनि थाहा छ, हाम्रो जानुकाजीले होइन, हामी एकै ठाउँमा रहेर पनि हाम्रो मनहरूले चाहिँ कहाँ कहाँ पुर्याइदिइराख्नु भएको छ होइन।
3: हजुर हजुर,
0: ल अब छोटो समयमा होइन, समय पनि अलिक थोरै बाँकी थियो, तर हाम्रो जानुकाजीसँग कुराकानी गर्न जोडिएको रहेछ र होइन, थोरै समयमा पनि फोन लागेको रहेछ।
3: प्रतीक्षाको फल मिठो हुन्छ भन्छन्, त्यही भएर मात्रै होला।
0: पक्कै पनि हो नि, होइन भन्नु त, हामी अब अनावश्यक कुराहरूलाई छिट्टै प्राप्त गर्न छौँ होइन, केही मेहनत नगरिकन प्राप्त भएको फलहरूलाई त्यति वास्ता दिँदैनौँ, जति हामी सङ्घर्ष कष्ट गरेर प्राप्त गर्छौँ नि त्यो फललाई यति स्थान दिन्छौँ नि होइन, कति महत्व हुन्छ त्यो छुट्टै हो नि त है।
3: हजुर हजुर,
0: ल ठिक छ, कार्यक्रम आउनुभयो, फेरि पनि कुराकानी गर्दै गरौँला होइन, अन्य माध्यम पनि रहेको छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। एउटा मिठो गीत बज्छ, साथीसँगलाई सम्झनुहोस् है त।
3: हस्छ सर्वप्रथम तपाईँको लागि भन्छु दिदीलाई के अरे ललिता दिदीको लागि टेक्निसियन मित्र हुनुहुन्छ होला ललिता दिदीलाई भन्छु र हजुरको रेडियो होल युनिटलाई अनि त्यसपछि क्रमलाईमा गरेर सुन्नुहुने सम्पूर्ण श्रोता मित्रलाई र अन्तिममा चाहिँ जानका मगर भनेर चिन्नुहुने सम्पूर्णलाई र रामेछापमा रहनुहुने सुकाजमा रहनुहुने सिजाली मेरो माइती परिवारहरू माइती परिवार सिजाली परिवारलाई चाहिँ अनि विशेष विशेष गरी चाहिँ मेरो शमशेर काकाले सुनिराख्नु भएको होला उहाँको लागि भन्दै सुतिन्छु नमस्ते
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो जानुका मगरजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग अब चाहिँ अनि हामी कार्यक्रमको अन्तिम समयमा छौ अब चाहिँ फोन मार्फत कुराकानी गर्न सक्दैनौ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै हामी पनि विदा लिनेछौं हुनुहुन्छ सोना कन्दुवाजी हुनुहुन्छ सेवाहरू नमस्कार आज सम्झना आशिष हजुर म सोना कन्दुवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरू टिकाराम सुनवार लेखक बान्टवाडा सुस्तानी भोजेल आमा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा कड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनुभज मेरो सरस्वती खत्री हिराबहादुर लगाई लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्रा तामाङ अनिता आराल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सृजना सापकोटा सुनिता बेगा सृजना योङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज म दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रेमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रंजु मगर केशव सेन्चुरी सन्तोष अमीन छेत्री क्रिस ढुङ्गा नाइमत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र तहाल काल अविरमान देवेन किशोर रंजान समीर स्वर्गी किरत आर्जे जीवन स्वामी ग्राई बेलिया स्वामी मीना गिसिङ रत्न सन्तेर थापा सुनिता इङमे कुलुङ बसन्त श्रेष्ठ सबै सबैलाई भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ राई पिकी राईजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन नमस्ते सिस्टर के छ खरबर आराम अनि सन्चै हुनुहुन्छ भनिदिनुहुन्छ म एकदम आराम कुशलै छु भन्नुपर्छ मैले चाहिँ फेसबुक लाइभ मार्फत चाहिँ सुन्दैछु कर्साई मोरङ केराबारी हाल चाहिँ अहिले मलेसियाबाट सम्पूर्णमा मिठो सम्झना भन्दै बिदा हुन्छु के बाबु आए भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ अर्को साथी धनु रेवतजी हुनुहुन्छ नमस्कार म सुन्दैछु है सुर्खेतबाट तर अनलाइनबाट है भनिदिनु छ अनलाइनबाट सुनिदिनुहुन्छ ठिक छ तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर सुन्नुहोला आज मलाई चाहिँ छुट्ने मन छैन मलाई कति छिटो बित्यो समय भन्ने बोलको आधुनिक गीत सुनाउन मन छ सुन्न मन लागेको छ सम्झना धनु गजमेर अनुलुङ्गेली मन बहादुर चौधरी करुणा त्यसै गरी सनिषा राई हुनुहुन्छ र त्यसै गरी हुनुहुन्छ रूपा राई अल साथीलाई सम्झना छ भनिदिनुहुन्छ ठिक छ हामी कार्यक्रममा राख्नेछौ विजयाङले बुझी हुनुहुन्छ हेलो हजुर नमस्ते सिवारो भनिदिनुहुन्छ नमस्ते सिवारो है हजुरलाई पनि निकिता मगरजी हुनुहुन्छ हेलो दिदी नमस्कार गुड आफ्टरनुन छोरले म पनि सुन्दैछु हेर्दैछु फेसबुकको पेजबाट ओखल ढुङ्गाबाट चाहिँ बल्खुबाट चाहिँ दीपिका अपूर्व लुङ्गेली मगर हो भन्दैछ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ दुर्गा साईजी हुनुहुन्छ दिदी नमस्ते हजुर म चाहिँ हाल चाहिँ दुबईबाट दुर्गा साई हो एपी लाइफ मार्फत चाहिँ कार्यक्रम सुन्दैछु नेपाल घर हामी साप भावे खर्को हो फेसबुक लाइभ मार्फत कार्यक्रम सुनिरहेको छु कार्यक्रम राम्रो लाग्छ सबैमा मिठो माया सम्झना छ अब बस्नेसँग मेरो घर परिवारको लागि लगायत मलाई चिन्नुहुने सबैको लागि भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी प्रेम भण्डारीजीले पनि मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ तिनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण साथीलाई एकै मिश्रमा विशेष धन्यवाद व्यक्त गर्दछु कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रमको अन्तिममा हाम्रो धनु रेवतजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत सो गीत हामी कार्यक्रममा छोड्दै र कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एकदमै मिठो गीत छोड्दै आजको बसाइ रोजाइ तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मुख्य खबर। भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको सियार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्च की नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजय। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4,227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिम तर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाडौँको ताराकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसि रहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार नेपालटार गजुरीटार पिपलटार आदमटार बेलिनटार केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर ढिकुरे चौघडा आप्र नर्जा लच्याङ सरमथाले पार्टीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्याम्बु राजमार्ग रसुवा कालिका स्थान धुन्चेसम्म 4-चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 पनि टनेलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका पाँच चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनडुमरी गाउँपालिका साथ छेकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ, तर ससाना पहिरो खसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखो रहन चुमडुमरी गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित 5 थर र ताप्लेजुङ आउने यात्रु र गाड़ीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाड़ी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्रै चल्नेछन्। ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन अफ ओल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई यू र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै, पहिरोले केही बेर थुनिएको गोरखाको सियार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजय।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30310, 9851-4198 र 9841-25-59।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका, वडा नम्बर 7 कार्यालय, खुरकोट, सिन्धुली। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
8: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
7: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
8: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
7: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्।
9: धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
8: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
9: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
8: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
9: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
8: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
8: डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु,
8: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
8: हार जोड्ने तथा मांसपेशी दुख्नु,
9: वाक वाकी लाग्नु, बान्ता हुनु,
8: शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
9: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
8: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: रंगबहार रंगबहार
10: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: वर्ज पेन्स।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
11: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
8: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: कार्यसूचीको विषयहरू
8: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
11: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
11: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
11: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
8: संस्था एकीकरण सम्बन्धमा,
11: ऋण अपलेखन सम्बन्धमा,
8: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
11: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
8: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
11: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
8: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
11: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
8: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
11: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
8: धितो लिलामी सम्बन्धमा,
11: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
6: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
8: मिति 2083 भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
6: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
8: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
6: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
8: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
6: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी,
8: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे।
6: मिति 2083 भदौ 21 गते, समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
8: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
6: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
8: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
6: मिति 2083 भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
8: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन,
6: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
8: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
6: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी।
8: मिति 2083 भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
6: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
8: सोही दिन बिहान 7:00-9:00 स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
6: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
8: सोही दिन बिहान 11:00-2:00 स्थान क्यौरे पानी, समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै,
6: सोही दिन बिहान 7:30-9:00 स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
8: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी। समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
6: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
8: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै
6: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिन टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
8: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
6: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
8: सोही दिन बिहान 11 बजेदेखि 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
6: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
8: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
6: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
8: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
6: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनुहुन
8: 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
6: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली

0: को कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484000067।
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ।

0: इन्स्योरेन्स जीवनको लागि।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-63 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
4: आफू पनि सुरक्षित बनौ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
5: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश
7: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
8: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
8: त्यसो भए ध्यान दिएर सुन्ने
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
11: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
14: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
11: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
14: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त।
4: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: अहिले दिउँसोको 4 बजे
7: हजुरको रेडियो 102

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालु रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। भुटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि रामेछापका 44 जना नागरिक अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये हालसम्म 35 जना भने सकुशल परिवारको सम्पर्कमा आइसकेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापले हालसम्म सम्पर्कमा आएका 35 जनाको नाम पनि सार्वजनिक गरेको छ। कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन प्रहरीले अनुरोध पनि गरेको छ। ठेक्का सम्झौता भएको 8 वर्षपछि रामेछापको तामाकोशी नदीमाथि निर्माणधीन बेनीघाट पुलले तीव्रता पाएको छ। रामेछापको मन्थरी नगरपालिका 6 र खाँडादेवी गाउँपालिका 4 को बीचमा मध्यपहाड़ी सड़क खण्डमा उक्त पुल निर्माणधीन रहेको छ। पुलको ठेक्का 2077 सालमा भएको थियो। पुलको निर्माण कार्य 2080 साल असार मसन्तमा पूरा गर्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो। डिजाइन एण्ड बिल्ड ठेक्का प्रणाली अन्तर्गतको उक्त पुलको काम सक्ने अवधिभन्दा 3 वर्षपछि बल्ल निर्माण व्यवसायीले पुलमा तीव्र रूपले काम गर्न थालेका छन्। शुरूमा निर्माण व्यवसायीले पुल निर्माणको लागि झारेको सामान निर्माण स्थलमा असरल्ल परेका थिए। फलामे डण्डीमा खिया लागेर कालै भएको थियो। निर्माण स्थलमा झारिएका मेसिन चलेका थिएनन्। बालुवा र गिट्टीमा नजिकै रहेको सड़कको धुलो उडेर बराबरी जस्तो भइसकेको थियो। साइडमा निर्माण व्यवसायका प्रतिनिधि या सम्पर्क व्यक्ति थिएनन्, तर अहिले त्यस्तो छैन। दिनमा मात्र होइन रातमा पनि पुलको काममा कामदारहरू खटिरहेको बताइएको छ। तामाकोशी पुल निर्माणको लागि कालिका पेसिफिक जेबी र मध्यपहाड़ी सड़क आयोजना बीच ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताको अवधिमा पुलको काम सन्तोषजनक नभएपछि तत्काल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का तोड्ने आशयको पत्र दिएपछि निर्माण कम्पनी काममा जुटेको छ। तामाकोशीको बेनी पुलमा हाल मन्थली नगरपालिका तर्फको एउटा स्पानको काम बर्खायाममा पनि रोकिएको छैन। उक्त स्पानको स्ल्याब ढलानका लागि रात दिन कामदारहरू खटिरहेको छन्। बीचको र खाँडादेवी गाउँपालिकामा पर्ने पिल्लरको काम पनि पूरा भएकोले बर्खायाममा सकिना साथ उक्त पुलको बाँकी स्ल्याबको ढलान कार्यलाई समेत निरन्तरता दिने तयारी निर्माण व्यवसाय कम्पनीको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत तथा पुननिर्माणको लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5,11,000 रूपियाँ सहयोग गर्नुभएको छ। रामेछापबाट व्यवसायीले गरेको यो पहिलो र ठूलो सहयोग राशि हो। थापाले आज प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको छ। रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जेएस मार्केटिङ प्रणालीका संचालक थापा रामेछाप जिल्लालाई केन्द्रमा राखेर विभिन्न सामग्रीहरूको थोक बिक्री गरिरहनु भएको छ। उहाँले यसअघि पनि विभिन्न प्रकोप तथा सामाजिक कार्यमा उल्लेख्य सहयोग गर्दै आउनु भएको छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको 9 स्थापना दिवसको अवसरमा रामेछाप जिल्लाको मन्थली बजारमा डस्टबिन वितरण गरिएको छ। बजारमा फोहोरको मात्रा बढ्दै गएको र जथाभावी फोहोर हुन थालेपछि डस्टबिनको प्रयोग गराउनका लागि उक्त कार्य गरिएको रिलायबल नेपाल लाइफ इन्सुरेन्स मन्थली शाखाले जनाएको छ। रामेछाप उद्योग वाणिज्य संघले सो संस्थासँगको सहकार्यमा डस्टबिन वितरण गरेको हो। सोही अवसरमा स्थानीय देवकोटा चोकको सफाई समेत गरिएको थियो। रिलायबल नेपाल लाइफ इन्सुरेन्स मन्थली शाखाका प्रमुख शान्ता श्रेष्ठका अनुसार मन्थलीका विभिन्न स्थानमा रहने गरी 40 डस्टबिन वितरण गरिएको छ। उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, 1 नम्बर वडाका अध्यक्ष ओम प्रसाद पौडेल र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। डस्टबिन वितरणपछि बजार क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्य गरेको छ। केही दिन अघि रामेछाप उद्योग वाणिज्य संघले रामेछापको मन्थलीमा रहेका ब्याङ्क तथा वित्तीय संस्थासँग अन्तर्क्रिया गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतको क्रियाकलाप संघको सहकार्यमा गर्नका लागि आग्रह गरेको थियो।
सुन्दुरीको कमलामय नगरपालिका चार स्थित ग्वाङखोलामा 10 वर्षीय बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले 23 वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुरीका प्रहरी निरीक्षक उज्जवल कार्कीका अनुसार झोलुङ्गे पुलमुनि बालिका नुहाइरहेको अवस्थामा घटना भएको हो। घटनाबारे सूचना प्राप्त हुनसाथ प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्जवल कार्कीका अनुसार आरोपितलाई आइतबार दिउँसो करिब 1 बजे पक्राउ गरिएको छ। प्रहरीका अनुसार घटनाको प्रकृति आरोपितको संलग्नता तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटना सम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ। सिन्धुलीका अधिकांश स्थानीय तहले पालिका अस्पताल निर्माणलाई प्राथमिकतामा राखे पनि कतै निर्माण शुरू भएको छ भने कतै बजेट अभावमा योजना अलपत्र परेको छ। सुनकोशी गाउँपालिकाले भने लामो प्रयासपछि 1500 को आधारभूत अस्पताल भवन निर्माणको काम अघि बढ़ाएको छ। सुनकोशी गाउँपालिका 3 झाँगाझोली रातमाटामा निर्माण हुने अस्पताल भवनको हिजो गाउँपालिकाका अध्यक्ष दीपा बोहरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोइरालाले पूजापाठसहित शिलान्यास गर्नुभएको छ। शिलान्याससँगै भवन निर्माणको काम औपचारिक रूपमा शुरू भएको छ। करिब 5-6 वर्ष अघि नै अस्पताल निर्माणको प्रयास थालिए पनि आवश्यक जग्गा उपलब्ध नहुँदा योजना अघि बढ़न सकेको थिएन। लामो प्रयासपछि संघीय सरकारबाट 7 रो पनि 2 आना जग्गा प्राप्त भएपछि अस्पताल भवन निर्माणको बाटो खुलेको गाउँपालिकाले जनाएको छ। रसुवा लगायतका बाढ़ी प्रभावित क्षेत्रमा फँसेर सम्पर्कविहीन भएका सिन्धुलीका 4 जना युवाको सकुशल उद्धार गरी गृह जिल्ला ल्याइएको छ। रोजगारीको सिलसिलामा रसुवागढ़ी हाइड्रो पावरमा कार्यरत कमलामय नगरपालिका 11 का भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको उद्धार गरी आइतबार सिन्धुली ल्याइएको कमलामय नगरपालिकाले जानकारी दिएको छ। कमलामय नगरपालिकाका अनुसार उनीहरूको खोजी तथा उद्धारका लागि नगरपालिकाले सवारी साधन उपलब्ध गराएको थियो। त्रिशुली आर्मी ब्यारेकको सहयोग तथा कमलामय नगरपालिका 11 का वडा सदस्य अजय दोङ तामाङको विशेष समन्वयमा परिवारका सदस्यहरूले समेत खोजी कार्य अघि बढ़ाएका थिए। काठमाडौँ हुँदै सुरक्षित रूपमा सिन्धुली ल्याइएका 4 जनालाई गृह जिल्लामा आइपुगेपछि कमलामय नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाध्यक्ष, प्रहरी प्रतिनिधि तथा अन्य महानुभावहरूले उनीहरूलाई स्वागत गरेका छन्। उनीहरूलाई खादा उडाएर सम्मान समेत गरिएको नगरपालिकाले जानकारी दिएको छ। उद्धार भएर फर्किएका प्रत्येक व्यक्तिहरूलाई कमलामय नगरपालिकाले 10,000 रूपियाँ राहत समेत उपलब्ध गराउने भएको छ। बाढ़ी र विपदको भयावह अवस्थाबाट फर्किएका 4 जनामा सामान्य स्वास्थ्य समस्या देखिएपछि उनीहरूको सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको बताइएको छ। यसैबीच रसुवा तथा त्रिशुली क्षेत्रमा अझै सम्पर्कविहीन रहेका कमलामय नगरपालिकाका अन्य नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन नगरपालिका सक्रिय रहेको छ। सम्बन्धित निकायसँग समन्वय गरी विपदमा परेका नागरिकहरूको खोजी उद्धार तथा सुरक्षित घर फिर्तीका लागि निरन्तर पहल भइरहेको बताइएको छ। भटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि काभ्रे फलाञ्चोकका 41 जना नागरिक अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन 47 मध्ये हालसम्म 8 जना भने सकुशल परिवारको सम्पर्कमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धुलीखेलले हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका 41 जनाको सूची सहितको नामावली अध्यावधि गरेको छ। कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा रहेका त्यहाँका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारजनलाई अपील गरेको थियो। सो क्रममा हालसम्म सम्पर्कमा आएका 8 जना बाहेक अझै 41 जना सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपा कुमार अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ। हालसम्म सम्पर्कविहीन हुनेमा बनेपा र तिमाल गाउँपालिकाका 7-7 जना, दुलीखेलका 6, पाँचखाल र भूमरूका 4-4, पनौती, चौधरी देउराली र बेथानचोकका 3-3, मण्डन देवपुर र रोसी गाउँपालिकाका 1-1 जना तथा ठेगाना नखुलेका काभ्रेकै 1 जना रहेका छन्। र गत भदौ 10 गते भोटेकुसी बाढ़ीमा परिसम्पर्कविहीन भएका उदयपुरका 21 जना मध्ये हालसम्म 5 जना परिवार र प्रहरीको सम्पर्कमा आएका छन् भने 16 जना सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विभिन्न कामको सिलसिलामा रसुवा नुवाकोट धादिङ क्षेत्रबाट बाढ़ीपछि सम्पर्कविहीन भएका 21 जना मध्ये आइतबार बिहानसम्म 5 जना सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार बाढ़ीको क्रममा रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विभिन्न तटीय क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन तथा अन्य कामका लागि पुगेका उदयपुरका नागरिक प्रभावित भएका हुन्।
अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414098 र 9841259957।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरे प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छु।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रानी छाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईसँगै रहन्छौ करिब 5 बजेसम्म। आजको बसाईमा हामीले तपाईँकै आवाजमा मिठा र माइला मनसुने लोकभाकाहरू सुन्छौ। त्यसको लागि तपाईँले 0848 40 00 26 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ उकाली उराली लेगवेश धाइराख्नु भएको छ होला, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा र माइला भाका बच्छ र तपाईँले पनि आफूलाई मनपर्ने मिठा भाकाहरू गाउन सक्नुहुन्छ। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप्तामा कोस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराली तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कर्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो रमाइलो तीजको गीत, त्यसपछि तपाईँको आवाजमा भाका सुन्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं भोरो रूप भन्नेबलको गीत पशुपति शर्मा देवी घरतीको आवाजमा रहेको थियो। यो एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ, तपाईँकै आवाजमा बिटाएर नाइला मनसुनी लोक भाकाहरू सुन्छौ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: अगाडि भूमिका दिदी दोस्रोमा म तेस्रोमा।
0: हेलो
1: हजुर,
0: कोही साथी सम्पर्कमा हुनुहुन्छ उहाँहरू चाहिँ? हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँकै आवाजमा मिठा मनसुने भाकाहरू सुन्छौ। कार्यक्रममा मिठा मिठा रमाइलो तेजका गीतहरू बजिरहेको छ। नेपाली नारीहरूको हरितालिका तेज नजिकै गर्दा कार्यक्रममा पनि मिठा भाकाहरू कार्यक्रममा बजिराखेका छन्। तपाईँलाई तेजको भाका गाउन आउँछ भने तेजको भाका गाउन सक्नुहुन्छ। तपाईँलाई म अन्य नै गीत गाउँछु भन्ने लाग्छ भने पनि तपाईँले सहभागिता जनाउनुहोला। त्यसै गरी तपाईँ फेसबुक लाइभबाट यो समय कार्यक्रम सुनिराख्नु भएको छ भने तपाईँले हामीलाई फेसबुक कमेन्ट पनि पठाउन सक्नुहुन्छ। तपाईँका हामीले कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौँ। विशेष गरी चाहिँ तपाईँको फोन लाग्छ भने तपाईँले चाहिँ फोन डायली गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा फोन गर्नुहुन्छ साथीहरू, अन्यत्र नै व्यस्त रहेर चाहिँ होइन उतै साथीहरूसँग गफ गर्दै हुनुहुन्छ। तपाईँले त्यस्तो गर्दाखेरि चाहिँ बल्ल बल्ल लागेको फोन पनि कार्यक्रममा कचाउनु पर्ने हुन्छ, किनकि तपाईँलाई हामीले चाहिँ होइन कार्यक्रममा बोलिरहनको लागि साथी सङ्गीतसँग तपाईँ रमाइलो गर्दै हुनुहुन्छ, त्यस क्रममा त हामीले फोन लिन सक्दैनौ। यति बेला युनिसा चामलिङ राई कमेन्टमा लेख्नुहुन्छ, नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु। बाबुराम मगर उकल ढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबबाट अब बच्ने गीत मेरो घर परिवार लगायत सबैको लागि समय सम्झेको छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम उकाली उरालीमा रहेर मेचा लोकभाकाहरू साथसाथै तपाईँकै कमेन्टहरू बाँच्ने गर्ने प्रयत्न गरिरहेका छौँ। यो बर्खा यामको समय छ, कतिपय ठाउँमा अब चट्याङहरू पनि हुन सक्छ, लाग्न सक्छ होइन, चट्याङ हाल्न सक्छ। त्यो अवस्थामा तपाईँ सुरक्षित रहनुहोला। अब बाढी पहिरोहरू पनि जाने क्रम छ, अब विभिन्न ठाउँमा पानीहरू परिरहेका छन् हरेक प्रदेशमा हरेक ठाउँमा। त्यो हुँदाखेरि चाहिँ तपाईँले अब आफू सुरक्षित हुने ठाउँमा अथवा बाढी पहिरोहरू नजाने चाहिँ ठाउँ कस्तो छ त्यो अवस्था हेरेर तपाईँले रातको समयमा विशेष गरी ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अब दिनभरि त तपाईँ अब हरेक काममा घरभन्दा बाहिर नै बस्नुहुन्छ, घरभन्दा बाहिर नै हुनुहुन्छ, तर रातको समयमा तपाईँ घरमा बसिरहने क्रममा ठुलो पानी आउन सक्छ। विशेष गरी अब

बनाउन खुला छेउछाउ कोसी छेउछाउ घर बनाउने व्यक्तिहरूको लागि चाहिँ यो बर्खयाममा बाढीको भाव बढ्दाखेरि विभिन्न खालका क्षतिहरू हुन सक्छ। त्यही भएर तपाईँले पहिले सतर्कता अप्नाउनु होला भने यहाँहरूलाई भन्न चाहे। अब योभन्दा अगाडि पनि अब हिमतालहरू फुटेर विभिन्न ठाउँमा चाहिँ मानवीय क्षतिदेखि लिएर हरेक क्षतिहरू भएका छन्। अब पानी पर्ने क्रममा पनि हामीले सामान्य सानो खोला देख्न सक्छौँ, तर त्यो सामान्य खोला ठूलो पानी परेपछि मान्छेको लागि चाहिँ त्यो नर्क नै बढ्न सक्छ। त्यही भएर तपाईँले खोला प्रकृतिलाई चाहिँ सामान्य नसम्झनु होला। त्यही भएर तपाईँको यदि त्यस्तो ठाउँमा अब त्यस्तो अवस्थामा त्यो परिस्थितिमा घर जग्गा जमिनहरू छ भने तपाईँ बरू आफ्नो आफन्तहरूसँग आश्रय लिएर पनि बर्खायामको समयमा बस्न पनि सक्नुहुन्छ। मैले तपाईँ यो जानकारी गराए। हुन त तपाईँ धेरै साथीहरूले यो विपदका घटना कुराहरू भोग्नु भएको छ, थाहा छ, तर पनि कति बेला विपद आइपर्छ र के खालको विपत्ति आउँछ भन्ने कुरा चाहिँ तपाईँ हामीलाई थाहा हुँदैन, त्यो अकस्मात आउने कुरा हुन्। त्यही भएर तपाईँ हामी पहिला नै सतर्क रहन यहाँहरूको लागि मैले अनुरोध पनि गर्न चाहे। साथसाथै कतिपय चाहिँ अब एकैछिनमा पानी पर्ने, एकैछिनमा फेरि घाम लाग्ने यो मौसम हुँदा अब खुला नालाको शिरतिर चाहिँ पानी पर्ने हुँदाखेरि गाँसी बाढीहरू चाहिँ बढेर आउने हुँदाखेरि साना बालबच्चाहरू अब खोलातिर पौडी खेल्न जाने हुँदाखेरि पनि बगाउने सम्भावनाहरू हुन्छ। त्यो भएर चाहिँ तपाईँले आफ्नो बच्चाहरूलाई घरबाट अनित्र पौडी खेल्न अथवा खोला नाला छेउमा खेल्न जानको लागि पनि तपाईँले रोक लगाउनु होला। बर्खायामको समयमा मौसम के कति कस्तो समयमा कसरी आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन, त्यही भएर तपाईँ सतर्क रहनु होला। मैले तपाईँलाई छोटोमा जानकारी मात्र गराए। साथीहरूसँग कुराकानी गर्ने प्रयत्न जारी छ। 0848 40 40 0026 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला भने चाहिँ हामी कार्यक्रममा अर्को मिठो भाकातर्फ नै लाग्न चाहन्छौ। कार्यक्रममा छपकी भन्ने सुभा त्रिपाठीको आवाजमा रहेको गीत बज्छ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ। विश्राम पछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: रंगबहार रंगबहार
3: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर रा।

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी ङावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

कार्यक्रम भोका दिवालीमा राख्यौं। एक दिन नै छोरामा अहिले भाका भाका बस हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आज सोमबारको बसाईमा हामीले तपाईँकी आवाजमा मिठा रमाइला भाका सुन्ने प्रयत्न गरिरहेका थियौं, तर टेलिफोन सम्पर्कमा समस्या साथसाथै केही साथीहरूको फोन लाग्ने, केही साथीहरूको फोन अनेर भएपछि कति खालका समस्याहरू पनि छन्। त्यसको बावजुद पनि हामी तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिने प्रयत्न फेरि पनि गर्दैछौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, अब चाहिँ हामी फोन लिँदैनौ किनकि कार्यक्रमको लगभग अन्त्यतिर पनि हाम्रो लागिसकेका छौँ। अब अन्त्यतिर मात्रै केही साथीहरूसँग कुराकानी गर्ने प्रयत्न थियो। हामी तपाईँका कमेन्टहरू वाचन गर्दै बिदा हुन्छौ। यति बेला हरपल रोशनीजी लेख्नुहुन्छ, हेलो नमस्ते, म हरपल रोशनी, सबै साथीहरूलाई मिठो माया सम्झना, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ। धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते है, म दुबईबाट कार्यक्रम सुनिरहेको छु, सम्झना सबैलाई, उस्तै माया, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। त्यसै गरी युनिसा चामलिङ राईले पनि नमस्ते भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु है, सालुबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। त्यस्तै सुमित सुनवार किरातजीले पनि गुड आफ्टरनुन हाई दिदी, म रामेसाप देउराली, हाल चाहिँ काठमाडौँको बौद्ध जोरपाटीबाट सुमित सुनवार किरात कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मेरो घर परिवार लगायत जति पनि साथीहरू हुनुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। सुमितजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामी तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्दैछौ। सम्भवतः तपाईँको कमेन्ट मैले वाचन गरेर सकाइसके कि जस्तो पनि लाग्दैछ। लगभग तिनजेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई मैले वाचन गरेर सकाइसकेको छु। आजको बसाइमा चाहिँ हामीले कुनै पनि साथीहरूसँग प्रत्यक्ष सम्पर्कमा जोडिएर कुनै पनि साथीहरूको आवाजमा भाका सुन्न सकेनौ। आजको बसैमा तपाईँको फोन नलागे तापनि भोलि पर्सिका दिनहरूमा तपाईँको फोन लाग्छ, तपाईँले सहभागिता जनाउनुहोला अन्य कार्यक्रममा भन्दै अब चाहिँ कार्यक्रमबाट पनि हामीले विदा माग्ने बेला पनि भइसकेको छ। 4:50 पनि गइसकेको छ। कार्यक्रममा मिठा मिठा जति पनि लोकभाकाहरू बजे तपाईँले बजेका भाकाहरू मार्फत भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने लाग्छ। तपाईँ फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट बताइराख्नु भएको छ, कतिपय साथी घरमा बसेर हामीलाई सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर मिठा अनि पुराना भाकाहरू सुन्नको लागि तपाईँ हामीलाई सधैँभरि प्रयत्न गर्दै हाम्रो प्रतीक्षामा बस्ने साथीको लागि मिठा भाकाहरू कार्यक्रममा राख्यौं, तपाईँलाई मनोरञ्जन दियौं भन्ने हामीलाई लागेको छ भन्दै साथै भोलिको बस्नेमा पनि तपाईँसँग यसै गरी कार्यक्रममा मिठा गीत संगीत लिएर आउने बाजासहित आजलाई चाहिँ अब हामीले विदा माग्नै पर्ने बेला भइसकेको छ। तपाईँका प्राप्त भएका कमेन्ट वाचन गरेर सकाइसकेको छु। अन्य साथीहरूसँग हामीले प्रत्यक्ष सम्पर्कमा जोडिन नसकेनौ, र कुनै पनि साथीहरूसँग आज चाहिँ हामीले आवाजमा उहाँहरूको आवाजमा भाका सुन्न सकेनौ भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैलेदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रममा बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना गढ़ी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो रमाइलो भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली बुढालीको गोसाईबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 MHz।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै।
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
3: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
2: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
3: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओखरेनी।
2: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-11:00 स्थान तल्लो सुनार पानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै।
2: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै।
3: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30-10:00 स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
2: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन।
3: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
2: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
3: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
2: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
3: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार। समेटिने टोल तथा ओडाहरू हातीटार सबै।
2: सोही दिन बिहान 7:00-9:00 स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
3: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क। समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
2: सोही दिन बिहान 11:00-2:00 स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
3: सोही दिन बिहान 7:30-9:00 स्थान मुगिटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
2: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी। समेटिने टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै।
3: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेटिने टोल तथा ओडाहरू डुमरी खर्क सबै।
3: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार।
2: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबी खर्क।
3: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ।
3: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी।
2: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सापमारे सबै।
3: सोही दिन बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै।
2: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब बेच्न सक्ने छैन नगरपालिकाले के गर्ने चिसोले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटी टमाटर ल्याएर भोजन गर्ने मेरो काम के थियो किसानमा सुधार गर्नुपर्ने देख्नु किसान उभर नलाग्ने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ राता अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री वीरता पर अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्दै गरेका छन्। विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साधेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनुपर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे जसले लामो समयदेखि चाहिँ माटो बचाऊ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू

0: आफूले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ स्वर्गा जति गरिएसि भन्ने हाम्रो जुन महामन्त्र छ, जन्मभूमि र आमा भनेको स्वर्गभन्दा पनि महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुच्छ्रे गाउँपालिकाबाट अनुसन्धान रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको, नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
1: निकै महत्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ, हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा परेको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको, पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
0: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौँ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया, यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको, यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँ

0: पालिकालाई नै माटोको अभियानमा जोड्दैछौ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग, कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
1: जस्तो यहाँले भनेको त दुईटा महत्वपूर्ण कुरालाई मैले सँगै टिप्पण गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउण्डमा यो सन्देश इंगित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
0: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनुभयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ। पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र दुई तीन वर्षपछि, करिब करिब तीन वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादन लाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ, उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ। अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्रै सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो। यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ, हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरकारवाला हुनुहुन्छ, हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ।
1: निकै महत्वपूर्ण छ यहाँले भन्दै गर्दा, राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ। तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्। यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियल जस्तो पनि देखिन्छ, धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा। यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ, अगाडि भन्नुभएको थियो। यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
0: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने, अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेस्टमा तिनीहरू फिट नहुन सक्छ। तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ। हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ। जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ।
1: निकै महत्व छ हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ। हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घट्ने छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ। यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ। कति भ्याउँछौँ कति सक्छौँ हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ। यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ र सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ। यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट।
0: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि अध्यात्म सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
1: जस्तो मैले अहिले देखिराखेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु, यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
0: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाए पनि नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ, अबको 5-7 वर्षपछि निर्मलीकरण गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौ र यो चीजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चीजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
1: निकै मतलब कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है? कुन कुन प्रडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रडक्टहरू छन् है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं, हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि, यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेरौँ, जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वास्थ्य पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निकालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउना साथ हामी तुरन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
1: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरालाई म फेरि पनि कोडिङ गरेँ, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो, सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेको छ है?
0: एकदम हजुरले सही कुरा उठाउनुभयो। हामीले दुई लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 दुई पटक हामीले दुई लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ, 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन। साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरू बाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्केको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणित वारण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसाय हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभए ठूला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानी कति पनि खर्नु भएको छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन विशेष गरी बजारीकरण मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चैकै यो प्रोडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
0: यस सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायिक किसानहरू मार्फत नै यो चिजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ। त्यही नै
1: यो पनि आवश्यकता अनुसार गर्नुहुन्छ होला। यो त कुनै पालिकामा अलि बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनुहुन्छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यमन्त्री फन्डमा पनि छौँ। अर्को सिबी माटो महा

0: अनि र यसको चाहिँ एकजना सिवी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्म आउनुभएको कारणले भैँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामी त्यो प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँछ।
1: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छु सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
0: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका पनि छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ। र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
1: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसैले पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
0: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
1: 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
0: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवत मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछौँ।
1: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
0: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
1: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्यौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरे अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू, थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 98 43 38 11 96 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 98 510 97 192 98 510 97 192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोटा आजको श्रृंखलाबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 40 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजो रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाशको

0: ਸਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ ਹੇ ਪੁੱਤ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨੰਮ ਸਭ ਬੰਦਾ ਕੰ
1: ਹਣੀ
2: ਤੇਸੀ ਮਾ ਕਾਂਤੀ ਹੇ ਨੀ ਰੋ ਆਇਓ ਨਾ ਤੋ ਅਬਾ ਛੰ ਛੰ ਛੰ ਛੰ
3: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जयेश मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोलिया खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा परि बेपत्ताहरूको तथ्याङ्क एकिङ गर्नै मुस्किल, चुनौतीपूर्ण बन्दै सब पहिचान, बेपत्ताका परिवारलाई रगतको नमूना दिन आग्रह। भोटेघुसी बाढ़ीपछि रामेछापका 44 जना अझै सम्पर्कविन, प्रधानमन्त्री दैविक प्रकोप कोषमा रामेछापका व्यवसायी श्याम थापाले गरे 5,11,000 सहयोग। जोर्डनको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको इरानको दावी र एसएससी प्रिमियर कपमा नेपालको विजय शुरूआत।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है कि?
2: पूजा र बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउने कचकरा मस्तगत तपाईँ छुट्टैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटमा रसुवाको भोटेघुसी नदीमा गएको बाढ़ीको कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासको बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। भेटमा खोज उद्धार, राहत वितरण, प्रभावित नागरिकहरूको पुनर्स्थापना लगायतको विषयमा छलफल भएको हो। यस्तै आजै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेघुसी बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग गर्नुभएको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएको खोज उद्धार, राहत वितरण तथा व्यवस्थापनको विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दालले जानकारी दिनुभयो। रसुवाबाड़ीमा परेर देवताहरूको तथ्याङ्क एकिङ गर्नै मुस्किल भएको छ। रसुवाबाड़ीको कारण देवताहरूको एकिङ तथ्याङ्क नरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विपदबाट बेपत्ता भएका व्यक्तिको एकिङ संख्या निर्धारण गर्न अझै कठिन भइरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, शस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको छ। आज बिहानसम्मको आधिकारिक विवरण अनुसार 4202 जना बेपत्ता छन्। उद्धार तथा खोजी कार्य जारी रहेकोले यो संख्या अझै घटबड हुन सक्ने प्राधिकरणले जनाएको छ। विभिन्न हाइड्रो पावर आयोजना तथा सुरुङबाट उद्धार जारी छ। हालसम्म हाइड्रोको सुरुङबाट मात्रै 289 जनाको उद्धार गरिएको छ। आइतबार चिनिया 15 र भारतीय 7 गरी थप 22 जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने आज पनि उद्धार जारी रहेको छ। लाङटाङ हाइड्रोमा भएको क्षति सम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको प्रवक्ता महतको भनाई छ। हालसम्म रसुवा बाढ़ीमा परेर मृत्यु भएका 903 जनाको शव फेला परेको छ। 10,000 बढ़ीको उद्धार गरिएको छ भने 267 जना घाइतेहरू उपचार बसे घर फर्किएका छन्। सम्पर्क विहीनहरूको खोजीका लागि 20,819 सुरक्षाकर्मी परिचालन गरिएको छ। भोटेकुसी बाढ़ीका कारण सम्पर्क विहीनहरूको परिवारलाई डीएनए परीक्षणको लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। सब पहिचान चुनौतीपूर्ण बन्दै गएपछि बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। बाढ़ीपछि विभिन्न स्थानबाट शव तथा शरीरका अंगहरू फेला पर्ने क्रम जारी रहेकोले तिनको पहिचान चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा डीएनए परीक्षणबाट शवको वैज्ञानिक पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न तथा बेपत्ता व्यक्तिको अवस्थाबारेमा एकिङ गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगहरूको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिहरूसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिको आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी ल्याब तथा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्तै विदेशमा रहेका बेपत्ता व्यक्तिको प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह पनि गरेको छ। नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि अमेरिकासँग डीएनए परीक्षण र सिंगापुरसँग उच्च क्षमताको आवश्यक उपकरण माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित पहिचानका लागि प्राविधिक सहयोग माग गरिएको जानकारी दिनुभएको छ। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताको आवश्यक उपकरण अनुरोध गरिएको उहाँले जानकारी दिनुभएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने मन्त्रालयले जनाएको छ। हालसम्म भारत, चीन, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारहरूबाट उद्धार तथा राहतका सामग्री प्राप्त भएको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सामग्री तथा सहयोग आउने क्रम रहेको प्रवक्ता छेत्रीले बताउनु भएको छ। सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न र औषधि लगायतका सामग्री छन्। भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जानकारी दिएको छ। सुरक्षा सुरुङमा उद्धारका लागि भारतबाट 11 जना र चीनबाट 9 जना विशेषज्ञ प्राविधिक टोलीहरू नेपाल आएका छन् भने दक्षिण कोरियाको एउटा टोली पनि सुरुङ उद्धारमा परिचालन गरिएको बताइएको छ। प्रवक्ता छेत्रीका अनुसार डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतको 18 जना फोरेन्सिक विज्ञहरूको टोली पनि अहिले नेपालमा छ। भदौ 10 गते भोटेकोसीमा आएको बाढ़ीपछि रामेसापका 44 जना नागरिक अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये हालसम्म 35 जना भने सकुशल परिवारको सम्पर्कमा आइसकेका छन्। जिल्ला प्रहरी कार्यालय रामेसापले हालसम्म सम्पर्कमा आएका 35 जनाको नाम सार्वजनिक गरेको छ। कुनै परिवारको सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन प्रहरीले अनुरोध पनि गरेको छ। सम्पर्कविहीन रहेकाहरू अहिले पनि उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ। ठेक्का सम्झौता भएको आठ वर्षपछि रामेसापको तामाकोशी नदी माथि निर्माणाधीन बेनीघाट पुलले तीव्रता पाएको छ। रामेसापको मन्थली नगरपालिका छ र खानादेवी गाउँपालिका चारको बीचमा मध्य पहाड़ी सड़क खण्डमा उक्त पुल निर्माणाधीन रहेको छ। पुलको ठेक्का 2077 सालमा भएको थियो। पुलको निर्माण कार्य 2080 साल असार मसान्तमा पूरा गर्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो। डिजाइन एण्ड बिल्ड ठेक्का प्रणाली अन्तर्गतको उक्त पुलको काम सक्ने अवधिभन्दा 3 वर्षपछि बल्ल निर्माण व्यवसायीले बल्ल पुलमा तीव्र रूपले काम गर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको लागि झारेका सामान निर्माण स्थलमा असल्ल परेका थिए। फलामे डण्डी खिया लागेर कालै भएको थियो। निर्माण स्थलमा झारिएका मेसिन चलेका थिएनन्। बालुवा र गिट्टीमा नजिकै रहेको सड़कको धूलो उडेर बराबरी जस्तो भइसकेको थियो। साइटमा निर्माण व्यवसायीका प्रतिनिधि या सम्पर्क व्यक्ति थिएनन्। तर अहिले त्यस्तो छैन। दिनमा मात्र होइन रातमा पनि पुलको काममा कामदारहरू खटिरहेका छन्। तामाकोशी पुल निर्माणको लागि कालिका पेसिफिक जेवी र मध्य पहाड़ी सड़क आयोजनाबीच ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताको अवधिमा पुलको काम सन्तोषजनक नभएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का तोड्ने आशयको पत्र दिएपछि निर्माण कम्पनी काममा जुटेको छ। तामाकोशीको बेनी पुलमा हाल मन्थली नगरपालिका तर्फको एउटा स्थानको काम बर्खायाममा पनि रोकिएको छैन। उक्त स्थानको स्ल्याब ढलानका लागि रात दिन कामदारहरू खटिरहेका छन्। बिचको र खानादेवी गाउँपालिकामा पर्ने पिल्लरको काम पनि पूरा भएकोले बर्खायाम सकिन साथ उक्त पुलको बाँकी स्ल्याबको ढलान कार्यलाई समेत निरन्तरता दिने तयारी निर्माण व्यवसाय कम्पनीको छ। भदौ 10 गते भुटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत तथा पुननिर्माणको लागि रामेसापका अगुवा व्यवसायी श्याम थापाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5,11,000 सहयोग गर्नुभएको छ। रामेसापबाट व्यवसायीले गरेको यो पहिलो र ठूलो सहयोग राशि हो। थापाले आज प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको छ। रामेसाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जेएस मार्केटिङ प्रालीका संचालक थापा रामेसाप जिल्लालाई केन्द्रमा राखेर विभिन्न सामग्रीहरूको थोक बिक्री गर्ने गर्नुहुन्छ। उहाँले यसअघि पनि विभिन्न प्रकोप तथा सामाजिक कार्यमा उल्लेखनीय सहयोग गर्दै आउनु भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं स्थापना दिवसको अवसरमा रामेसाप जिल्लाको मन्थली बजारमा डस्टबिन वितरण गरिएको छ। बजारमा फोहोरको मात्रा बढ़दै गएको र जथाभावी फोहोर हुन थालेपछि डस्टबिनको प्रयोग बढ़ गराउनका लागि उक्त कार्य गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाले जनाएको छ। रामेसाप उद्योग वाणिज्य संघले सो संस्थासँगको सहकार्यमा डस्टबिन वितरण गरेको हो। सोही अवसरमा स्थानीय देवकोटा चोकको सफाई समेत गरिएको थियो। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाका प्रमुख शान्ता श्रेष्ठका अनुसार मन्थलीका विभिन्न स्थानमा रहने गरी 40 डस्टबिन वितरण गरिएको छ। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेसाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
10: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक का उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक गोलन्जोर गांवपालिकवासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
13: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार सिन्धुली प्रहरीले जेएनजी आन्दोलनको क्रममा काठमाडौँ स्थित जगन्नाथ देवल कारागार कार्यालयबाट भागेर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेर जिल्ला कारागार सिन्धुलीमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तुधोरी नगरपालिका 10 पिपरा निवासी 41 वर्षीय घैचा सदालाई प्रहरी चौकी दुधोलीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो। उनी फौजदार सदाका छोरा हुन् र जबरजस्ती गरिने मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले उनलाई शनिबार अपरान्न 4:40 मा नियन्त्रणमा लिएको थियो। पक्राउपछि आवश्यक कानूनी कार्यवाहीका लागि उनलाई जिल्ला कारागार सिन्धुलीमा बुझाइएको सिन्धुली प्रहरीले जानकारी दिएको छ। सिन्धुलीका अधिकांश स्थानीय तहले पालिका अस्पताल निर्माणलाई प्राथमिकतामा राखे पनि कतै निर्माण शुरू भएको छ भने कतै बजेट अभावमा योजना अलपत्र परेको छ। सुनकोशी गाउँपालिकाले भने लामो प्रयासपछि 1500 आधारभूत अस्पताल भवन निर्माणको काम अघि बढ़ाएको छ। सुनकोशी गाउँपालिका 3 झाँगाझोरी रातमाटामा निर्माण हुने अस्पताल भवनको आइतबार गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोइरालाले पूजापाठ सहित शिलान्यास गर्नुभएको छ। शिलान्याससँगै भवन निर्माणको काम औपचारिक रूपमा शुरू भएको हो। करिब 5-6 वर्ष अघि नै अस्पताल निर्माणको प्रयास थालिए पनि आवश्यक जग्गा उपलब्ध नहुँदा योजना अघि बढ़न सकेको थिएन। लामो प्रयासपछि संघीय सरकारबाट 7 रो पनि 2 आना जग्गा प्राप्त भएपछि अस्पताल भवन निर्माणको बाटो खोलेको गाउँपालिकाले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारलाई प्रति परिवार 2 लाखका दरले राहत दिने भएको छ। बाढ़ीमा परेर बेपत्ता भएका 73 परिवार र 1 जना मृतकका परिवारलाई गाउँपालिकाले प्रति परिवार 2 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ। गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पासाङ नुरूप शेर्पाले जानकारी दिनुभएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्डले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजेसीले इरानको लडाख द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनको किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको दावी गरेको छ। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। र अन्त्यमा खेल समाचार। एसएससी प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको युकेएमयूएसटी ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। बहराइनले प्रस्तुत गरेको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गरेको छ। अब नेपालले बिहिबार घरेलु टोली मलेसियाको सामना गर्ने भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाउँ। रसुवा बाढ़ीमा परि बेपत्ताहरूको तथ्याङ्क एकिङ गर्ने मुस्किल, चुनौतीपूर्ण बन्दै सब पहिचान, बेपत्ताको परिवारलाई रगतको नमूना दिन आग्रह। भोटेपछि बाढ़ीपछि रामेसापका 44 जना अझै सम्पर्कविहीन। प्रधानमन्त्री दैविक प्रकोप कोषमा रामेसापका व्यवसायी श्याम थापाले गरे 5,11,000 सहयोग। जोर्डनको अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन मार्फत आक्रमण गरेको इरानको दावी र यसरी प्रिमियर कपमा नेपालको विजय शुरूआत। हवस्त हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेन्स
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
5: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरूको चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि प्रभावितको जीवन रक्षाको लागि नेपाली सेना अग्रपंक्तिमा रहेर खोज, उद्धार, उपचार तथा राहत वितरणमा सक्रिय रहेको छ। बाढ़ीबाट सिर्जित विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाले उपलब्ध जनशक्ति, हवाई साधन तथा अन्य स्रोत साधन परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको हो। बाढ़ीपछिको खोज तथा उद्धारमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी समेत परिचालित भएका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 14 गते दिउँसोसम्ममा 768 जनाको शव फेला परिसकेको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार, घाइतेको उपचार तथा राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने कार्यलाई नेपाली सेनाले प्राथमिकताका साथ अघि बढ़ाइरहेको छ। त्यसक्रममा खोज तथा उद्धारका लागि नेपाली सेनाका 8,399 जना फौज परिचालित भएका छन्। परिचालित फौजले भदौ 14 गते दिउँसोसम्ममा 2,742 जना स्वदेशी र 240 जना विदेशीलाई सैनिक हवाई साधनबाट र 200 जनालाई जमीनबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। यस्तै प्रभावित इलाकामा रहेका जलविद्युत आयोजनाहरूको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारमा नेपाली सेनाको विशेष टोली परिचालन भइरहेको छ। यस क्रममा सैनिक टोलीले रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 जना, माथिल्लो त्रिशुली 1बाट 254 जना र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 जनाको सकुशल उद्धार गरेको छ। यस्तै माथिल्लो त्रिशुली 3B बाट 2 जना, त्रिशुली जलविद्युत आयोजनाबाट 3 जना, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 जना र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 जना गरी 14 जनाको उद्धार गरेको छ। यस्तै जलविद्युत आयोजनाहरूको सुरुङहरूमा फँसेकाहरूलाई उद्धारका लागि नेपाली सेनाको विशेष टोलीसँगको समन्वयमा मित्र राष्ट्र भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली समेत परिचालित भइरहेका छन्। नेपाली सेनाले सरकारवाला निकायहरूसँगको समन्वयमा बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउन समेत निरन्तर लागिरहेको छ। यस क्रममा गल्छी त्रिशुली तथा त्रिशुली बेत्रावती सड़क तथा अत्यावश्यक पुलहरू सुचारू गर्ने प्रयास भइरहेको छ भने धादिङ जिल्ला स्थित गजुरी र गल्छीमा लेदो पन्छाई अवरूद्ध पृथ्वी राजमार्ग खुला आएको छ। यस्तै नदी किनाराहरूमा शवहरूको खोजी, संकलन तथा व्यवस्थापनलाई समेत तीव्रता दिइरहेको छ। बाढ़ीबाट घाइते भएकाहरूको उपचारमा समेत नेपाली सेना अग्रपंक्तिमा खटिरहेको छ। प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी वीरेन्द्र अस्पताल काठमाडौँबाट गएका

0: विशेषज्ञ सहितको टोलीले स्वास्थ्य सेवा दिइरहेको छ। सो क्रममा भदौ 14 गतेसम्ममा 2293 जनाको उपचार गरिएको छ। यस्तै बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा समेत नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टार स्थित नम्बर 1 सैन्य तालिम केन्द्र, महादेवटार, रसुवाको धुन्चे, उत्तरगया, तुप्से, बेत्रावती, धादिङको बैरेनी लगायतको स्थानमा ढुवानी गरिरहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछिको विपद व्यवस्थापनमा नेपाली सेनाले गरिरहेको कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई भदौ 8 गति जंगी अड्डामा दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री द्रव्यराम भण्डारी र सहायक रथी श्री रंजित थापा पीएचडीलाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्रमुख सेनानी श्री नरोत्तम पौडेल, प्रमुख सेनानी श्री उज्जवल केसी, प्रमुख सेनानी श्री अर्जुन बोहरा र प्रमुख सेनानी श्री दुर्गा थापालाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी रेडियो सामग्री।
3: रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीले ठूलो धनजन र भौतिक क्षति पुर्याएको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुर्याएको अपूरणीय क्षतिले कुनै एक व्यक्ति, एउटा समाज, एउटा राष्ट्रको लागि मात्र नभएर विश्वलाई नै दुखी बनाएको छ।
4: यो कठिन घड़ीमा बाढ़ी प्रभावितहरूको खोज, उद्धार, उपचार र राहत कार्यमा यतिखेर सिंगो राज्यको ध्यान केन्द्रित भएको छ। देश विदेशबाट सहयोग, सद्भाव र शुभेच्छाहरू प्राप्त भएका छन्। यस विपत्तिका दौरान सबै क्षेत्र र निकायको साझा सहकार्य र प्रयास हुन जरूरी छ।
3: तीनै तहका सरकार, जनप्रतिनिधिहरू, कर्मचारी, आम नागरिक, स्वास्थ्य कर्मी र अन्य सुरक्षा निकायसँगै सधैँझै यतिखेर नेपाली सेना अग्र पंक्तिमा रहेर कार्य गरिरहेको छ। राज्यको सम्पूर्ण साधन स्रोत र जनशक्ति बीचको आपसी समन्वय, सहकार्य र सहजीकरणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ।
4: विपदको यो दुखद घड़ीमा ज्यान गुमाउनेहरूप्रति नेपाली सेना हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोक संतप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
3: भदौ 10 गते नेपाल चीन सीमानाको तिब्बत तर्फबाट भोटेकोशी नदीमा अकस्मात आएको बाढ़ी नेपालको लागि ठूलो विपद बन्न पुग्यो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरू टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशुली, गल्ची, मलेखु लगायतका इलाका अत्याधिक प्रभावित भए, जसबाट हजारौं नागरिक प्रभावित बनेका छन्।
4: बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यमा आफ्नो सबै संयन्त्र परिचालन गर्यो। यसै क्रममा नेपाली सेना आफ्नो सम्पूर्ण क्षमताका साथ परिचालित भइरहेको छ। यसबीच प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बावजूद पनि भदौ 14 गते बिहानसम्ममा प्रभावित क्षेत्रबाट 222 जना विदेशी नागरिक सहित कुल 3024 जनाको उद्धार गरेको छ। थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत,
5: यो भुटेकोशी बाढी पश्चात नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले सम्बद्ध सबै निकायहरूसँग समन्वय र सहकार्य गरेर यो बाढ़ीबाट प्रभावित जनधनको सुरक्षाको लागि हवाई र जमिनी खोज उद्धार तथा राहत कार्यहरू गर्दै आएको छ र विशेष गरी यो हवाई उद्धारलाई चाहिँ बढी केन्द्रित गर्नुपर्ने अवस्था चाहिँ यो बाटोको चाहिँ क्षतिले गर्दा भएको छ र हालसम्म यो 14 गतेको 1100 बजेसम्मको चाहिँ अध्यावधि गर्दा यो हवाई उद्धारमा 3024 जनाको उद्धार गरिएको छ जसमा 222 जना विदेशी नागरिकहरू पनि हुनुहुन्छ। अब यो सँगै विशेष गरी नेपाली सेनाको विशेषज्ञ सहितको मेडिकल टिमले त्रिशुलीको मैथिली क्याम्प र धुन्चे स्थित सेनाको ब्यारेकमा औषधि उपचारको लागि पनि कार्य गर्दै आएको छ र यसबाट पनि धेरै जनसमुदाय लाभान्वित हुनुभएको अवस्था छ।
3: नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै उद्धारका कार्यहरूमा नेपाली सेना दिनरात नभनी परिचालन भइरहेको छ। यसै क्रममा विभिन्न जल विद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा नेपाली सेनासँगको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनबाट आएका विज्ञहरू समेत खटिएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले गरेका समग्र कार्यहरूबारे थप जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेत।
5: अब हालको अवस्थामा मुख्य गरी यो रहेका टनेलहरूमा चाहिँ केही व्यक्तिहरू फस्नु भएको छ कि भन्ने हिसाबले हाम्रो खोज उद्धारलाई केन्द्रित गरेको छौं, जसमा मुख्य गरी त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे, लामटाङ हाइड्रो पावरहरूमा चाहिँ केन्द्रित भएका छौं र दुई दिन अगाडि हामीले यो रसुवाको टनेलबाट 4 जनालाई जीवितै उद्धार गरेका थियौं।
4: सोही क्रममा सुरुङ लगायत विभिन्न स्थानबाट उद्धार गरिएका नागरिकहरूले नेपाली सेनाको सक्रियता र सहयोगको उच्च प्रशंसा समेत गरेका छन्।
6: नेपाल प्रहरी, नेपाल आर्मी, एपीएसले गरेको रेस्क्यूको कामहरूलाई पूरै देशले सलाम गरेको छ। अहिलेको समयमा नेपाल आर्मीको जुन त्यो हेलिकप्टरको एउटा भिडियो हामीले अघि नै केही समय अगाडि पनि हेरेका थियौँ, होइन, त्यो लेभल अफ रेस्क्यू होइन संसारैभरि मान्छेले हेरिरहनु भएको छ। डोरीले स्लिङ गरेर होइन मान्छेहरू बचाएको एपीएफको भिडियोजहरूदेखि लिएर नेपाल प्रहरीले बोकेर आमाहरूलाई बचाएको भिडियोहरू हामीले हेर्दाखेरि होइन तस्विरहरू हेर्दाखेरि होइन पुरा देश आज सिक्युरिटी फोर्सेसको साथमा छ। हामी सानो होलाउँ तर कमजोर छैनौ होइन र भविष्यमा प्रिभेन्टिभ मेजर्सहरूको लागि हामी अझ प्रिपेयर्ड हुनु पर्यो।
7: आफत पर्दा त जनताको जीव धनको सुरक्षा त नेपाली सेनाले गर्न पर्नेछ। जे नहुनु थियो भइसक्यो, नहुने कुरा भयो होइन, बजारहरू बगरमा परिणत भए। हेर्नुहोस् मलाई चाहिँ व्यक्तिगतमा भन्नुहुन्छ भने एकदम सिङ्गो देश भएको आज
8: हाम्रो गौरव पनि सेना हो भने यसरी बताउनु नि सबै कुराहरू। सेनाको महत्त्व अब बुझ्दा नि, कोरोनामा सब जाउँदा सेना भएको थियो, त्यो काम हो त्यो। सेना भनेको नेपालको लागि कति महत्त्वपूर्ण छ मैले त बताउन भनेकै छु नि।
3: प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी 16 हेलिकप्टर खटिएका छन्। यस क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज उद्धार प्राथमिक उपचार तथा राहत वितरण लगायतका विपद व्यवस्थापनमा खटिरहेका छन्। यस क्रममा सुरक्षा निकायहरू र स्थानीय प्रशासन बीचको समन्वयबारे जानकारी दिनुहुँदै रसुवाका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र परियार।
9: अब नेपाली सेनाकै कमान्डमा हाम्रो हेलिप्याड सञ्चालनमा छ। उद्धार कार्यले चाहिँ अहिले हेली मार्फतै भएको छ। विभिन्न क्षेत्रमा रहेका मान्छेहरूलाई चाहिँ उद्धार गर्ने कार्यहरू हामी गरिरहेका छौँ। लगभग त्यो चाहिँ माथिल्लो तहबाट चाहिँ सकिँदै आएको छ। जति प्रशंसा गरे पनि कमी हुन्छ। आपद विपद पर्दाखेरि आज मात्र होइन, हिजोदेखि नै नेपाली सेनाले गर्दै आएको छ। सबै धन्यवादको पात्र हुनुहुन्छ।
4: प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिएको छ। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञ सहितको मेडिकल टोलीबाट निरन्तर उपचार भइरहेको छ। प्रभावित क्षेत्रमा घाइतेको उपचारमा खटिनुभएका वीरेन्द्र अस्पतालका प्राविधिक सेनानी डाक्टर श्री किशोरजङ खत्री।
10: जुन दिन यो घटना घट्यो त्यसको विथिन हाफ एन आवर हामी यहाँ फिल्डमा आइसकेका थियौँ। तुरन्तै इभ्याकुएसन प्रोग्रामहरू सुरु भइसकेको थियो। यो चाहिँ मास क्याजुअलिटीको एउटा सिनेरियो भयो। यसमा चाहिँ हामीले ट्रायल गर्छौँ सुरुमा। हामीलाई त्यो ट्रायल गर्नुपर्ने जनशक्ति इनफ लिएर आएको छौँ। त्यो ट्रायल भनेको चाहिँ त्यो इन्जुरीहरू कतिको सिभियर छ त्यो अनुसार हामीले 4 क्याटेगोराइज गर्छौँ। अनि एकदम बढी सिरियसहरूलाई चाहिँ यिनै प्राइमेरी अब आइभी लाइनहरू खोल्ने गर्ने त्यो गरेर नजिकको हेल्थ सेन्टरमा पठाउँछौँ। त्यसको लागि हामीले यहाँ चाहिँ अब हेली इभ्याकुएसन गरेर आइदर त्रिशुली हस्पिटल काठमाडौँतिर पठायौँ। अनि दोस्रो क्याटेगोरी भनेको चाहिँ येल्लो क्याटेगोरी भन्छौँ, त्यसलाई चाहिँ फिल्डमै म्यानेजमेन्ट गर्न सक्ने खालको हुन्छ, त्यसलाई अब्जर्भेसन गर्नुपर्ने हुन्छ। हामीले आइबी लाइनहरू खोलेर त्यहाँ अब्जर्भ गरेर राख्छौँ अनि यहाँ नजिकको सानो हस्पिटलहरूमा पठाउँछौँ। अनि अर्को क्याटेगोरी भनेको चाहिँ ग्रिन क्याटेगोरी हुन्छ, त्यसमालाई चाहिँ जस्ट भाइटल्सहरू अथवा भने प्रेसरहरू नापेर हेर्ने, सबै ठिकठाक छ भनिसकेपछि तिनीहरूलाई चाहिँ यहाँ वेटिङ जोन हुन्छ त्यसमा राख्छौँ। अनि त्यहाँ चाहिँ उहाँको गार्जेनहरू अथवा लोकल गभर्मेन्टले आएर चाहिँ त्यहाँबाट उहाँहरूलाई लिएर जानुहुन्छ। सुरुको दिन हामी जुन दिन आयौँ त्यो दिन चाहिँ ट्र्याप भएको बिरामीहरूलाई नै अब रेस्क्यु गरेर लिएर आएको थियो धेरै जस्तो, होइन? अब कोहीहरू हिलोमा गाडिएर बसेको, कोही घरहरूको प्यापेर रहेको, त्यस्तो बिरामीहरू आएको थियो फर्स्ट डेमा, होइन? अब सेकेन्ड डे थर्ड डे अब अहिले चाहिँ कस्तो छ भने मान्छेहरू बचाउनको लागि भाग्दा भाग्दै लछारेर लडेर घाउचोटहरू पटक लागेको त्यस्तो बिरामीहरू छ अहिले डे टू डे थ्रीमा चाहिँ त्यस्तो छ बिरामीहरू।
3: यस्तै काठमाडौँबाट गएका विभिन्न चिकित्सक सहितको टोलीले धुन्चे, स्याफ्रुबेसी, रसुवा अस्पताल लगायतबाट स्वास्थ्य सेवा दिइरहनु भएको छ। सो क्रममा सैनिक मेडिकल टीम समेत विभिन्न स्थानमा खटिएका छन्। साथै घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान भइरहेको छ।
4: यसअघि बाढ़ीको प्रारम्भिक खबर आउन साथ नुवाकोट र धादिङ जिल्लामा जोखिममा रहेका नागरिकहरूको सुरक्षित स्थानान्तरण तथा उद्धारमा नेपाली सेना लगायत सुरक्षा निकाय खटिएका थिए। नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मी र श्री लक्ष्मी पाण्डे गौतम,
11: खोज उद्धार कार्यमा नेपाली सेनाको तदारुकता छ, त्यो अत्यन्त प्रशंसनीय छ र पब्लिकहरूलाई एउटा सहानुभूति दिने, उहाँहरूप्रति एउटा सम्पत्ति दिने, केही साह्रो गाह्रो परेको अवस्थामा आपत्ति बेलामा नेपाली सेना छ भन्ने जुन एउटा दिनुभएको छ त्यो चाहिँ एउटा प्रशंसनीय र सबैले राम्रो मानेको जसको मलाई अनुभूति गरेको भन्न चाहन्छु। कतिपय ठाउँमा समयमा पुग्न सकेको छैन, उद्धार गर्न सकेको छैन, आफ्नै चुनौती छन्, सबै उद्धार चाहिँ हेलीबाट मात्र गर्नुपर्ने अवस्था छ, रोडवे एक्सेस छैन, सबैलाई एउटा सहयोगको आवश्यकता छ, राहतको आवश्यकता छ, उपचारको आवश्यकता छ, पीड़ाको एउटा प्रतिदिनको अवस्था अथवा आफ्ना बेपत्ता भएका मानिसहरूको बारेमा जानकारी पाउने एउटा आतुरता छ, कौतूहलता छ। त्यो अवस्थामा नेपाली सेनाले सबैको इच्छाहरू, सबैको चाहनाहरू भनेको समयमा पुर्याउन सकेको त नहोला, तर त्यति हुँदाहुँदै पनि उसको जुन प्रयत्न छ, प्रयास छ, उसले गरेको जुन एउटा सिस्टमेटिक तरिकाले काम गरिएको छ, राम्रो सौरानी हाम्रो शक्ति स्रोत साधन जे छ त्यो अनुसार नेपाली सेनाले गरेको कार्य चाहिँ प्रशंसनीय छ भन्न चाहन्छु।
12: घटना भइसकेपछि अब हाम्रो चाहिँ पहिलो काम भनेको खोज तथा उद्धारको काम भइरहेछ। नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीको टिम मार्फत शवहरू खोज्ने काम भएको छ। त्यस्तै गरेर अब विस्थापित परिवारहरूलाई पुनस्थापनाको कामहरू पनि भइरहेछन्। अनि वैकल्पिक मार्ग सदरमुकाम जाने पुल हाम्रो बगाएको हुँदाखेरि वैकल्पिक राजमार्गहरू पनि स्तरोन्नति गर्ने, मर्मसमार गर्ने काम भइरहेछ। रात वितरणको लागि पनि विभिन्न संघ संस्था, नेपाल सरकार लगायतको स्थानीय तहबाट काम भइरहेछ। अहिले नेपाली पनि एकदमै लागिपरेर काम गरिरहनु भएको छ। खोज तथा उद्धारदेखि लिएर व्यक्तिको घरहरू सरसफाई गर्ने कामहरूदेखि लिएर धेरै कामहरू गर्नु भएको छ। नेपाल आर्मीले गरेको काम त एकदमै प्रशंसनीय छ, धेरै राम्रो छ। अब उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो विपदको घडीमा धेरै राम्रो कोर्डिनेसन गरेर खोज तथा उद्धारको लागि, पुनस्थापनाको लागि काम गरिरहनु भएको छ।
3: प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते बाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायतको समन्वयमा रसुवामा 3 र नुवाकोटमा 15 शिविर स्थापना भएका छन्। उक्त शिविरहरू व्यवस्थापनका क्रममा समेत सम्बद्ध निकायहरूबाट माग भए बमोजिम नेपाली सेनाले सहयोग गरिरहेको छ।
4: सरकारले पीड़ितहरूका लागि तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरूको सहज व्यवस्थापनका लागि गरेको प्रयासमा समेत नेपाली सेनाले सहायता प्रदान गरिरहेको छ। संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तर गयामा पुर्याउने कार्यमा समेत नेपाली सेनाले आवश्यक सहयोग गरिरहेको छ। सहयोग सामग्री मैथिल ब्यारेक, धादिङको बैरिनी र रसुवाको धुन्चे स्थित ब्राबेल ब्यारेकमा पुर्याइएको छ। साथै प्रभावित स्थानीयहरूलाई वितरण समेत भइरहेको छ।
13: सहयोगी हातबाट छुटेपछि हामी यो सहयोग गर्दैछौँ र अहिलेको समय अरूलाई बचायौँ भने हामी पनि बाँच्छौँ भन्ने समय छ। सँगसँगै अरूलाई चाहिँ राम्रो भयो भने हामीलाई पनि राम्रो हुन्छ। यतिखेर सबैजनाले सहयोग गर्दै यी सहयोगी हातहरूलाई दिनुभएको छ, यहाँलाई धन्यवाद।
3: संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा अन्य सरकारवालाहरू सम्मिलित समिति मार्फत प्रभावित क्षेत्रमा पुर्याएर वितरण भइरहेका छन्। सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री र सुवाको धुन्चेमा पुर्याएको छ भने स्थल मार्गबाट अत्यावश्यक खाद्य र गैर खाद्य राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन र अलपत्र परेका यात्रुहरूलाई स्थल मार्गबाट उद्धार गर्न समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।
14: म तेजनाथ भट्टराई, म झापा दमक नौ निवासी। हामी गोसाई कुण्ड तीर्थ यात्राको लागि हामी घरबाट 5 गते अस्ति निस्केका थियौँ। यही क्रममा हामी यो बाढी आउनुभन्दा ठिक्क आएको बेलामा चाहिँ हामी गोसाई कुण्ड पुग्यौँ र वहाँ पुगेपछि मेरो मिसेस चाहिँ बिरामी पनि भइन् त्यो हाई अल्टिच्युडको कारणले, र हामीलाई नेपाल आर्मी एपिएफको त्यहाँ एकदमै सौहार्दपूर्ण सहयोग रह्यो र नेपाल आर्मीले यो संकटको घडीमा जुन खालको हामीलाई सहयोग सदा सहायता देखाएको छ यो अत्यन्तै शून्य छ।
15: मेरो नाम शिलप्रसाद आर्याल, चितवन रत्न नगरपालिका 12। म यहाँ चाहिँ गोसाइकुण्डमा आएको थिएँ। अहिले यो नेपाली सेनाले, नेपाली सशस्त्र प्रहरीले, नेपाल पुलिसबाट चाहिँ हामीलाई धेरै सहयोग गर्नुभयो। टिमलाई नै सबभन्दा पहिला चाहिँ नमस्कार गर्न चाहन्छु। उपचार पनि सबै भयो, उपचार टोलीलाई पनि राम्रो छ, एकदम राम्रो गर्नु भएको छ, सबैलाई चाहिँ यहाँ गरिरहनु भएको छ। त्यस्तो कुनै केही उस छैन हजुर, यहाँ चाहिँ यस्तो राम्रो व्यवस्था, यस्तो उसको चाहिँ व्यवस्था कहीँ पनि छैन।
16: म लक्ष्मी आचार्य नेपाल, नुवाको टुप्पे शिविरसम्म त रेस्क्यु भू गराएर लिएर आएको। 7 घण्टाको प्रतीक्षा पछि हामीलाई उद्धार भएको, हुन चाहिँ नजिकै बिजुरबाट नजिकै हुँदा पनि छिटो चाहिँ भएन। हामी 11 जना छौँ त्यसमा, हाम्रो परिवार नजिकैको परिवार, अब त्यही माथि उक्लिन सकेलाई मात्रै नभए हो, अरू धेरै नै क्षति छ। थाहा भएपछि नै हामी चाहिँ कोही भाग्न खोज्दै सकेन, कोही हामी चाहिँ भाग्न नसक्ने भएर बुढा भाबामा हामी लिएर छतमा उक्लेको क्या, त्यो छतमा 2.5 तला माथिसम्म न हो, त्यही माथि लास्टको छत माथि रहेछ, त्यसमै सबभन्दा ठुलो कुरो। अब ज्यान बचेपछि फेरि सबै कुरा चाहिने रहेछ, जस्तो अहिले हेर्दा त बोल्न सक्ने अवस्था छैन।
17: म पुराण तामाङ हो, म नुवाकोटको, म पावर चाइना कम्पनीमा काम गर्थ्यो। हामीलाई उद्धार चाहिँ नेपाल सेनाले गर्नुभयो, नेपाल सेनाले एकदम राम्रो गर्नुभयो। उहाँहरूले हेलीमा यहाँ ब्यारेक्समा ल्याइदिनु खानापिना यताउति राम्रो सुविधा गर्नुभयो। अब कम्पनीले त केही गर्नु सकेन, कम्पनी पुरै गइसक्यो। अब हामीहरू भित्र सुरक्षाबाट कमसेकम तपाईँको 3 किलोमिटर चन्चुन हामीलाई पानीले बगाउँदै लिएर आयो। त्यही भएर हामी अब 70-80 जना मान्छेमा हामी बाहिर, त्यहाँ जम्मा 13 जना मान्छे मात्र बाहिर भयो, कोही अब भित्रै छ देखेको कुरा हो। मेरो हातमा टर्च भएर मात्रै, टर्च थियो, मैले टर्च चाहिँ छोडेन पानीमा पौडी खेली खेली, म त्यसो गरेर बजेर आएको। एकैचोटि हावा हुस आएको जस्तो लाग्यो, टनलभित्र सुरुङभित्र, अनि त्यहाँबाट त्यही भएरै हामीलाई त एकछिन 10 सेकेन्ड लागेन पानी आउनु। नेपाली सेनाले धेरै धेरै हाम्रो ज्यान बचाइदिनु भयो, उहाँहरूलाई धन्यवाद दिएर पनि पुग्दैन।
18: सुभाष भण्डारी, मेरो घर विदुर 7 टुक्रे, हाम्रो सबै घर गयो, रेस्क्यु गरे, हामी चाहिँ रेस्क्युमा छौँ। हाम्रो खोला भन्दा 200-300 मिटर माथि भएको त घरबाट पनि 150 मिटर माथिसम्म खोला छ। भाग्न खोज्दाखेरि अब भाग्ने ठाउँ नभएपछि घरको छता बसेर चाहिँ बाँचिहाल्छ। 11-12-13 जना थियौँ हामीलाई, त विदिन 3 घण्टाभित्र हाम्रो उद्धार भयो नेपाली सेनाले। हामी त्यहाँ कोर्डिनेसन गरेर सेनाले उद्धार गर्नु भएको, परिवारमा 3 जना गुमाएर बसिरहेको, म आफू उद्धार भएर आइसकेको छु, म अरू उद्धार गर्दै आइरहेको छु। सबैले मिलेर सहयोग गरौँ, सबैको इभिटिभिक आएको छ, सबैले सहयोग गरे भने छिटो हुन्छ, धन्यवाद भन्न चाहन्छु।
4: सरकारले प्रभावित क्षेत्रको संचार सम्पर्क स्थापित गर्न गरेको प्रयासमा पनि नेपाली सेनाले आवश्यक सुरक्षा तथा प्राविधिक सहयोग गरेको छ। हेलिकप्टर र सड़क मार्ग मार्फत इन्धन, सोलर प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनर्संचालनमा ल्याउन सेनाले आवश्यक सहयोग गरेको हो। यसले प्रभावितहरूलाई आफन्तको सम्पर्कमा ल्याउन सहज भएको छ।
3: भोटेकोशीको बाढी नेपालले भोगेको अहिलेसम्मकै ठूलो र फरक प्रकृतिको विपद भएकोले खोज, उद्धार र राहतका लागि समेत नयाँ नयाँ चुनौतीहरू देखिएका छन्। उद्धारमा खटिनु भएका शेरगणका गणपति प्रमुख सेनानी श्री आविष्कार ढुङ्गाना र श्रीनाथगणका गणपति प्रमुख सेनानी श्री सबिन खड्का।
19: लार्ज स्केल डिजास्टर भनौँ, त्यसको परिकल्पना गरेर त्यसलाई चाहिने स्रोत साधन र त्यसको पूर्व सूचनाको चाहिँ व्यवस्था गर्नुपर्ने अवस्था रहँदो रहेछ। अर्को चाहिँ अब संचारका साधनहरू पनि कुन हिसाबसम्म चाहिँ प्रयोग गर्न नसकिने अवस्थामा पुग्दाखेरि चाहिँ कसरी चाहिँ कम्युनिकेट अथवा एक ठाउँबाट अर्को ठाउँमा सञ्चार स्थापित गर्ने भन्ने कुराहरूलाई पनि मुख्य रूपमा लिनु पर्दो रहेछ। र मेन कुरा भनेको आफ्नै साथीहरूलाई गुमाएर पनि जुन आत्मबलका साथ चाहिँ यो जिल्ला स्थित अथवा चाहिँ यो विभिन्न जिल्लाहरूमा भएका सुरक्षा निकाय र स्थानीय प्रशासन लगायतका जति पनि हामी स्टेक होल्डरहरू परिचालित रहन सक्यौँ, यसले चाहिँ एउटा विपदको अवस्थामा चाहिँ हामी सुरक्षा निकायमा चाहिँ एक्लै छैनौँ कि हामी सबै एकसाथ स्थानीय जनताको उद्धारमा परिचालित रहन्छौँ भन्ने एउटा चाहिँ नजिर पनि हामीले यहाँ स्थापित गर्न सक्छौँ। स्थानको वरिपरिको जुन चाहिँ कस्तो किसिमको फिचर छ भनेर हामीले सोध्यौँ र उहाँहरूले बताए पश्चात चाहिँ हामीले त्यो ठाउँमा गएर खोजेर पनि स्थानीय जनताहरूलाई अथवा उहाँहरू जुन प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुरक्षित साथ चाहिँ सदरमुकामसम्म ल्याउने अथवा प्राथमिकीकरण गरेर काठमाडौँसम्मै पठाउने पनि गरियो।
20: विशेष गरी एउटा त वेदरले नै हामीलाई च्यालेन्ज गरिरहेको छ, वेदर ठिक छैन, पानी परिरहेको छ। अर्को चिज भनेको फेरि बाँध फुट्न सक्ने अवस्था भएको हुँदाखेरि हामीले चाहिँ पर्सनल सेक्युरिटीलाई पनि मध्यनजर गरेर अब डियर एसेट भन्दा अर्को यहाँ विकल्प होइन, जस्तै च्याप्रुबेसी भन्दा हो र बाह्र घुम्तीबाट तिमुरेसम्म कुनै बाटो नै नभएको अवस्थाले गर्दाखेरि हामीले चाहिँ सक्दो डियर एसेटको प्रयोग गरी मान्छेहरूलाई चाहिँ हामीले खोज तथा उद्धारको कामहरू गरिरहेको छौँ।
4: बाढीले मुख्य सड़कहरूमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला वैकल्पिक सड़क निर्माण र अवरूद्ध सड़कको अवरोध हटाउने कार्यमा समेत नेपाली सेनाले सहयोग गरेको छ। यसै क्रममा पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखुको 13 किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्चाउन त्यहाँ तैनाथ रहेका स्थानीय सैनिक युनिटहरूले सहयोग तथा सहजीकरण गरेका थिए। यस बाहेक भविष्यमा सड़क पुनर्निर्माण र बेली ब्रिज जडान जस्ता कार्यमा समेत सैनिक सहयोग अपरिहार्य रहेको बताउनुहुन्छ सड़क विभागका प्रवक्ता इन्जिनियर श्री शुभराज न्यौपाने।
21: हामी सड़क खुलाउने सन्दर्भमा चाहिँ सड़क विभागले नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षा निकायसँग रेगुलर कोअर्डिनेसनमा छौँ। मिसिनहरू हाम्रो युज भइरहेछन्, हाम्रो अपरेटरहरू पनि नेपाली सेनाले चाहिँ हामीलाई यसमा चाहिँ सपोर्टहरू अब कति ठाउँमा चाहिँ अब हेलिलिफ्ट गरेर लैजाने सन्दर्भमा जस्तै आज मात्रै पनि हाम्रो एउटा एक्सकाभेटर चाहिँ टनेलमा मान्छेहरू फसिरहेको भन्ने छ, त्यहाँ चाहिँ एक्सकाभेटर हामीले चेयरलिफ्ट गरेर टनेलसम्म पुर्याएर काम गर्ने त्यो तयारी भइरहेछ। नेपाली सेना, सड़क विभाग लगायतका सरकारका सबै निकायहरू चाहिँ सबैजना कोअर्डिनेसनमै काम भइरहेको छ। नेपाली सेनाको त एकदम अद्भुत हिसाबमै काम भइरहेछ नेपाली सेनाबाट। नेपाली सेनाले डिजास्टरको हरेक फ्रन्टमा बसेर एउटा लिड एजेन्सीको रूपमा काम गरिरहेको छ। विशेष गरी रेस्क्यु र रिलिफको लागि चाहिँ नेपाली सेनाको चाहिँ एकदम अतुलनीय नै काम भइरहेको छ।
3: ठूलो क्षेत्रमा फैलिएको विपदको प्रतिकारे कुनै एक निकायको प्रयासबाट सम्भव हुँदैन, त्यसैले उद्धारको पहिलो चरणदेखि राहत र स्वास्थ्य सेवासम्म विभिन्न निकायबीच एकीकृत प्रयास भइरहेका छन्। यसै क्रममा प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण, स्वास्थ्य उपचार र राहत व्यवस्थापनमा सबै निकायले खेलेको भूमिका सराहनीय बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री धर्मराज उप्रेती पीएचडी
22: समन्वयको हिसाबले जिल्ला समन्वय समितिलाई चाहिँ अलिकता मोबिलाइज गर्ने कुराहरू भएको छ। यो कम्प्लेक्स छ, एकदमै ठूलो छ, स्केलमा ठूलो छ, त्यसले गर्दाखेरि चाहिँ सजिलो अवस्था छैन। कतिपय चाहिँ टनेलहरू चाहिँ बरिड भएका छन्, पुरिएका छन्, अनि ठूलो एमाउन्ट अफ डेब्रिज माथिबाट आएको छ। त्यसले टनेललाई पुर्दाखेरि चाहिँ हाम्रो धेरै भनौँ न टनेलमा काम गर्नेहरू चाहिँ भित्र थुनिएको अवस्था पनि छ। फेरि लासको व्यवस्थापन धेरै संख्यामा चाहिँ अब बेपत्ता भएका मान्छेहरू पनि छन्। त्यो हुनाले अब यसको स्केल र यसको इन्टेन्सिटी हेर्दाखेरि चाहिँ अब यो ठूलो भाव हुनाले चाहिँ च्यालेन्जेसहरू छन्। तैपनि चाहिँ त्यो च्यालेन्जेसलाई चिड्दै हामीले चाहिँ अब राहतलाई चाहिँ जिल्लासम्म पुर्यायौं, सड़क चाहिँ खोलेर चाहिँ रोसोमा चाहिँ जुन ब्लकेट भएको थियो त्यसलाई पनि चाहिँ हामीले खोल्यौं। दुईटा हब बनाएर तल नुवाकोटको विदुरमा र त्यसपछि बट्टारमा अनि माथि चाहिँ धुन्चेमा पनि अहिले चाहिँ राहत सामग्री चाहिँ पुगेको अवस्था र पुग्न लागेको अवस्था, स्वास्थ्य कर्मीहरू पुग्न लागेको अवस्था छ। र हामीले चाहिँ अझै पनि माथि एकदमै टेरिनमा एकदम डिफिकल्ट ठाउँमा पहाड़को चुच्चोमा त्यसरी अड्केका मान्छेहरू जुन अब लाई उद्धार गर्ने क्रम पनि जारी रहेको अवस्था छ। टनेलभित्रका पनि जुन पुरै च्यापिएका छन्, बरिड भएका छन्, त्यहाँबाट पनि निकाल्नको लागि चाहिँ टेक्निकल टिम, एक्सपर्ट टिमहरू, सेना प्रहरी, सशस्त्र प्रहरी मोबिलाइज भएको अवस्था छ।
4: विपदको शुरूआती घड़ीदेखि नै प्रभावित नागरिकको जीवन रक्षा र उद्धारका लागि राज्यका विभिन्न संयन्त्र परिचालित भएका हुन्। यस क्रममा तालिम प्राप्त जनशक्ति, साधन स्रोतको उपलब्धता र जोखिम मोल्न सक्ने तत्परता आदि जस्ता सबल पक्षका कारण नेपाली सेना र सुरक्षा निकायहरूको सक्रियताले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा थप सहयोग पुगेको छ। विपत्तिको घड़ीमा नेपाल सरकार र उद्धारमा खटिएका सुरक्षा निकायबाट प्राप्त सहयोगको विदेशीले समेत प्रशंसा गरेका छन्।
23: नेपाली सेनाले हामीलाई धेरै सहयोग गर्यो। हामी रातभर त्यही सेनाको क्याम्पमा बस्यौं। उनीहरूले रातमा खाना र बस्ने व्यवस्था मिलाइदिए। त्यहाँ एकजना नेपाली सेनाको सर हुनुहुन्थ्यो, उहाँले हामीलाई बस्ने ठाउँ दिनुभयो। त्यो ठाउँ धेरै ठूलो र सुरक्षित थियो, उद्धार गरिदिनुभयो। त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
3: यसै गरी बाढ़ीमा परि निधन भएकाहरूको शवको खोज संकलन र व्यवस्थापनमा पनि सेनाले सहयोग गरिरहेको छ। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोर्खा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जिल्लाहरूमा रहेका सैनिक युनिटहरूले शवको खोज संकलन र व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहयोग गरिरहेका छन्।
4: बाढ़ीपछि नागरिकको जीवन रक्षा हालको प्राथमिकता हो भने अब क्रमशः पुनर्स्थापना र पुननिर्माणका कार्यहरू अघि बढ्नेछन्। यस कार्यमा नेपाल सरकार र बाढ़ी पीड़ित नागरिकलाई सबैबाट साथ सहयोग अबको आवश्यकता हो। नेपाली सेना आम नागरिकको हित, सुरक्षा र सम्मानका लागि सदैव साथै रहनेछ।
23: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि विदा हुन्छु। नमस्ते।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि। प्रहरी चौकी काभ्रेभञ्जाङ काभ्रेले हराएकी 8 बालिकालाई सकुशल उद्धार गरी आफन्तलाई बुझाएको छ। काभ्रेको महाभारत गाउँपालिका 1 घरबही हाल धुलिखेल नगरपालिका 9 मिलनचोक बस्ने 22 खड्गबहादुर राणा मगरले उनको 8 छोरी गत भदौ 7 गतेदेखि हराएको भनी प्रहरीमा दिएको उजुरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले गत भदौ 8 गते धुलिखेल नगरपालिका 9 लप्सीबोट स्थित केराबारीबाट बालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: जिल्ला प्रहरी कार्यालय रामेछापले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर समेत सामाजिक सञ्जालमा पोस्ट गरी भ्रम सृजना गरी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 ठोसे बस्ने 32 भगवान कार्की रहेका छन्। नेपाल सरकारद्वारा जारी गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आफूले 1,20,000 रकम सहयोग गरेको भनी च्याट जीपीटी को प्रयोग गरी नक्कली भौचर तयार गरी उक्त नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर कोड समेत सामाजिक सञ्जालहरूमा पोस्ट गरी ठगी गरेको आरोपमा कार्कीलाई गत भदौ 13 गते पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: गत भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरी नगद 92,68,505 रूपियाँ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले 29 जनालाई पक्राउ गरेको छ। गत भदौ 12 गते धादिङको गल्छी गाउँपालिका 4 बेलकुखोला स्थित त्रिशुली नदी किनारमा बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने उक्त सेफ फेला पारी आफू खुसी तोडफोड गरी सेफभित्र रहेको नगद बाँडफाँड गरेको भन्ने प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त नगद सहित मानिसहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले रसुवाको भोटेकोशीमा आएको बाढ़ीले बगाएर ल्याएको मृतक महिलाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको विनयी त्रिवेणी गाउँपालिका 1 घर भई हाल भरतपुर महानगरपालिका 1 लीलाचोक बस्ने 25 मदन गुरूङ र सुनसरीको चाँदबेला नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 2 पोखरा बसपाक सुपारी टोलमा बस्ने 38 उमेश चौधरी रहेका छन्। गत भदौ 10 गते आएको भीषण बाढ़ीले बगाएर ल्याएको शवलाई अमानवीय व्यवहार देखाउँदै मृतकको कानबाट मुन्द्रा चोरी गरेको घटनाको भिडियो प्राप्त भए पश्चात अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई उक्त मुन्द्रा सहित गत भदौ 11 गते चितवनको भरतपुर महानगरपालिका 1 पोखरा बस पार्क स्थितबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: प्रहरी चौकी काउले सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले 29 जातको 206 गोलिया काठसहित 1 पक्राउ गरेको छ। पक्राउ पर्नेमा 5 पोखरी थाङपाल गाउँपालिका 3 भोताङ बस्ने 22 लाक्पा तामाङ रहेका छन्। गत भदौ 5 गते मेलम्ची नगरपालिका 5 भदौरे स्थित 52 भोटेचौर सड़क खण्डमा चेकिङमा खटिएको प्रहरी टोलीले धुनिसी चौरबाट पिपले 52 जाँदै गरेको 3 ख 5248 नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त काठ बरामद गरिएको हो। बरामद काठ र मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय सिन्धुपाल्चोक चौतारा पठाइएको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले 168 किलो लागू औषध गाँजा सहित दुई जनालाई गत भदौ 8 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको मध्यबिन्दु नगरपालिका 7 बस्ने 51 वर्षीय दिलराम थारू र चितवनको रत्ननगर नगरपालिका 1 बस्ने 36 वर्षीय कर्णबहादुर तामाङ रहेका छन्। चितवनको राप्ती नगरपालिका 10 सिप्लेटी स्थित ड्यूटीमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिकाको भित्री सड़क खण्ड हुँदै पूर्व पश्चिम राजमार्ग हाइवे तर्फ जाँदै गरेको बागमती प्रदेश 03-01-023-6 58 नम्बरको कारलाई शंका लागि चेक जाँच गर्दा उक्त गाड़ीको डिक्की भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागू औषध गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कुटपिट गरी घाइते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले गत भदौ 7 गते 8 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका 3 आँपचौर बस्ने 25 वर्षीय गोपाल विक, सुई ठाउँका 20 वर्षीय दिपेन्द्र लोहार, 36 वर्षीय नारायण लोहार, मन्थली नगरपालिका 7 कल्लेरी बस्ने 32 वर्षीय करण विक, सोही ठाउँका 25 वर्षीय विपना खाती, सिन्धुलीको सुनकोशी गाउँपालिका 4 डाँगी बस्ने 24 वर्षीय रमन विक, सोही ठाउँका 30 वर्षीय रमेश विक र 20 वर्षीय चतुरलाल विक रहेका छन्। रामेछापको मन्थली नगरपालिका 7 कल्लेरी मानेडाँडा बस्ने 35 वर्षीय जीवन विकलाई सोही ठाउँ बस्ने करण विक लगायतले पुरानो रिसिभीको कारण खाँडादेवी गाउँपालिका 9 स्थित स्कूल डाँडामा कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न उनीहरूलाई सोही दिन पक्राउ गरेको हो। घाइते जीवनको मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनामा संलग्न उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। घटनास्थलबाट उद्धार गरिएका केही शवहरूको पहिचान भइसकेको छ भने केही शवहरूको अझै शनाखत हुन सकेको छैन। हाल सामाजिक सञ्जालमा शनाखत हुन नसकेका शवहरूलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागिएको भनेर भ्रम फैलाइएको छ। तर वास्तविकता के हो भने पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन नेपाल सरकारको प्रचलित कानूनी व्यवस्था तथा पहिचान नभएका बेवारिसले शव व्यवस्थापन निर्देशिका संशोधन 2083 अनुसार वैज्ञानिक, अभिलेखीय र मानवीय आधारमा गर्न लागि हो।
3: लामो समयसम्म पहिचान नखुलेका शवहरू बाह्य वातावरणमा रहँदै गर्दा यसको गल्ने सड्ने प्रक्रियामा तीव्रता आउँछ। यसै प्रक्रियामा विभिन्न ब्याक्टेरियाहरूको वृद्धि हुनुका साथै विभिन्न किरा फट्याङ्ग्रा जनावरहरूको यसमा आकर्षण बढ्दछ, जसले गर्दा नजिकको पर्यावरण, पानीका स्रोतहरू, माटोमा प्रदूषण हुने सम्भावना उच्च रहन्छ। यसै कारणले पहिचान नखुलेका शवहरूलाई सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलाउन पनि सहज हुने र यसबाट महामारीको जोखिम पनि कम हुने सम्भावना देखिएकोले पहिचान नखुलेका शवहरूलाई नेपाल सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गरियो भने यसबाट भविष्यमा पहिचान पनि खुल्न सहज हुने र जनस्वास्थ्यको जोखिम र हुन सक्ने महामारीबाट पनि जोगाउन सकिने उच्च सम्भावना रहन्छ।
2: यो प्रक्रियालाई राज्यले शवलाई दाह संस्कार गर्न लागेको रूपमा बुझ्नु गलत हो। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको रूपमा बुझ्नु उपयुक्त हुन्छ।
4: सामाजिक सञ्जालमा फैलाइएको सबै शवलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागेको भन्ने हल्लामा सत्यता छैन। नेपाल प्रहरी स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा सम्बन्धित निकायहरूको समन्वयमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले निर्धारण गरेको मापदण्ड एवं पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 अनुसार सम्मानजनक रूपमा शव व्यवस्थापन गर्न लागि हो। कुनै शवको भविष्यमा शनाखत भएमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने कानूनी व्यवस्था अनुसार नै काम भइरहेको छ। त्यसैले हामी सबै नागरिकहरूलाई भ्रामक, अपुष्ट सूचना र अहबाबको विश्वास नगर्न हुनका लागि हार्दिक अनुरोध गर्दछौ।
5: भोटेकोशी नदीमा आएको बाढीसँगै बगेर आएका मानिसका शव, मृत जीव जनावर तथा अन्य फोहोर जन्य र प्रदूषित पदार्थको कारण नदीको पानीमा हानिकारक कीटाणु मिसिएको छ। कीटाणुको कारण नदीका माछा तथा अन्य नदीजन्य खाद्य पदार्थ समेत कीटाणुयुक्त भएका छन्। त्यसैले भोटेकोशी नदी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्य पदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्नुहोस्। दूषित पानी तथा खाद्य पदार्थको प्रयोगले हैजा, झाडा पखला, छालामा संक्रमण लगायत अन्य रोग फैलिने भएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्य पदार्थ खाने, नदीको पानी पिउने जस्ता कार्य नगर्न नगराउन हुना नेपाल प्रहरी सम्पूर्ण प्रभावित क्षेत्रका बासिन्दाहरूमा हार्दिक अनुरोध गर्दछ। जय नेपाल।
0: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकीकरण सम्बन्धमा,
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
4: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँके मेरी,
5: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
4: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिनी टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
5: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिनी टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
5: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी,
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाइटार र कटुन्जे,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
4: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
5: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
4: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
5: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
4: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन,
5: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
4: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
5: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी,
4: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
5: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
4: सोही दिन बिहान 7:00-9:00
5: स्थान
4: सेलीघाट समेटिने टोल तथा वडाहरू सेलीघाट सबै
5: सोही दिन बिहान 7:30-9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा वडाहरू डाँडा खर्क सबै
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा वडाहरू केउरे पानी सबै
5: सोही दिन बिहान 7:30-9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा वडाहरू भटौली सबै
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
5: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30-11 बजेदेखि समेटिने टोल तथा वडाहरू सल्ले सबै
4: सोही दिन बिहान 7:30-9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
5: सोही दिन बिहान 11 बजेदेखि 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
4: सोही दिन बिहान 9:00-11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
5: सोही दिन बिहान 7:30-7:30 बजेसम्म स्थान आरू बोटे समेटिने टोल तथा वडाहरू आरू बोटे सबै
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
5: सोही दिन बिहान 7:30-10:00 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा वडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
4: मिति 2083 साल भदौ 24 गते स्थान सात मारे समय बिहान 7:30-9:00 बजेसम्म समेटिने टोल तथा वडाहरू सात मारे सबै
5: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा वडाहरू पुडहर मन्थली तथा छुटेका सबै
4: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
6: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौ जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली
3: एमएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57। तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-45-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
11: घर बनाउनको लागि सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
12: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 0485-40-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप।
6: अभिभावकको नागरिकताको प्रतिलिपि।
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात।
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ज्ञानली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4200 भन्दा बढ़ी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
2: सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। कांग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने। देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
3: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरइनलाई 7 विकेटले हराउँदै विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरोकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनु पर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। सुरुगमार्गमा हुन सक्ने उद्धारका लागि 10 टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनसार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्।

0: प्रभावित क्षेत्रबाट अहिलेसम्म 10,451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
1: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ सब फेला परेको जम्मा संख्या 903 जनाको सब फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4,202 जनाको तथ्याङ्क हामीसँग छ आजसम्म यो बेलासम्म। घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढीभन्दा बढी जनतासम्म चाहिँ पुर्याउनुहुनेछ भन्ने अपेक्षा पनि गर्छौँ र अनुरोध पनि गर्छौँ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
2: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
0: पतञ्जलि नेपालले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतञ्जलिले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यकाका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्चालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
3: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ, त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनुहुन्न। पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढीको विधिसहित हजुरहरूले तीन दिनभित्र पेश गरिदिनु।
0: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
4: रातिको मौसमको कुरा गर्न पर्दाखेरि राति देशभर साधारण सहभागिता रातिको अखनपुष्टी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यमसम्म पहाड़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने धादिङ, गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
0: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौमा रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेटले समूह एमा नेपाल सहित बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
5: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
6: त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
5: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुवा नुवाकोट पुग्नेहरूको संख्या बढ्दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नु भएको छ।
6: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
11: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
6: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ 1 चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
11: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा, शारीरिक रूपमा त उहाँ ठिक देखिनु भयो?
6: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ त्यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुगाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ केही औषधिहरू खाइरहनु भएको छ। कतिपयको ती औषधिहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ। ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
11: दिइरहेका छौँ।
6: हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
11: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन? यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
6: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सतहमा नआएको हुनाले र केही हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू, काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरण केही काम सकिने बित्तिकै चाहिँ हामीले त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामी तयारी अवस्थामा राखेका छौँ।
9: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
12: भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ
9: स्थलगत सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटुरोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईंले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अप्नाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आए भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावि तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावि रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शिरखाली क्षेत्रका प्रभावितलाई रण भुवनेश्वरी मावि र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रयस्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 को डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 को हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 को थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रोबेसीमा आश्रयस्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रयस्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर 2 रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ्दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
16: अहिले म छु श्री नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको 6 बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ, दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
17: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख 5 कुमपुर गाविसको, मेरो भदैनी शालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
16: कुनै समयमा भेटि पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
18: मेरो नाम युगेन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 MW हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोजीको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
16: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ, नमस्ते।
19: भीम श्रेष्ठ हो, आदिवासीबाट हो उहाँ। हामी यहाँको चाहिँ भाइ जेकिमोरियामा बेपत्ता हुनुहुन्छ, त्यो लागि केही उद्धार मिल्छ कि भनेर यहाँ आएको हामीले।
16: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपास पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत, कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढ़ी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको, आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि, खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
9: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ।
5: रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेम वर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ।
20: हजुरको रेडियो 102.1 मेगा।
21: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
22: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: नवीकरणका लागि आवश्यक कागजातहरू:
22: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
21: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
22: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
21: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
22: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
21: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
22: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
21: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
22: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
21: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
22: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
21: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
22: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
21: अचानक उच्च ज्वरो आउनु,
22: टाउको दुख्नु,
21: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
22: हार जोड्नी तथा मांसपेशी दुख्नु,
21: वाकवाकी लाग्नु, बान्ता हुनु,
22: शरीरमा बिमिरा आउनु।
21: डेंगू रोगको रोकथामका उपायहरू:
22: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
21: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
22: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
21: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
22: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
23: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
24: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
23: क्याम्पस लोकेसन: काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414098 र 9841259957।
22: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
21: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
22: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
21: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: रंगबहार रंगबहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्ट।
21: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
22: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: नवीकरणका लागि आवश्यक कागजातहरू:
22: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
21: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
22: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
21: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
22: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
21: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
22: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
21: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
22: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
21: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद।
1: ठाकुरजी म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: हजुर धन्यवाद भालजी।
1: फिल्डको अवस्था के देख्नु भएको छ सर, अलिकति विस्तृतमा बताइदिनुहोस् त।
2: भूपालजी हामी काठमाडौँबाट आज नै नुवाकोट आएका हौ। त्यस गरी नुवाकोट विदुरमा रहेको श्री एक सैन्य तालिम केन्द्र जहाँ बाढीबाट पीडित बनेका अथवा बाढीमा परेका नागरिकको उद्धार गरेर त्यहाँ ल्याइएको छ। त्यति मात्रै होइन, बाढीमा परेर निधन भएका नागरिकको शव पनि श्री एक सैन्य तालिम केन्द्र नुवाकोट मैथलीमा ल्याउने गरिएको छ। यसलाई मुख्य केन्द्रका रूपमै पनि मानिएको छ। यति बेला त्यहाँ आइपुग्दा थुप्रै मानिसहरू आफ्ना आफन्तजनको खोजी गर्दै 10-11 गतेदेखि आउनु भएको हामीले जानकारी लियौं। 11 गतेका दिनदेखि नै आफन्तजन खोज्दै जसले आफ्ना परिवारका सदस्य गुमाइरहनु भएको छ, सम्पर्क विहीन हुनुहुन्छ, उहाँहरूको खोजी गर्नका लागि त्यहाँ आइरहनु भएको रहेछ। र थुप्रै हेलिकप्टरले उद्धार गर्ने कामलाई पनि जारी राखेको छ। एक खालको शवको अलिअलि गन्ध आएको अनुभव पनि गर्न सकिने रहेछ।
1: र
2: हामीले केही दृश्यहरू नेपाली सेना सुरक्षा कर्मीहरूले शव प्लास्टिकमा पोको पारेर ल्याएका हृदय विदारक दृश्यहरू पनि देख्यौं। र विशेष गरी आफ्ना हराइराखेका सम्पर्क विहीन भएका सदस्यको खोजी गर्न आएका परिवारजनहरूले अलिकति गुनासो पनि गर्नुभयो।
1: त्यस
2: गरी सरकारले स्थानीय निकायसँग सहकार्य गरेको छैन जसका कारण बाटोको ट्र्याक खोल्न ढिला भयो भन्ने जस्ता कुराहरू गरिरहनु भएको छ। हामी नुवाकोटको यति बेला बिदु भुङ्गे बजार भन्ने ठाउँमा छौँ। भोपाल
1: त्यहीँका स्थानीयहरूसँग तपाईँ सम्भव छ भने कुरा गरौँ न, उहाँहरूको के छ गुनासो माग।
2: म तपाईँलाई केही स्थानीय नागरिकसँग पनि जोड्छु। हाम्रा सहकर्मी देवचन्द्रजी पनि यहीँ हुनुहुन्छ। ढुङ्गे बजारको यो उजाड भएको बगरमा उभिएर हामीले कुराकानी गरिराखेका छौँ। तपाईँसँग कुराकानी गरिरहँदा म बाढीले ध्वस्त भएको कृषि विकास बैङ्कको कार्यालय अगाडि छु। कारागार भनिएको छ जहाँ नामो निशान छैन। यसै गरी अन्य सरकारी कार्यालयहरू छन् र यो तल त्रिशुली नदी बगिराखेको छ। त्यही त्रिशुलीमा भोटेको सिमी छ, मिसियो र भोटेको सिमी छिएर यहाँ एक खालको विनाश सिर्जना भयो।
1: त्यो
2: बगर, यो विनाश भएको बगरमा उभिएर तपाईँलाई केही जानकारी दिइराखेको छु। मैले हाम्रा सहकर्मी देवचन्द्रजी नुवाकोटमै हुनुहुन्छ, उहाँ यहाँको स्थानीय बासिन्दा, पुरानो पत्रकार, सँगै उहाँ आफै पीडित पनि हुनुहुन्छ। भोपालजी,
1: उहाँसँग
2: तपाईँले केही जिज्ञासा।
1: ठाकुरजी, जस्तो तपाईँले देवचन्द्रजी भन्नुभयो, तपाईँ आफै स्वयं त्यहाँ स्थानीयहरूसँग पनि सम्भव छ भने कुराकानी गरेर यसलाई अझै प्रभावकारी बनाउन पनि हामी सक्छौँ, किनकि हामी यति बेला रेडियो पावरको विशेष
2: श्रृङ्खला
1: अन्तर्गत हामी लाइभ रेडियो अन्नपूर्ण मार्फत लाइभ हाम्रा फेसबुक प्लेटफर्म मार्फत लाइभ छौ। र तपाईँ यति बेला त्यहाँ फिल्डमा पुगिरहँदाको एक खालको दृश्य हामी कल्पना गर्न सक्छौ रेडियो मार्फत, धेरैले सामाजिक सञ्जाल मार्फत हेरिरहनु भएको छ।
2: भोपालजी, देवचन्द्र यहीँको स्थानीय बासिन्दा, उहाँ स्वयं पीडित,
1: हजुर,
2: उहाँको उहाँको ससुराली घर जहाँ उहाँको कार्यालय समेत थियो त्यही घर डुबेको घरको,
1: हजुर,
2: खेती पुगेको घरको आँगनमै बसेर हामी कुरा।
1: ठिक छ, तपाईँले देवचन्द्रजीसँगको कुराकानीको
2: मात्रै नभइकन जानकार पत्रकार पनि,
1: हजुर, देवचन्द्रजी, हजुर, तपाईँले देवचन्द्रजीसँग कुराकानी गर्न सक्नुहुन्छ ठाकुरजी फिल्डबाटै।
2: हजुर
1: हजुर
2: देवचन्द्रजी, अब अहिले तपाईँसँग हामी यो ढुङ्गे बजारको उजाड भएको यो बगर जस्तो ठाउँबाट संवाद गर्दैछौ। हजौ 10 बाढी आउँदाको स्मरण गरिदिनुहोस् न, तपाईँ कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा हुनुहुन्थ्यो, यहाँ के भइरहेको?
3: मेरो भनिहाल्नु भयो तपाईँले, धन्यवाद ठाकुरजी तपाईँलाई, तपाईँले अघि भनिहाल्नु भयो मेरो ससुराली घरको सामान्यमा हामी अहिले बसेर, त्यो ससुराली घर ढल्न मात्रै मागेको छ पहिरो के अरे बाढीले पीडित भएको छ। मेरो 37 महिनाको छोरी मामा घरमा खेल्न रुचाउने भएको कारणले गर्दा हामीले छोरीलाई यहाँ छोडेर, खेल्न छोडेर विदुर पुगेर म चिया खाँदै थिएँ। मेरो मोबाइलमा मेसेज एलर्ट आएको छ 9:54
2: बिहान, 10
3: बिहान 9:54 अहिले पनि हामी हेर्न सक्छौँ। त्यो मेसेज आएको छ, त्यो मेसेज एघार पचपन्न भन्ने चाहिँ कल एलर्टबाट आएको मेसेजले चाहिँ माथि रसुवागढीबाट बुधबार बिहान भदौ दस बिहान 9:35 बजे भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूल नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ बाढ़ी पूर्वानुमान महाशाखा भनेर तपाईँ पनि देख्न सक्नुहुन्छ। बुधबार बिहान 9:54 बजे आएको मेसेज छ। यो मेसेज हेर्दा हेर्दै मलाई पोखराबाट एकजना मेरो एकजना भाइले फोन गर्नुभयो, दाई पोहोरपरारको भनेर ठुलै आएछ क्यारे, उहाँले पोखरा जति ठाउँबाट भनिसकेपछि ठुलै होला भनेर चाहिँ मैले मेरो आफ्ना ससुराली परिवारलाई रेस्क्यु गर्नुपर्छ भनेर म आइपुगेकै थिएँ। तपाईँलाई म देखाउँछु यहाँबाट म जति 100 मिटर अगाडि पुगेको थिएँ जुन अहिले डुजरले त्यहाँ खडिरहेको छ, त्यहाँनिर पुग्दाखेरि मैले मेरो ससुराली घरभन्दा 3-4 घरभन्दा माथिको त्यहाँ घर टोडाहरू चाहिँ 35-40 फिट माथिबाट चाहिँ ज्वारबाट आउँदै चाहिँ गरेको देखेँ मैले। मैले त फिल्ममा देखिरहेको थिएँ, मैले भारतको तीर्थको चाहिँ तीर्थ बच्चा जाँदाखेरि तीर्थमा चाहिँ परार चाहिँ कति दशकको अगाडि एक दशक अगाडि भएको दुर्घटनाको मैले भिडियो हेरेको थिएँ। त्योभन्दा बढी पनि मैले चाहिँ त्यस्तो गरेर देखेँ मैले। ल भगवान् अब सम्भव छैन मेरो ससुराली परिवार केही नहोस् भन्दै म मोटरसाइकल युटर्न गरेँ मैले ठाकुरजी, युटर्न गरेर फर्किएँ म। यहाँनिरबाट एउटा माथि जाने बाटो छ सानो साँगुरो ढलान बाटो छ, म त्यहाँ आदि पुगेँ, माथि पुगेर लडेँ मैले मेरो जेठानलाई फोन गरेँ, गर्दा लागेन 10 पटकको डायल गर्दा बस ल उहाँलाई फोन लाग्यो, उहाँले आधा घन्टापछि उहाँले बल्ल के भन्नुभयो, हामी सुरक्षित छौँ तपाईँ र बहिनी पनि सुरक्षित रहनुहोला भन्नु।
4: अब यहाँ थुप्रो घरहरू बिचकेरी सरकारी कार्यालयहरू पनि रहेका छन्, सबै घरहरू ध्वस्त भएका छन्, मानवीय क्षति केही भयो कि भएन यो ठाउँमा?
3: यहाँबाट मानिसहरू पनि हराइरहेको चाहिँ खबर र जानकारी चाहिँ प्राप्त भएको छ। इभन कति मान्छे हरायो भनेर चाहिँ जिल्ला सुरक्षा समन्वय समितिले त्यहाँ तथ्याङ्क निकाल्ने काम गरेको छ। यताबाट नि यहाँबाट नि मान्छेहरू बगेको भन्ने कुराहरू चाहिँ रिपोर्ट गरे।
4: अब उद्धारका कामहरू कतिको प्रभावकारी भएका छन्, कतिको सन्तुष्ट हुनुहुन्छ?
3: उद्धारको कार्य त भूकम्प के अरे सरी अकल्पनीय भन्छु मै, अकल्पनीय बाढी गएको केही घन्टामै नेपाली सेनाको हेलिकप्टर निजी क्षेत्रको हेलिकप्टरले चाहिँ यो आकाशमा चाहिँ यो त्रिशुली ढुङ्गे यो जुन पीडित एरियाको आकाशमा चाहिँ हेलिकप्टर उडान गरेर हाम्रै अगाडि पनि त्रिशुली बजारबाट धेरै मान्छेहरू उद्धार गरेको हात हल्लाइरहेका थिए, उनीहरूले उहाँहरूलाई उद्धार गरेको र त्यो दिन अबेरसम्म चाहिँ साँझ पर्दा हेलिकप्टरले भ्याएसम्म चाहिँ उद्धार गरिरहेको थियो। भोलिपल्ट पनि त्यसको संख्या बढ्यो, पर्सिपल्ट पनि संख्या बढ्यो, इभन आज 5 दिनमा पनि तपाईँले सुन्न सक्नुहुन्छ हाम्रो आकाशमा हेलिकप्टर उद्धारमा हिँडेको छ। पहिलो प्राथमिकता प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीजी अनुसार पहिलो प्राथमिकता हराइरहेका को खोज उद्धार, त्यसपछि उनीहरूकोलाई चाहिँ जीवित र घाइतेलाई सुरक्षित ठाउँमा चाहिँ उपचारको लागि हेलिकप्टर मार्फत उद्धार, त्यसपछि सब सङ्कलन लगायतका कामहरू भएर अहिले चाहिँ सडक पहुँच नपुगेका स्थानमा चाहिँ हेलिकप्टर मार्फत खाद्यान्न चाहिँ राहत पुर्याउने काम भइरहेको छ। ठाकुरजी
4: यहाँलाई धन्यवाद दिन्छौँ। भूपालजी
1: हजुर हजुर,
4: म स्थानीय नागरिक पनि खोल्ने प्रयास गर्दैछु।
1: हजुर हजुर, जस्तो ठाकुरजी त्यहाँ तपाईँले कुरा गर्दै गर्दा बटार क्षेत्रमा चाहिँ तुइन लगाइएको विषय पनि आइरहेको छ, तपाईँ स्थानीयसँग सम्पर्कमा पुग्दै गर्दा तुइन बारेको केही अपडेट छ? तपाईँ फिल्ड हुनुहुन्छ
4: हजुर, अलि यहाँबाट झन्डै 1 किलोमिटर पर
1: हजुर
4: तुइन लगाइएको छ
1: हजुर,
4: जो ढुङ्गे बजार भन्दा अलिकति पर पर्छ 1 किलोमिटर दूरीमा तुइन लगाइएको छ, इन्द्रेणी घाट भन्ने ठाउँमा लगाइएको छ, जसले केही सुविधा केही राहत दिएको स्थानीयले बताइरहनु भएको छ। म एकजना बुवा हुनुहुन्छ मेरो साथमा, उहाँसँग छोटो कुरा गर्छु। हजुरको शुभ नाम?
5: दिल्ली तामाङ।
4: हजुरको कहाँ हो घर?
5: गोर्खा 32/3।
4: यहाँ कसरी आइपुग्नु भयो?
5: यहाँ मेरो नाति परेको छ,
4: ए
5: माथि तिम्रे भन्दा अलिक माथि पुगेको छ अरे, त्यहाँ त्यस्तो
4: नातिको खोजी गर्दै गोर्खाबाट आउनु?
5: हजुर।
4: कहिले आउनु भयो?
5: म 11 गते आएको, यहाँ चाहिँ आज
4: आज आउनु भयो
5: हजुर।
4: अनि नातिको केही हेचिने सम्भावना कतिको
5: छैन? अहिलेसम्म केही पनि पत्ता लागेको छैन।
4: उद्धारमा सरकारले गरेको प्रयासका बारे के भन्नुहुन्छ?
5: प्रयास त जारी छ भन्नुहुन्छ सरकारको तर्फबाट, होइन अब उद्धार भयो।
4: नातिसँग अरू कोही सदस्यहरू कतिजना?
5: दोलखाकै गिरी नगरपालिका नौको दानबार तामाङ, हिमबार तामाङ, अनि उहाँ दानबारको छोरो,
4: कतिजना हुनुहुन्थ्यो?
5: जम्मा 4-5 जना
4: नै सम्पर्कविहीन हुनुहुन्छ। हजुर हजुर, यहाँलाई धन्यवाद दिन्छु। गोपालजी यसरी विभिन्न मुलुकका विभिन्न ठाउँबाट आफन्त खोज्दै विशेष गरी हराएका आफ्ना परिवारका सदस्य खोज्दै नुवाकोटको यो विदुरमा आइरहनु भएको छ। थुप्रै त्यस्ता सदस्यलाई हामीले भेट्न सक्छौ, देख्न सक्छौ भूपालजी।
1: हजुर, अनि जस्तो अहिले खास गरी राहत हामी उद्धारमा एक खालको प्रशंसा बटुल्ने अवस्थामा पुगे पनि खास गरी रिलिफको पाटोमा उद्धारको पाटोमा जहिले पनि गुनासो आउँछ भनेर त्यो खालको आलोचनाहरू शुरू भएका छन्। हुन त उद्धारमै पनि तपाईँ कतिपय टनेलमा त्रिशुली ए लगायतका टनेलमा सफलता प्राप्त गर्न नसकेको भनेर त्यसमा व्यापक गुनासो आइरहेको छ। यो पाटोप्रति के भन्छन् स्थानीयहरू?
4: होइन, विशेष गरी स्थानीय भन्दा पनि भूपालजी, अब जलविद्युत गृहका टनेलहरूमा फसेका इन्जिनियर कर्मचारीका परिवारका सदस्यहरू पनि विदुर स्थित श्री एक सैन्य तालिम केन्द्र परिसरमा थुप्रै आइरहनु भएको छ। उहाँहरूसँग कुराकानी गर्दा उहाँहरू अलिक बढी गुनासो गर्नुहुन्छ, सरकारले छिटो सक्दो प्रयास गरेन, गऱ्यौं भनिरहेछ, यो भएन, ढिला भयो भन्ने उहाँहरूको गुनासो छ। विशेष गरी यहाँ हामीले अघि तपाईँसँग कुरा गर्नुभन्दा अलिक केही पहिले स्थानीयसँग कुरा गरेका थियौं, उहाँहरूका गुनासा के रहे भने नुवाकोट विदुरमा अथवा बट्टारमा दर्जनौ स्क्याभेटरहरू छन्, दर्जनौ यस्ता बाटो खन्ने उपकरणहरू छन्, त्यसको उपयोग सरकारले गर्न सकेको छैन। एक अहिले पनि मेरो आँखा अगाडि दुईवटा स्क्याभेटर देख्दैछु, होइन, तर स्थानीयको भनाइ अथवा पीडितको भने थुप्रै सयौंको संख्यामा, पचासौंको संख्यामा डोजरहरू स्क्याभेटरहरू प्रयोग गर्नु पर्यो र बाटोको ट्र्याक खोल्नु पर्यो, छिटोभन्दा छिटो रोसुवातिर जाने बाटो बनाउनु पर्यो भन्ने उहाँहरूको गुनासो छ। स्वाभाविक, आफ्ना सदस्य गुमाएका मानिसहरूले त्यो भन्नु स्वाभाविक छ, त्यो हामी जसलाई परेको छ उसले भन्ने हो। अब विदुर ढुङ्गे बजारदेखि उता जान सक्ने स्थिति छैन, यहाँसम्म चाहिँ बाटोको ट्र्याक खोलिएको रहेछ, त्यहाँभन्दा उता जान सक्ने स्थिति छैन भनेर स्थानीयले बताउनुहुन्छ। हामीसँगै रहेका यहीँका स्थानीय पत्रकार साथीहरूसँग पनि कुरा गर्दा उहाँहरूले पनि त्यहाँभन्दा उता जान सक्ने स्थिति छैन भनिरहनु भएको छ।
1: तपाईँ र हामी रेगुलर जस्तो स्टुडियोबाट र आका फुटेजहरू तस्विरहरूका आधारमा एक खालको विश्लेषण एक खालको बहस निरन्तर गर्दै आएका थियौँ। 10 गते यता तपाईँ फिल्डमै पुग्दाखेरिको सिचुएसन कस्तो छ
4: भूपालजी? अब यो महाविपत्तिको बेला सरकारको धेरै आलोचना गर्नु हुँदैन भन्नु एउटा कुरा हो, र पीडितले सामान्य नागरिकले अभिभावक भनेर बुझ्ने जान्ने भनेकै सरकार हो। सरकारलाई दबाब नदिने, सरकारको सरकारलाई नघत्घत्याउने हो भने जसलाई पीड़ा परेको छ उही मात्रै रुने हुन्छ। पीड़ा परेका पीड़ितहरूको पीड़ा नै छ, तर तपाईँ हामी बाहिर
1: जस्तो विद्युतदेखि यही टेलिफोन सञ्जालसम्म खानेपानीसम्म पनि विच्छेद भएका विषयहरू आउँथे, त्यो न्यूनतम आधारभूत पाटोको अवस्था चाहिँ के छ?
4: त्यो चाहिँ अहिलेको हामी यहाँ आएदेखि लगभग 3-4 घण्टा हामीले बिताइसक्यौं, यो अवधिमा विद्युत नभएको, टेलिफोन नभएको भन्ने चाहिँ छैन, इन्टरनेट नभएको भन्ने चाहिँ छैन। यी सामान्य कुराहरू जनजीवनलाई प्रभावित पार्ने कुराहरू सामान्यतया यति बेला टुटेको छैन, तर त्योभन्दा ठुलो कुरा चाहिँ भोपालजी के हो भने देशका विभिन्न ठाउँका मानिसहरू बाढीमा बेपत्ता भएका छन्, उहाँहरूका परिवारका सदस्यहरू अहिले नुवाकोट स्थित श्री एक सैन्य तालिम केन्द्रमा आइरहनु भएको छ। उहाँहरूको एउटै गुनासो, हाम्रा सदस्यहरूलाई चाँडो खोजिदिनु पर्यो, छिटो खोजिदिनु पर्यो भनिरहनु भएको छ। सरकारलाई यसो भनिरहँदा बढी दबाब दिएको जस्तो पनि हुन्छ, तर पीड़ितले भन्ने नै त्यही हो। सामान्यतया कस्तो भने हेलिकप्टरबाट उद्धार गर्ने कामलाई सरकारले निरन्तरता दिइराखेको छ, तर नागरिकको भनाइ के हो भने हेलिकप्टर मात्रै उद्धार गर्ने अवस्था छैन।
1: हजुर,
4: स्थल मार्ग विशेष गरी पैदल यात्रा गर्ने बाटोहरू अथवा सवारी साधन चल्ने बाटोहरूमा थुप्रै मानिसहरू हराइराखेका छन्।
1: हजुर,
4: बाढीका नदीका किनारहरूमा थुप्रै मानिसका लासहरू हुन सक्छन्, शवहरू हुन सक्छन्, त्यता जानु पर्यो भन्ने उहाँहरूको गुनासो, उहाँहरूको दुखेसो। स्थल मार्गबाट अहिलेसम्म जान सक्ने स्थिति त छैन, अहिलेसम्म सरकारले स्थल मार्गको उद्धार कार्यलाई अगाडि बढाउन सकेको छैन,
2: त्यो पाटोमा भने अलिक सरकारले ध्यान दिनु पर्यो भन्ने गुनासो पीडितहरूको छ।
1: हजुर ठाकुरजी, अब तपाईँ अहिले जहाँ पुगिरहनु भएको छ त्यो पनि एउटा कुना हो, एउटा छेउ मात्र हो। हामी इपी सेन्टर, जो बाढीको इपी सेन्टर छ र बढी प्रभावित जिल्ला रसुवा छ, त्यहाँ पुग्ने सम्भावना र त्यहाँ पुग्ने हाम्रा सड़क सञ्जालको अवस्था
2: छैन, सम्भवै छैन। भोपालजी, मैले अघि पनि तपाईँलाई भने, तपाईँको चाहिँ म ढुङ्गे बजारमा छु, विदुरेक ढुङ्गे बजार, यहाँभन्दा उता जान सक्ने छैन।
1: हजुर, तपाईँले त्यो भन्दै हुनुहुन्छ अर्को पाटो चाहिँ जस्तो सबहरू यत्र तत्र असल भेटिए, त्यसपछि त्यसको दुर्गन्ध आयो, महामारी फैलिने खतरा भन्ने चर्चाहरू व्यापक हुन्थे, त्यो पाटो चाहिँ त्यो क्षेत्रमा कस्तो छ?
2: होइन, यो क्षेत्रमा त छैन भूपालजी, यहाँ त विस्तृत अब घरभित्र सबहरू हुन सक्छन् भन्ने आकलन गरिएको छ। मैले अघि तपाईँलाई बार बार भनिराखेको छु, मेरा आँखा अगाडि दर्जन घरहरू बाढीले पुरेको अवस्थामा देखिराखेको छु, त्यस्ता घरहरू छन्। ती घरहरू भित्र मानव सब हुन सक्छन् भन्ने छ, तथापि कृषि विकास बैंक लिमिटेडको अगाडि त्यो अहिले म यहाँ सम्भवतः सुरक्षा कर्मीले उद्धार गर्नका लागि यो पाल भत्काएर घरको भित्तो भत्काएर भित्र गएको हुनुपर्छ, त्यस्तो दुई ठाउँमा खोपेर पाल बनाइएको छ। अन्य ठाउँमा यहाँ भित्र मान्छे हुन सक्छन् भनेर भनिएको छ, बाढी खोलाभन्दा धेरै तल डुबेका छन् क्या घरहरू,
1: त्यस
2: कारणले तथापि यहाँ मान्छेहरू छन् या छैनन् भन्ने ठ्याक्कै यकिन हुन सकेको छैन। त्यसको पछाडिको कारण यो सरकारी कार्यालयको एरिया रहेछ, सरकारी कर्मचारीहरू विशेष गरी यहाँका स्थानीय मात्रै नभएर स्थानीय भन्दा बाहिरका बढी हुने स्वाभाविकै भयो,
1: होइन?
2: यस कारणले यो क्षेत्रमा मानवीय क्षतिको अहिलेसम्म कुनै अन्तिम तथ्य आइसकेको छैन। तर यस अर्थले यहाँ मानवीय त्यस्तो मानव शवको दुर्गन्ध आउने कुरा पनि भएन, त्यस्तो छैन। तर श्री एक गणमा जहाँ शवहरू ल्याइन्छ त्यहाँबाट विभिन्न ठाउँमा पठाइन्छ, त्यो ठाउँमा त नै भने दुर्गन्ध आउन सुरु गरेको भनेर स्थानीयले बताउनु भयो, हामीलाई पनि अलिअलि केही हो कि भन्ने लाग्यो।
1: जस्तो तपाईँले त्यहाँ पुग्दै गर्दा कति सम्भव भएको छ, जस्तो सुरक्षा संयन्त्रसँग अथवा स्थानीय जनप्रतिनिधिहरूसँगै हुन्छ नि, स्थानीय पालिकाहरूको उहाँहरूसँग कोही न कोही सरकारी निकायहरूसँग त्यस्तो कुनै कुरा गर्न पाइएको छ, किनकि यो राहत वितरणको पाटोमा पनि गुनासाहरू आइरहेका छन्?
2: यस्तो छ, तपाईँको स्थानीय जनप्रतिनिधिहरू कोही पनि सम्पर्कमा आउनु भएन, आएका पनि बोल्न त्यति रुचाइरहनु भएको छैन।
1: हजुर,
2: सामान्यत यहाँ के देखियो भने सुरक्षा कर्मीसँग मैले दुई तिनजनासँग रिक्वेस्ट गरेँ, स्थानीयहरू पनि बोल्न चाहिरहनु भएको छैन। अघि तपाईँले परिचय लिनु पर्थ्यो भनिरहँदा उहाँको परिचय मैले माग्दै गरेको हुन्थ्यो भने उहाँ धेरै पर भागिसक्नु भएको हुन सक्थ्यो, उहाँ आफैमा तपाईँको चाहिँ कन्स्ट्रक्सन निर्माण व्यवसायी हुनुहुँदो रहेछ, उहाँले हाम्रो ट्रक उता जान सकेन भन्ने शब्दावलीबाट पनि थाहा हुन्छ भनेको, कोही पनि मानिस बोल्न चाहनुहुन्न।
1: हजुर,
2: त्यसको पछाडिको मनोविज्ञान के हुन्छ भने सरकारका बारे आलोचना गरिएला केही भन्नेला, अनि बढी नराम्रा गाली गलौजहरू सामाजिक सञ्जालमा आउन थाल्छन् भन्ने डर त्रास अथवा त्यो ढङ्गको मनोविज्ञान धेरै मानिसमा देखियो। हेर्नुहोस्, हामी सुरक्षा कर्मीहरूसँग पनि कुराकानी गर्न खोज्दा उहाँहरू होइन हामी अहिले काममा छौँ, यो बोल्न चाहिँ हामीलाई अनुमति छैन भन्नुभयो, होइन?
1: हजुर, भनेपछि हामी केन्द्रबाट फोन लगाएर बोलिदिनका लागि गरेका अनुरोध त त्यहाँ फिल्डको दुःख अर्कै रहेछ, होइन? अर्को पाटो तपाईँले जस्तो अब यो छ दिन भइसकेको छ, 10 गतेबाट आज 15 गते छैटौं दिन भइसक्यो, छैटौं दिनमा तपाईँले एउटा यो चिज बताइदिनुहोस् न, जस्तो आज पनि छैटौं दिन पनि उद्धार र राहतकै काम चलिराखेको छ भनिसके पछाडि 4-5 जिल्ला प्रभावित छन्, यो कहिले चाहिँ उद्धार र राहतको काम सकिएर पुनस्थापित र पुननिर्माणको कामतर्फ चरणतर्फ अगाडि बढ्ने सम्भावना देख्नुहुन्छ त्यहाँ?
2: यो त महिनौ लाग्ने देखिन्छ भूपालजी। अब यसो भनिरहँदा अब यो अब हाम्रो क्षेत्र पनि परेन, यो प्राविधिक कुरा पनि पर्यो, होइन? तर सामान्य आकलन गर्दा मैले पटक पटक भनिराखेको छु, म तपाईँसँग अहिले कुरा गरिरहँदा एउटै पेरिफेरीमा उभिएर अथवा यताउति हिँडेर कुरा गरिराखेको छु, यो कुरा गरिरहँदा मेरो आँखा अगाडि भयावहको स्थिति छ कि, यहाँ मैले स्थानीयलाई सोद्धा यो घर भित्र हेरियो होला कि छैन, त्यो घरमा हेरियो होला कि छैन भनिराखिएको छ। अब अहिले बस्दा बस्दै तपाईँको चाहिँ नदीको प्रवाह पनि बढिराखेको स्थिति, भनेको पानी त्यस्तो डरलाग्दो होइन, अघि भन्दा अहिले अलिकति बढिराखेको, अघि अलिक कम थियो, अहिले अलि अलि धमिलो, अलि अलि ठुलो, अलि बहाव अलि
6: तीव्र जस्तो देखेको है यसरी मैले भन्न खोजेको एकातिर बाढी पनि आइराखेको छ
1: हजुर
6: बाढी आउन रोकिएको छैन बाढी कति बेला बाढीको रूप ठुलो हुने हो कति बेला बाढी धेरै ठुलो भएर सकिने त्यो त्यो टुङ्गो पनि छैन अर्कोतिर तपाईँको चाहिँ उद्धारका लागि यति चुनौती छ कि हामीसँग साधन स्रोतको अभाव त्यत्तिकै छ अनि सबैभन्दा ठुलो कुरो त स्थानीय निकायसँग सरकारले
1: हजुर
6: सहकार्य गरेन भन्ने छ कि नाम नबताउने शर्तमा यस्तो भन्छन् अब हेर्नु भूपालजी अहिले म तपाईँसँग कुरा गर्दा गर्दै यो तपाईँको चाहिँ ढुङ्गे बजारको त्रिशुली नदीको किनारमा आइसके नदीमै आइसके
1: यहाँ
6: मेरा आँखा अगाडि एउटा मोटरसाइकल छ त्यो मोटरसाइकल चाहिँ बालुवामा पुरिएको छ त्यो माथि विशाल ठुलो एउटा ढुङ्गोले छिदेको छ मोटरसाइकललाई
1: होइन
6: यस्तै थुप्रै दृश्यहरू यो त सामान्य भयो यहीँ अगाडि एउटा तपाईँको चाहिँ मिक्सर छ मिक्सरलाई त्यसरी मिक्सरलाई बाढीले पुरिदिएको छ होइन यस्तै यस्तै सामान्य मोटरसाइकल ट्रक अब सम्भव त यहाँ मोटरसाइकल अलि माथिबाट बगाएको पनि हुन सक्छ अर्को कुरा त्यो सरकारी कार्यालय भए भएर यहाँ पार्किङ थियो होला
1: होइन
6: यस्ता थुप्रैकै यो कस्तो भने एकदमै उजाड बन्जर धेरै ठुलो विध्वंस भएपछि अलिकति शान्त भएको शान्त पनि त्यो मुर्दा शान्ति जस्तो स्थिति होइन
1: त्यो
6: स्थितिमा छ अब यसरी यहाँ टेक्नसम्म म तपाईँसँग कुरा गर्दा गर्दै बगरमा आइरहेको थिएँ
1: त्यहाँ
6: पनि बालुवा पनि भित्र छिर्दो रहेछ
1: हजुर
6: त्यो अलिक अप्ठ्यारै छ तथापि मान्छेहरू फेरि यो भिडियो खिच्न फोटो खिच्न यसरी खोलाको किनारसम्म आइ पनि रहनु भएको छ मैले तपाईँलाई यहाँको जस्ताको तस्तै वस्तुस्थिति बताउने प्रयास गरिराखेको
1: हजुर अर्को चाहिँ के सुनिएको थियो भन्दाखेरि यो बाढी सँगसँगै सामान तान्ने मान्छेहरूको पनि भिडभाड माछा समाउनेहरूको पनि भिडभाड त्यो पछाडि अपिलै जारी भएको थियो आज पनि अपिल जारी भइरहेको छ अघि भर्खर प्रहरीको म त्यो नोटिस हेर्दै थिएँ त्यस्तो खालको दृश्य के देखिन्छ अहिले
6: भूपालजी मैले तपाईँसँग कुरा गर्दा गर्दै मेरो खुट्टा यो बालुवामा गाडियो र जुत्ता धेरै तल छिर्यो म त्यही तान्दै थिएँ भन्नुहोस् त मलाई फेरि एकचोटि
1: जस्तो जस्तो यो बाढी पछाडि धेरै सामानहरू मानिसहरूका बगे कतिपयले तपाईँको सेफ तान्ने खोज्ने पैसा लुट्ने सुन चाँदिनी लुट्ने यस्ता किसिमका घटना अनि माछा समाउने यो किसिमको घटना देखेपछि प्रहरीले आज पनि नोटिस जारी गरेको छ हेर्नुहोस् होइन त्यस्तो नोटिसको अवस्था अनुसारको फिल्डको अवस्थासँग म्याच खान्छ कि यो के छ अवस्था
6: होइन यता यहाँ चाहिँ त्यस्तो देखिँदैन अब अहिले त के भयो भने भोपालजी अस्ति तपाईँको गल्छीतिर अथवा धादिङका बजारको त्रिशुली नदी किनारका बजारमा जे जे दृश्यहरू देखिए त्यसबाट चर्को आलोचना भयो र त्यस्तो सामान लिन खोजे
1: माछा समाउने यो किसिमको घटना देखेपछि प्रहरीले आज पनि नोटिस जारी गरेको छ हेर्नुहोस् होइन त्यस्तो नोटिसको अवस्था अनुसारको फिल्डको अवस्थासँग म्याच खान्छ कि यो के छ अवस्था
6: होइन यता

0: सचेतना पनि आयो होला सायद.
1: हजुर
0: हजुर भूपालजी,
1: ठाकुर बेलबासे नुवाकोटबाट यो ढुङ्गे बजार क्षेत्र र त्रिशुली क्षेत्रबाट जोडिनु भएको छ. हामी उहाँसँग निरन्तर कुराकानीका क्रममा छौं. तपाईँ रेडियो अन्नपूर्ण नेपाल यसको अनलाइन भर्जनहरू मार्फत हामीलाई सुनिराख्नु भएकै परिस्थिति छ. अर्को यो बेला सुनिएका गुनासो चाहिँ खास गरी प्रदेश प्रमुखहरूले गुनासो गरिरहेका छन्. बागमती प्रदेश प्रमुखले समन्वय हुन नसकेको, प्रधानमन्त्रीसँग भेटै हुन नसकेको, परिचालनका लागि समन्वय नभएको गुनासो एकातिर गर्नुभएको छ भने स्थानीय पालिका प्रमुखहरूले पनि त्यो किसिमको समन्वय हुन नसकेको विषय सार्वजनिक भएको छ. अर्कोतर्फ यही बेला जसले विगतमा एकजना सहसचिव सरुवा भएको विषय छ, फेसबुक स्टाटसकै कारण टिमिरेमा सरुवा भएका सहसचिवको पनि विषय यो बेला जोडिएको छ. किनकि बाढ़ी प्रभावित क्षेत्रमा सब व्यवस्थापन कसरी गर्ने भन्ने बारे सामाजिक सञ्जाल मार्फत सरकारलाई सुझाव दिएको भोलिपल्टै उनी सरुवा भएर रसुवाको टिमुरेका लागि प्रस्थान गर्नुपर्ने अवस्था छ. कोसरी निरौला सहसचिव उनलाई सरुवा गरिसके पछाडि अर्कोतर्फ सरकार समन्वय गर्न चुक्ने र सुझाव दिनेहरूलाई पनि यो बेला चाहिँ प्रतिशोध साधो भनेर पनि आलोचना भइरहेको परिस्थिति छ. खास गरी यो परिस्थितिबाट सरकार कसरी बाहिर निस्किन्छ यो पनि एउटा पाटो त छँदैछ. योदेखि बाहेक अर्को चाहिँ योदेखि बाहेक अर्को पाटो चाहिँ तीन निकायबीच समन्वय हुन नसकेको लगायतका विषय पनि यो बेला सँगसँगै आएका छन् र त्यो कुरा अलिअलि सहकर्मी ठाकुर बेलबासेजीले बताउनु भएको छ. हामी उहाँसँग फिल्डमा अरू समयमा पनि निरन्तर अपडेट दिने जाँदैछौ. यो बेला चाहिँ खास गरी फिल्डको अपडेट भन्दा पनि तपाईँलाई म सार्वजनिक रूपमा आम संसार मार्फत आएका जानकारी दिन्छु. रसुवाको त्रिशुली ए जलविद्युत आयोजनामा पाँच दिन छ दिनदेखि निरन्तर रूपमा विशेषज्ञ सहितको टोली लागि परेको छ. त्यसले छत त्यो टनेलको छत ब्लास्ट गरिसक्यो. भित्र छिर्ने गरीका कामहरू पनि भइरहेका छन् तर त्यहाँभित्रको अवस्था अझै पनि अज्ञात छ. त्यो किसिमको ब्रेकथ्रू भएर त्यो किसिमको सूचना दिनुपर्ने तहको जानकारी सार्वजनिक हुन सकेको छैन र खास गरी यो जलविद्युत आयोजनामा काम गर्ने परिवारहरूले सम्बन्धित कम्पनीलाई दबाव दिएर घेराबन्दी गरेर उनीहरूले ती प्रभावित क्षेत्रमा आफन्तहरूलाई दुईवटा हेलिकप्टर मार्फत पुर्याएको विषय सार्वजनिक भएको छ. अर्कोतर्फ सेनाले त्रिशुली थ्री ए बाहेकका केही अरू आयोजनाहरू जो यो खास गरी जमीन मुनि बनाइएका भूमिगत आयोजनाहरू छन् ती भूमिगत आयोजनामा टनेलहरू प्रवेश गर्दाखेरि खास कोही पनि नभेटिएको भनेर फर्किएर आएका केही आयोजनाहरूको विवरण सार्वजनिक गरेको छ नेपाल आर्मीले. र यो सँगसँगै खास गरी टनेलभित्रको अवस्था के हुन्छ भन्ने बारे पनि धेरैलाई जिज्ञासा हुन सक्छ. अलिकति यहाँलाई लाङथाङ जलविद्युत आयोजनाको सुरुङभित्र उद्धार टोली भित्रसम्म पुगेको र त्यहाँ केही नभए पछाडि उफर्केको विषय सार्वजनिक भएको छ. यो विवरण हामीले यहाँलाई अगाडि नै प्रस्तुत गरिसकेका छौं. त्योदेखि बाहेक चाहिँ नेपाल आर्मीले दिएको सूचनालाई आधार मान्ने हो भने नेपाली सेनाका हेलिकप्टरद्वारा भदौ 15 गते 13:30 बजे भनेको यो 1:30 बजेसम्म 330 जनाको उद्धार गरिएको विवरण उसले सार्वजनिक गरेको छ भने त्रिशुली 3 हाइड्रो पावरको टनेलमा करिब 15 मिटर मुनि गई कार्य भइरहेको त्यो त्रिशुली 3A कुरा गरेको छ उसले. यसैगरी त्रिशुली हाइड्रोको 3B टनेलमा विज्ञ फौजसहित खोज उद्धारको कार्य भइरहेको, रसुवा हाइड्रोको टनेलमा खोज उद्धार गर्ने क्रममा 250 मिटर संयुक्त टोली पुगी मानिस फेला नपरे पश्चात फिर्ता भएको, साथै प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब 8,900 भन्दा बढ़ी फौज प्रत्यक्ष खटी खोला डाँडा एवं स्थानीयको घरमा पुगी खोज तथा उद्धार गरी समन्वयात्मक रूपमा निरन्तर काम गरिरहेको भनेर उसले सूचना सार्वजनिक गरेको छ. यो एउटा बाटो भयो भने टनेलभित्रको अवस्था के हुन्छ धेरै जिज्ञासा छ र केही विज्ञहरूसँग मैले गरेको कुराकानीका आधारमा यो सूचना यहाँहरूलाई दिउँ. जस्तो अहिले त्रिशुली 3A अथवा जति पनि भर्टिकल लेयरका हाइड्रोहरू बनेका छन् त्यो टनेलभित्र कम्तीमा 3-4 टनेल, एउटा चाहिँ नदीबाट जलाशयबाट टर्बाइनबाट पानी ल्याउने र त्यसलाई टर्बाइनमा खनाउने सम्मको एउटा टनेल यो, अर्को चाहिँ केबल टनेल अथवा बाइपास टनेल एउटा र अर्को चाहिँ मेन प्रयोगमा आउने त्यहाँभित्र प्रवेश गर्ने अर्को एउटा टनेल. यो एउटा मुख्य टनेल मध्येको त्रिशुली 3A टनेलमा चाहिँ यो बेला गेग्रान बाढ़ीसहित भित्र छिरेको यो एक हजार मिटर भन्दा तलकै अनुमान गरिएको छ र त्यो टनेलमा त्यहाँभित्रको अवस्था के हो भनेर निरन्तर रूपमा विशेषज्ञ सहितको टोली प्रवेश गरेको छ र त्यहाँ चाहिँ भित्र टनल भित्र चारवटा तला टनल

0: क्षेत्रको भूमिगत आयोजनामा एउटा पावर हाउस र बाँकी चार तलाको संरचना हुने विज्ञहरूले बताएका छन्। पहिलो बेसमा टर्बाइन, त्यसको एक तला माथि जेनरेटर, त्यस पछाडि थर्ड फ्लोर जो हुन्छ त्यसमा चाहिँ टनेल सहित मेन टनेल जसरी गएको हुन्छ त्यसलाई र त्योभन्दा माथि चाहिँ अपरेशनल र खास गरी भेन्टिलेसन टनेल हुने गरेको जानकारी उनीहरूले दिएका छन्। र यदि यो घटनामा त्यो बाढीले त्यो टनेल भित्र पावर हाउस नै पुरिने गरी पुगेको छ या छैन त्यो अझै पनि पुष्टि हुन सकेको छैन। यदि त्यो आधीसम्म ब्लक छ र भागेर त्यहाँभित्रका काम गर्ने जनशक्ति यदि जोगिएर उनीहरू यदि भेन्टिलेसन टनेलमा पुगेको अवस्था छ भने त्यहाँ 100-150 जनासम्म मानिसहरू अट्न सक्ने त्यो किसिमको व्यवस्था हुने र उनीहरू जोगिएको हुन सक्ने र सेफ हुन सक्ने आकलन छ। फेरि यो बेला पानी र खास गरी अक्सिजनको पनि सवाल उठिएका छन्। पानी पनि त्यहाँभित्र पिउन मिल्ने गरीकै पानी उपलब्ध हुने गरेको र अक्सिजन 4-5 दिनसम्म पुग्न सक्ने गरेको अक्सिजन हुने भएको कारणले यो बेला चाहिँ जति सक्दो छिटो त्यहाँनिर भित्र पुवाल पारेर जसरी अहिले हावा पास गरिएको छ यदि त्यो बीचमा ब्लक छैन र त्यो पुगेको छ भने त्यसले काम गरेको हुन सक्ने र धेरैको सकुशल उद्धार हुन सक्ने किनकि चिलीमा 69 दिनसम्म यस्तै खालका टनेलहरूमा फँसेका मान्छे कतिपय कोइला खानी होलान् कतिपय अन्य टनेल होला फँसेका मानिसहरूलाई निकालिएको थियो भनेर सार्वजनिक रूपमा विज्ञहरूले बताइरहेका छन्। अर्कोतिर भारतमा 16-17 दिनसम्म टनेलमा फँसेका मानिसहरू पनि जीवित रूपमै सकुशल उद्धार गरिएका घटनालाई ज्वलन्त उदाहरण दिएर यो बेला अझ हाम्रो त सेफ हो यसकारण पनि यी मानिसहरू सुरक्षित छन् सकुशल छन् भनेर यो बेला प्रे गरिएको छ विश्वास गरिएको छ। त्यसकारण यो टनेलमा जसरी सरकार लागि परेको छ जुन तवरले लागि परेको छ त्यसको जति सक्दो छिटो ब्रेक थ्रू भएर एउटा
1: रेडियो पाउ घटना विषयको सशक्त संवाद
0: समाचार सुन्न पाइयोस् हामी त्यो पनि कामना गर्छौं
2: हजुरको रेडियो।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौ।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू:
8: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
9: हजुरको रेडियो 102.1 मेगाहर्ज।
10: सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
19: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
20: खानेकुरा त सधैँ दिनैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
21: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
20: गर्भवती हुँदा के खाने?
21: स्तनपानको मात्रा कसरी पुर्याउने?
20: शिशुलाई कहिलेदेखि थप खाना दिने?
21: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
20: यसको जवाब अनुमानमा होइन,
21: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
20: रेडियो कार्यक्रम पोषण संवाद CIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
21: सँगै CIN को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
23: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
20: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-6
0: सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेरअघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाब दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 आश्रय स्थलमा बसोबास गर्न तथा राहत व्यवस्थापन गरिएको छ।
1: पहिचान हुन नसकेका सबलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
2: पहिचान हुन नसकेका सबहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर सब वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
1: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
3: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं। उहाँहरूको एउटा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
1: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
3: परिवारमा पनि आमा बुवा छोरा छोरीको नाता फर्स्ट डिग्री उनको र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
3: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टीमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
1: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
24: आज रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र युटी 1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो.
4: त्यसमा के छ प्रगति चाहिँ?
24: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन. अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ.
4: अनि त्रिशुली 3A र त्रिशुली 3B
24: को हकमा 3A चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट छानेर, अनि 3B को हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ.
1: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत. आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल. उनले त्यहाँ के देखे?
5: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो. त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं. सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो. एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ. त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं. त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ. उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो. त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्. त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुचेका सामानहरू बाहिर निकालिरहनु भएको थियो. एकजनाले त आफ्नो घरबाट केही थान सिलिण्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो. त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो. शरदजी,
1: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं.
3: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले त्यहाँ धेरै आइडेन्टिफाई गरेका छौँ. हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भएको छैन धेरैतिर भाइरल भयो. एउटा त्यो ठाउँमा सेनाले चाहिँ 4-5 हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन. त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन. भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन. अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ.
1: सामाजिक सञ्जालमा आएको कुरा भयो. अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्योबारे के
3: भन्छ? म भन्छु यसमा विपत्ति ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछौ. विपत्ति ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ. त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला. जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ. यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँलाई चाहिँ धन्यवाद. हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ. तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन.
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती. अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्. यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ. उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने
6: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 6,50,000 घनमिटर पानी जम्मा भए देखिन्छ. अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ. पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानोतिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि तनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु भएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
0: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
6: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र करिब यसको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्र यसमा विस्तारित रूपमा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
1: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातको 9 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
1: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हार जोड्ने तथा मांसपेशी दुख्नु
1: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
1: डेंगू रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
1: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
1: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
2: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
1: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
2: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
1: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली
3: रङ बहार उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रङ्गाऊ खुसी बढाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जर फेन्स
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
1: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
1: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओखरेली,
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाईटार र कटुन्जे,
1: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
2: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्याङडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
1: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छा, पातले, हिले पानी, पालेबन,
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
2: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
1: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
2: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00 बजेदेखि 12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
1: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै,
2: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म, स्थान सेलीघाट समेटिने टोल तथा वडा सेलीघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा वडाहरू डाँडा खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा वडाहरू क्यौरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा वडाहरू भटौली सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा वडाहरू सल्ले सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11:30 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
2: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा वडाहरू आरुबोटे सबै
2: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा वडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
2: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा वडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा वडाहरू पुडहर मन्थली तथा छुटेका सबै
2: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11:00 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957
2: हावाहुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: आउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा

0: भएको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
3: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
3: तन्ने पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको रेडियो 102.1 MHz।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रसुवामा बाढ़ीमा परि बेपत्ताहरूको तथ्याङ्क एकिन गर्नै मुस्किल भएको छ। रसुवा बाढ़ीका कारण बेपत्ताहरूको एकिन तथ्याङ्क नरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विपदबाट बेपत्ता भएका व्यक्तिको एकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। हाल स्थानीय तह जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको उहाँको भनाइ छ। भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। सब पहिचान चुनौतीपूर्ण बन्दै गएपछि बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ीपछि विभिन्न स्थानबाट शव तथा शरीरका अंगहरू फेला पार्ने क्रम जारी रहेकाले तिनको पहिचान चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा डीएनए परीक्षणबाट शवको वैज्ञानिक पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न तथा बेपत्ता व्यक्तिको अवस्थाबारे केन गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ। नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि अमेरिकासँग डीएनए परीक्षण र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीड़ितका पहिचानका लागि प्राविधिक सहयोग माग गरिएको जानकारी दिनुभएको हो। भदौ 10 गते भोटकुसीमा आएको बाढ़ीपछि रामेछापका 44 जना नागरिक अझ सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये हालसम्म 35 जना भने सकुशल परिवारको सम्पर्कमा आइसकेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापले हालसम्म सम्पर्कमा आएका 35 जनाको नाम सार्वजनिक गरेको छ। कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेको सिवालीबाट प्रभावित र रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। ती खाद्यान्न गाड़ी मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। नेकपा एमाले रसुवा बाढ़ीका पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,20,00,000 रूपियाँ जम्मा गर्ने भएको छ। ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यस सहयोगको घोषणा गर्नुभएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुनर्निर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनी समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

छोरी हेरो संसार त्यसमा गरिबी हार बिहार हुन्छ हरेक दिनले पनि बोलिन्छ आहार नगर अत्याचार प्रभुको सृष्टिमाथि सोच्नु पर्दैन तिमी आफै नै सृष्टि हो साथी पक्वा छैन गर्न सिक विश्वास नियन्त्रण गरी सोच मन श्वास श्वास सोच मनमा एक सेकेन्डमै प्रोफेसनल हेरो जस्तो

0: मस्ती साथी बिग्र लाई मटी कंडीशन सिचुएशन यहाँ डेरा जमायो फेम र नेम र गेम को लागि एक अर्काला कटायो त्यो कंडीशन ले यहाँ कति कति लाई रुवायो यसरी नै साथी हाम्रो बेस्ट जगमगायो
1: कतिले यो वक मा तिम्रो रिस्पेक्ट दिन्छ
0: हा फुकतिलो भए सबले एक्सपेक्ट लिन्छ

0: दिन्छु तिमीलाई धन दिन्छु घर दिन्छु खेत दिन्छु राहतको प्याकेज दिन्छु लुगा दिन्छु खाना दिन्छु सबैलाई पढाइ दिन्छु मेल दिन्छु ज्वेल दिन्छु सितै मोबाइल दिन्छु मलाई भोट दे मलाई भोट दे
1: बत्ती छैन पानी छैन केही बाँकी छैन फुल छैन स्कुल छैन सरकारी रुल छैन सर छैन भुक छैन गाउँमा डक्टर छैन सेफ छैन सिक्योरिटी छैन बाँच्ने आधार छैन तला भोट दिउ सरी तला भोट दिउँ

0: नबज्दै
1: आज हिरुनको हो
2: तलाई थाहा हैन अस्मिता जुरेली
0: जुरेली जुरेली त माथि उड्नु पर्ने हैन र
2: काको उड्ने र नाच्ने हो
0: ए नाच्ने जुरेली कस्तो छिन
2: बवाल छ कि बवाल छ सबै ढल्छस
0: पक्का ओहो आज नाच्ने जुरेली रहेछ नि हिरुनी मजा आउँछ है रमाइलो हुन्छ आज ल ए साथी

0: हजुर भन्नु न।
1: तिम्रो नामहरू पनि केही छ कि तिमीलाई सबैले स्पोर्ट बोय भनेर बोलाउँछन्?
2: सबैले मायाले मलाई काजिस भन्छ।
1: वाओ, नाइस नेम।
2: काजिस नाम याद गर्दैन।
1: काजिस सुन न।
0: हजुर भन्नु न।
1: मेरो लागि एक कप चिया ल्याइदिनु न ल।
2: चिया न चिया भोलि जान्छु म अस्ट्रेलिया।
0: बजेट कमै भएछ
3: सर। आजको बजेट 5 लाख भएछ।
0: 5 लाख
4: अरू बाँकी भोलि मिलाउला। यति चाहिँ राख्दै गर। यताउता मिलाउन ल। म फोन गर्छु है। म फोन गर्छु है। मेरो भन्दै अधिकार छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
8: जल विद्युत आयोजनाका 900 जना 5 दिनदेखि सम्पर्कविहीन। बाढ़ीबाट 17,000 बालबालिका प्रभावित। राहत तथा उद्धारमा सरकार व्यस्त देखे पनि पीड़ितसम्म देखिएन सरकार। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सीमा सुरक्षा र सूचना आदान प्रदानमा सहकार्य बढ़ाउने सहमति शीर्षकको शुभ समाचार।
9: भारत नेपालबीच सीमा सुरक्षा सुरक्षा निकायको समन्वय सूचना आदान प्रदान अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ़ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ़ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढ़का जिल्लाधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय स्थानीय प्रहरी भारतीय सशस्त्र सीमा बल एसएसबी भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
10: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
12: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
13: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
12: जे पाए त्यही खालास अनि रोगले समात्ला।
13: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
12: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्कविहीन। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रीनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन् उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा दुई वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढ़ी आउनु अघि बिहान 8:30 बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढ़ीले मचाएको बितण्डाबारे उनले 10:30 बजे मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरीशंकर दुई जुगु दोलखाका खड्का भन्छन् हराएकाको सूचीमा नाम आउँदैन भेटिएकाको सूचीमा पर्दैन मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोशी बाढ़ीले सुरूङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादन

0: भुटेकोशी महाविपत्ति 939 को शव भेटियो 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भुटेकोशी नदीमा विनाशकारी बाढ़ीको छैटौं दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्कविहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरुङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा संचालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरुङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरुङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका चारवटा मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
1: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्योल शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भुटेकोशीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ़ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिमबरमै बाढ़ीमा परेर कहाँ हराए हराए। घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेतवाउती गाउँपालिका 5 लहरे पोवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 भदौको बाढ़ीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढ़ीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत रन्जुले बाढ़ीमा आमा, दाई र भिनाजु गुमाइन्। 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिका सबैजसोले अभिभावक, परिवारका अन्य सदस्य र घर गुमाएका छन्। यसरी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
0: भुटेकोशी नदीमा आएको

0: विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सब व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सब व्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढ़ीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खानेपानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि शवमा आकर्षित हुने मुसा, किरा, फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: विनाशकारी बाढ़ीका कारण सड़क सञ्चाल छिन्न भिन्न भए उद्धार र राहत पहुँच बाहिर जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर छ दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्हसम्म 5,87,92,23,842 रूपियाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको समीक्षकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्तिबजार, खाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्यांकन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्कियो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका